चार डिग्री सेल्सियस अर्थात 40 डिग्री फरेनहाइट भन्दा कम तापक्रममा राख्नु सुरक्षित मानिएको छ। ठोस वा सुक्खा खाद्य वस्तु, पाउरोटी, बिस्कुट र चामल जस्ता खाद्य वस्तुलाई कोठाको सामान्य तापक्रम 20-25 डिग्री सेल्सियसमा सूर्यको प्रकाश प्रत्यक्ष नपर्ने र ओस नआउने ठाउँमा राख्नुपर्ने मापदण्डमा उल्लेख गरिएको छ। प्लास्टिकमा प्याकेजिङ प्रचलनले रोगको जोखिम, गोर्खापत्र दैनिकमा खबर छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्रै पृष्ठका खबर। प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर चार दिन प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक अवरूद्ध भएको छ। मंगलबार बोलाइएको बैठक पनि अवरूद्ध भएपछि प्रधानमन्त्रीले तत्काल जवाब दिने संकेत देखिएको छैन। बुधबार बोलाइएको बैठकमा विपक्षीले विरोध गरे पनि सभामुखले सदनको कार्यवाही अघि बढ़ाउने तयारी गरेका छन्। संसद स्रोत भन्छ संसदका कतिपय कार्यसूची जसरी पनि अगाडि बढ़ाउनु पर्ने खालका हुन्छन्, ती कार्यसूची अघि बढ़ाउने क्रममा सधैं अवरोध भएमा सदनको कार्यवाही र अवरोध बीच पनि चलाउनु पर्ने अवस्था आउन सक्छ।
2: शासकीय सुधार सम्बन्धी सहयोगी कार्यसूची अन्तर्गत सूचना तथा संचार मन्त्रालयबाट सञ्चालन भइरहेका कार्यक्रम मध्ये अधिकांश सम्पन्न भएका छन्। मन्त्रालयले मंगलबार त्यस्ता कार्यक्रमहरूको प्रगति समीक्षा गर्दै अधिकांश कार्यहरू सम्पन्न भई कार्यान्वयनको चरणमा पुगेको जनाएको हो।
1: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आगामी आर्थिक वर्षदेखि स्वास्थ्य बीमामा नयाँ मोडालिटीका साथ फ्रेश स्टार्ट गर्न सरकार लागि परेको बताएकी छिन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा मंगलबार प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयको सहजीकरणमा आयोजित नेपाल स्वास्थ्य बीमा सुधार विषयक छलफलमा उनले स्वास्थ्य बीमाको हालसम्मको बाँकी भुक्तानी ड्यू असार महिनाभित्रै जसरी पनि क्लियर गर्नुपर्नेमा जोड़ दिइन्।
2: संघीय शिक्षण सिकाई अनुदान शिक्षक केन्द्रीय समितिले आर्थिक वर्ष 2083-84 बजेटमा आफ्ना माग तथा समस्याहरूलाई सम्बोधन नगरिएको भन्दै आन्दोलनको घोषणा गरेको छ। लामो समयदेखि पेशागत निरन्तरता, स्थायित्व तथा सेवा सुविधाको सुनिश्चितताका लागि संघर्षरत शिक्षकहरूले मंगलबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै सरकारको ध्यानाकर्षण गराउन खोजेका हुन्।
1: युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले आगामी 10 वर्षलाई आन्तरिक रोजगारी प्रवर्धनको दशकका रूपमा घोषणा गरेका छन्। स्विजरल्याण्डको जेनेभामा आयोजित 114 अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओ को सम्मेलनमा सम्बोधन गर्दै मन्त्री यादवले नारामा मात्र सीमित नभई नेपाली युवाहरूको आकांक्षा पूरा गर्न एक उत्पादनशील र समावेशी श्रम बजार निर्माण गर्ने 10 वर्षे कार्ययोजना बनाइएको उल्लेख गरे।
2: पश्चिम एशियामा युद्धका कारण इन्धनदेखि निर्माण सामग्रीहरूमा उच्च मूल्य वृद्धिले निर्माण क्षेत्रमा काम रोकिएको छ। निर्माण सामग्रीको मूल्य बढ़ेको भन्दै अधिकांश निर्माण क्षेत्रको काम नै अहिले ठप्प भएको छ।
1: रूपन्देहीका सबै स्थानीय तालु महत्वपूर्ण विकास आयोजनाका लागि आवश्यक नदीजन्य पदार्थ उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। नदीजन्य पदार्थको अभावमा बुटबल गोरुसिङ्गे सड़क आयोजनाको काम प्रभावित भइरहेका बेला पालिकाहरूको घुम्ती बैठकले आर्थिक वर्ष 2083-84 समयमै नदीजन्य पदार्थको ठेक्का गरी आवश्यक नदीजन्य सामग्री उपलब्ध गराउने निर्णय गरेको हो।
2: अब सेवा सम्बन्धी खबर। दोस्रो अंकले अघिल्ला तीन कारोबार दिन निरन्तर घटेको नेप्से मंगलबार भने स्थिर रहेको छ। सोमबार 20.27 अंक घटेको नेप्से मंगलबार भने 1.54 अंक मात्र घटेर स्थिर बनेको हो।
3: सात महिना च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच महिनौदेखि जारी तनावपछि मध्य पूर्वमा शान्ति सम्झौता अन्तिम चरणमा पुगेको दावी गरेका छन्। उनका अनुसार पछिल्लो समय पुनः चर्किएको शत्रुता रोकिएसँगै वार्ताकारहरू निर्णायक मोड़मा पुगेका छन्।
1: अब खेल खेलाड़ीका खबर। नेपालको पहिलो महिला फ्रेन्चाइज भलिबल लीग एभरेस्ट महिला भलिबल लीग को तेस्रो संस्करण असोज दोस्रो साता हुने भएको छ। आयोजक इन्फिनिटी ड्रीम्सले सोमबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै तेस्रो संस्करण असोज 8-17 गतेसम्म त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर हलमा आयोजना हुने जनाएको छ।
2: अब विचार विश्लेषणको पालो। आजको अभियान राष्ट्रिय दैनिकमा एआई को पानी प्यास बढ्दो संकट शीर्षकमा समाचार विचार विश्लेषण छापिएको छ। एआई ले भविष्यमा मौसम पूर्वानुमान सिंचाई खडेरी व्यवस्थापन र जलस्रोत योजनामा सहयोग गर्न सक्छ तर अहिले यसको पानी खपत आफैमा ठूलो चुनौती बनेको छ। 2027 स्थिति कस्तो हुन्छ भन्ने कुरा अहिले सरकार कम्पनी र स्थानीय समुदायहरूले लिने निर्णयमा भर पर्नेछ। 2023 अमेरिकाका डेटा सेन्टरहरूले प्रत्यक्ष रूपमा 17.4 अर्ब ग्यालन पानी प्रयोग गरी बिजुली उत्पादनका लागि अप्रत्यक्ष रूपमा 211 अर्ब ग्यालन पानी खर्च भयो। प्रत्यक्ष प्रयोग भन्दा 12 गुणा बढ़ी हुन्छ। धेरै कम्पनीहरूले आफ्नो वास्तविक पानी प्रयोग पूर्ण रूपमा सार्वजनिक गर्दैनन्। कतिले पानी निकालेको मात्रा मात्र देखाउँछन्, हराएको मात्रा देखाउँदैनन्। एआई को पानी प्यास बढ़्दो संकट शीर्षकमा छ।
1: भूराजनीतिक भूमरी को आशा

0: रोपिएको तातो हावाले राजनीतिक हुरी सिर्जना गरेको थियो। त्यसको बलमा बालेन्द्र शाह निर्वाचित अभिशासक भए। कहीँ अब उनी भू सामरिक बिउ छरेर दक्षिण एसियाली भू राजनीतिक भूमरीको बाली भित्र्याउँदै सत्तामा लामो कालसम्म टिकिरहने दाउमा त छैनन्।
1: यसै गरी आजको गोर्खा पत्र दैनिकमा नयाँ राजनीतिक संस्कार शीर्षकमा फणीन्द्र फुयालले लेख्नु भएको छ, पछिल्लो समय सरकारले सरकारी विज्ञापन सरकारी संचार माध्यममा मात्र प्रकाशन तथा प्रकाशन गर्ने निर्णय लिएको छ। यसले गर्दा साना लगानीमा संचालित स्वरोजगारमूलक संचार माध्यम संकटमा परेको गुनासो आइरहेको छ। प्रेस कर्मीहरूको माग सम्बोधनमा सरकार गम्भीर बन्नुपर्छ। मीडिया कर्मीको रोजगारीको सुनिश्चितता सरकारले प्राथमिकतामा पार्नुपर्छ। नेपालमा पनि मीडिया उद्योगकै रूपमा विकास भएको छ र हजारौंले रोजगारी पाएका छन्। सरकारको नीति मीडियालाई कमजोर बनाउन र रोजगारीको अवसरबाट वञ्चित गर्ने खालको हुनुहुन्न। राज्यको चौथो अंगका रूपमा रहेको पत्रकारिता क्षेत्रलाई अझ सबल र सुदृढ बनाउँदा नै संघीय लोकतान्त्रिक गणतन्त्र बलियो हुनेछ। सरकार सुशासन र भ्रष्टाचार मुक्त प्रशासनको मार्गमा अगाडि बढ़ेको छ। संचार माध्यमले पनि सरकारको सही कदमलाई साथ दिन कन्जुसै गर्नुहुन्न। सरकारका कमी कमजोरी औल्याउँदैमा सरकार कमजोर हुन्छ भन्ने मानसिकता पनि कहिल्यै राख्नु हुँदैन, आजको गोर्खा पत्रमा छापिएको छ।
0: अस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो, यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।
5: साहिनो समय सूचक अहिले बिहानको 6 बज्यो 8:06 AM यति बेला बिहानको 6 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश टनको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल जेठ 27 गते बुधबार, जून 10 तारीक सन 2026, नेपाल सम्बत 1146 अधिक जेठ कृष्ण पक्षको दशमी तिथि।
1: अठारौं वार्षिकोत्सवको अवसरमा कपिल वस्तुको रेडियो बुद्ध आवाजलाई शुभकामना व्यक्त गर्दै साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: प्रधानमन्त्री र विपक्षी दलको अडानका कारण सदन संचालनमा अवरोध, निर्माण शुरू नभएका आयोजनाको लाइसेन्स खारेज गर्न सिफारिश, भारतको हरियाणामा बन्धक बनाइएका 16 नेपाली फर्किँदै।
1: दरबार हत्याकाण्डको अनुसन्धान अगाडि बढ़ाउने नवनियुक्त गृहमन्त्री गुरूङको निर्णय, एमालेभित्र चुनावी समीक्षा र पार्टी पुनर्गठनको बहस, संसारमा इभी गाड़ी नियन्त्रण प्रकरणमा अनुसन्धान नटुंगिँदै नियम अनुसार जाँच पास गरेको अर्थ मन्त्रालयको प्रस्तुति।
0: मनसून भित्रिन तमतयार, हिजोको तुलनामा आज धेरै स्थानमा पानी पर्ने, माथिल्लो काबेली जलविद्युत आयोजनाको सुरुङ छिचोलियो, बालबालिकामा मोबाइलको लट छुटाउन अभिभावक

0: को आनी बानी सुधार आवश्यक।
1: अमेरिकी राष्ट्रपति र इजरायली प्रधानमन्त्री बीच दूरी बढ्ने संकेत। इरान संघको द्वन्द अन्त्य गर्ने समय आएको। अमेरिकी सभामुखको प्रतिक्रिया। आफ्नो क्षेत्र छोड्न इरानको चेतावनी।
0: र 19 वर्ष मुनिको महिला 2020 राष्ट्रिय क्रिकेटमा सुदूर पश्चिम पराजित, मधेस विजयी।
2: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा शुरूमा मन्त्री परिषद विस्तार र दरबार हत्याकाण्डको फाइल खोल्ने निर्णय सम्बन्धी प्रसंग।
1: राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नवनियुक्त गृहमन्त्री सुदन गुरूङ र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले हिजो राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिए लगत्तै पदभार ग्रहण गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिशमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा 76 बमोजिम उहाँहरूलाई मन्त्री नियुक्त गर्नुभएको हो। समारोहमा उपराष्ट्रपति राम साई प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, सभामुख डोल प्रसाद अरियाल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल लगायतको सहभागिता रहेको थियो। यसैबीच शपथ ग्रहणपछि सिंहदरबारस्थित सम्बन्धित मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दै गृहमन्त्री सुदन गुरूङले दरबार हत्याकाण्डको पुनः छानबिन गरेपछि गर्ने सहितका चारवटा निर्णयहरू गर्नुभएको छ।
3: विक्रम सम्वत 2058 जेठ 19 गते भएको नारायण हिटी राजदरबार हत्याकाण्डका सम्बन्धमा यस अघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढाउने गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहावटको घटना हुन नदिन सूक्ष्म निगरानी गरी कार्यवाही गर्न सुरक्षा निकायमा सेन्सिटिभ इन्फर्मेशन भिजिलेन्स टीम SIVT गठन गर्ने, केन्द्रीय अनुसन्धान ब्यूरोलाई थप सशक्त र प्रभावकारी बनाउने, हाल प्रक्रियामा रहेका अनुसन्धानका फाइलहरूलाई शीघ्र टुङ्गोमा पुर्याउन निर्देशन दिने, ब्यूरोमा रहेका जघन्य आर्थिक संगठित अपराध लगायतका गम्भीर प्रकृतिका मुद्दा अनुसन्धान गर्न प्रकृति अनुरूप विशिष्टीकृत समूह स्पेशलाइज टीम गठन गर्ने।
1: यसैबीच गृहमन्त्री गुरूङले जिन्जी आन्दोलनका क्रममा भएका घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने नसकिने विषयमा सिफारिश गर्न कार्यदल गठन गर्ने पनि निर्णय गर्नुभएको छ। कार्यदलले कानूनी तथा नीतिगत आधार अध्ययन गरी प्रतिवेदन पेश गर्नेछ र सोही अनुसार थप निर्णय गरिने पनि बताइएको छ।
0: अब मौसम सम्बन्धी प्रसंग। यस वर्षको मनसून भित्रिने समय आउन अब 4 दिन मात्रै बाँकी छ। अघिल्लो वर्षदेखि मनसून भित्रिने समय केही दिन पर सर्दै जून 13 तारीकमा स्थानान्तरण भएको हो। त्यही अनुसार आउँदो एक साताभित्र मनसून भित्रिने वातावरण बन्न सक्ने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। विभागका अनुसार भारतको केरलामा जून 4 तारीकमा मनसूनको न्यूनचापीय रेखा प्रवेश गरिसकेको छ। त्यहाँबाट नेपालको पूर्वी भेगसम्म आइपुग्न करिब 10 दिन लाग्न सक्छ। मौसमविद रोजन लामिछानेले बंगालको खाड़ीबाट अगाडि बढ़ेको मनसून केरलाबाट अगाडि बढ़ने क्रममा रहेको बताउनुभयो। शुरूआतमा पूर्वको थोरै भूभागमा मनसून फैलिने सम्भावना रहेको उहाँको भनाई छ। मनसूनको नेपाल आगमनबारे यतिखेर मौसमविदहरूको टीमले एक मिनट पनि नछाडी अध्ययन गरिरहेको मौसम पूर्वानुमान महाशाखाको भनाई छ। मौसमविद लामिछानेले केही दिनदेखि लगातार आफूहरू सामूहिक तथा अन्तर्राष्ट्रिय छलफल गरिरहेको जानकारी दिनुभयो। कसरी आउँछ र कतिको प्रभाव नेपाल देखिन्छ भन्ने बारेमा नियालिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हरेक वर्ष वसन्त ऋतुपछि वर्षा ऋतु शुरू हुन्छ। यो ऋतुहरूको फेरबदलका क्रममा जमीन र समुद्रको सतह दुवैतिर हावाको दबाव बढ़न सक्छ। मौसमविद संजीव अधिकारीले गर्मीको समयमा समुद्रबाट जमीनतिर पानीको कण सहितको हावा बहने भएका कारण जाडोको समयमा जमीनको तातो हावा समुद्रतिर जान्छ। यही समग्र प्रक्रियालाई नै मनसून भनिन्छ। मनसून भित्रिने भनेको चाहिँ पानीका कण सहितको जल वाष्पयुक्त हावा जमीनतिर बहनु हो। नेपालमा वर्षभरिमा पर्ने वर्षाको 80% वर्षा मनसूनकै समयमा हुन्छ। नेपालमा आउने मनसूनी हावाको सृजना शुरूआतमा पृथ्वीको दक्षिणी गोलार्ध स्थित दक्षिणी अफ्रिकी मुलुक गाडा माडागस्कर आसपासमा हुन्छ, त्यहाँको वातावरणीय परिवर्तनसँगै बंगालको खाडीमा पनि मनसुनी वायुको दबाव बढ़न सक्छ। विश्व मौसम संगठन र क्षेत्रीय मनसुन फोरमले यस वर्षको मनसुनमा कम वर्षा हुने अनुमान एक महिना अघि नै गरिसकेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजोको तुलनामा आज देशका विभिन्न स्थानमा तुलनात्मक रूपमा बढ़ी पानी पर्ने पूर्वानुमान गरिएको छ।
1: प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी विवादास्पद अभिव्यक्तिलाई लिएर मंगलबार पनि संघीय संसदका दुवै सदनहरू अवरूद्ध भएका छन्। विपक्षी दलको अवरोधका कारण प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित गरिएको थियो। यससँगै बजेटमाथिको छलफल तथा बजेट आश्रित विधेयकहरूलाई अघि बढ़न सकिरहेको छैन। प्रधानमन्त्री शाहले जेठ 17 गते सांसदहरूको प्रश्नको जवाब दिने क्रममा नेपालले पनि भारतका केही स्थानमा भूमि अतिक्रमण गरेको हुन सक्ने भन्ने आशयको अभिव्यक्ति दिनुभएको थियो। उक्त अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्ष कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी तथा राप्रपाले निरन्तर सदन अवरोध गर्दै आएका छन्। उनीहरूले प्रधानमन्त्रीले आफ्नो भनाई सच्याउँदै सदनमै माफी माग्नुपर्ने माग समेत गरेका छन्। हिजोको प्रतिनिधि सभा बैठकमा परराष्ट्र मन्त्री सुशील खनालले प्रधानमन्त्रीको अभिव्यक्तिबारे स्पष्ट पार्ने प्रयास गर्नुभएको थियो, तर विपक्षी दलहरूले प्रधानमन्त्रीकै अभिव्यक्ति भएकाले स्पष्टीकरण पनि प्रधानमन्त्रीले नै दिनुपर्ने अडान लिएपछि उहाँको जवाब प्रतिक्रिया अघि बढ़न सकेन। हिजोको प्रतिनिधि सभामा परराष्ट्र मन्त्री सुशील खनालले प्रधानमन्त्रीको अभिव्यक्तिका सम्बन्धमा स्पष्ट पार्न समय माग गर्नुभएको थियो, तर विपक्षी दलहरूले प्रधानमन्त्रीले बोलेको अभिव्यक्ति प्रधानमन्त्रीले नै स्पष्ट पार्नु पर्ने अडान लिएपछि परराष्ट्र मन्त्री खनालले जवाब दिन पाउनु भएको थिएन। यसअघि राष्ट्रपा सभापति रवि लामिछानेले को पहलमा भएको सर्वदलीय छलफलमा विकल्प स्वरूप परराष्ट्र मन्त्री मार्फत स्पष्टीकरण दिने विकल्प दिइएको थियो। सोही अनुसार प्रधानमन्त्री शाहले मन्त्री खनाललाई स्पष्ट पार्न पठाउनु भएको थियो, तर विपक्षीको अडान यथावत रहेपछि सभामुखले बैठक आज बिहान 11 बजेसम्मका लागि स्थगित गर्नुभएको छ। यसैबीच बैठकका क्रममा विपक्षी दलहरूले मौन धारण गर्दै अनौठो विरोध प्रदर्शन गरेका थिए। प्रधानमन्त्रीको अभिव्यक्तिले देशको सीमा रक्षाका लागि लड़ेका शहीदहरूको आत्मसम्मानमा चोट पुगेको भन्दै कांग्रेस सचेतकले फलोरबाटै मौन धारण शुरू भएको घोषणा गर्नुभएको थियो। वहाँले सभामुख र सत्तापक्षी अलमलमा पर्नुभयो। त्यसपछि एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाका सांसदहरूले पनि समर्थन जनाउनु भएको थियो। त्यस्तै हिजोको दिउँसो कांग्रेस संसदीय दलको कार्यालयमा बसेको एमाले, नेकपा, श्रम संस्कृति र राप्रपा सहितको बैठकले विवादित बयान प्रधानमन्त्रीले सदनबाट सच्याउँदै माफी माग्नुपर्ने अडान राख्ने निर्णय समेत गरेको थियो।
0: अर्थतन्त्रको बाह्य क्षेत्र कृतिमानी उचाइमा पुगेको छ। राष्ट्र बैंक आगामी मौद्रिक नीतिको तयारीमा जुटिरहेको बेला चालू आर्थिक वर्ष 2082-83 10 महिना अर्थात वैशाख मशान्तसम्म यो देशको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक भएको छ। तथ्याङ्क अनुसार बाह्य क्षेत्रको अघिका सुविधा कायमै अधिक सुविधा कायमै छ, तर सुस्थ बजार मागले पनि निरन्तरता पाएको छ। राष्ट्र बैंकको तथ्याङ्कले बैंकमा पैसा थुप्रिएर ब्याजदर निकै सस्तो हुँदा पनि बजारमा ऋणको माग बढ़न नसकेको देखिन्छ। भान्साको महँगी गत वर्षको तुलनामा केही बढ़ेको छ। आगामी मौद्रिक नीतिमा यही सस्तो ब्याजदरको उपयोग गरेर बजार चलायमान बनाउने र महँगी नियन्त्रण गर्ने दोहोरो चुनौती राष्ट्र बैंकले सामना गर्नुपर्ने विज्ञहरूले बताउने गरेका छन्। चालू आर्थिक वर्षको दही 10 महिनामा महँगी केही नियन्त्रणमा देखिए पनि गत वर्षको तुलनामा वैशाखमा बजार मूल्य बढ़ेको छ। 2083 वैशाखमा वार्षिक विन्दुगत उपभोक्ता महँगी 5.04% पुगेको छ। गत वर्षको वैशाखमा यो दर 2.77% मात्रै थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको महँगी 4.63% अर्थात गत वर्ष 1.52% थियो र गैर खाद्य तथा सेवा समूहको महँगी 5.26% छ, गत वर्ष 3.45% थियो। फलफूलको मूल्य सबैभन्दा बढ़ी 18.60% बढ़ेको पाइएको छ। रेमिट्यान्स आमदानीमा उल्लेख्य वृद्धि भएको देखिन्छ। चालू आर्थिक वर्षको 10 महिनामा रेमिट्यान्स 41.2% बढ़ेर 19,16,20,90 करोड़ रूपियाँ पुगेको छ। गत वर्षको यसै अवधिमा रेमिट्यान्स जम्मा 13.3% मात्र बढ़ेको थियो। विदेशी सामान आयात गर्न र अन्तर्राष्ट्रिय भुक्तानीका लागि चाहिने विदेशी मुद्राको संचिती डलरको ढुकुटी अहिले अत्यन्तै बलियो स्थितिमा देखिएको छ। देशसँग कुल 37.4 अर्ब 55 करोड़ रूपियाँ बराबरको विदेशी विनिमय सञ्चिति रहेको देखिन्छ। त्यसै गरी अमेरिकी डलरमा यो 24 अर्ब 19 करोड़ डलर हुन आउने गरेको छ। यसैबीच अर्थमन्त्री डाक्टर सोरिङ वाग्लेको सचिवालयले पछिल्ला दिनमा विवादमा तानिएको आर्थिक विधेयक सच्याएर करका दर हेरफेर गरिएको तथा बजेट अघि सूचना चुहाएर विद्युतीय गाडीको भन्सार जाँचपासमा कर छली गरेको विषयमा प्रष्टीकरण दिएको छ। हिजो संसदमा यही विषयलाई लिएर अर्थमन्त्री वाग्लेको राजीनामा समेत केही सांसदहरूले मागेका थिए। अर्थमन्त्रीको निवेदनमा त्रुटि सच्याइएको तथा स्पष्ट पारिएका विषयवस्तुहरू भूदागत रूपमा उल्लेख गरिएको र संसद सचिवालयले सच्याइएका पृष्ठहरू विधेयकमै समावेश गरेर सांसदहरूलाई वितरण गरेको जानकारी मन्त्रालयलाई दिइएको बताइएको छ। विधेयकबाट 19 पृष्ठ गायब भएको भनिएको विषयमा भने टेबल तथा पृष्ठ सजावट मिलाउँदा पृष्ठ संख्या घटेको भन्दै संसदलाई जानकारी नगराई कुनै शब्द परिवर्तन नगरिएको पनि दावी गरिएको छ। संसदमा पेश भइसकेको विधेयकमा भाषिक त्रुटि वा अस्पष्टता देखिए अर्थमन्त्रीले संशोधन निवेदन दर्ता गराउन सक्ने व्यवस्था रहेको र विगतमा पनि यस्तै अभ्यास हुँदै आएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बालबालिकालाई मोबाइलको लतबाट मुक्त गर्न अभिभावकको भूमिका महत्वपूर्ण।
4: होमवर्कसँग गरिसकेपछि पनि अनि त्यसको चाहिँ आफ्नो घटेका घटना जस्तै खुसियाली उजन हुँदाखेरिको छिड मेरो आफ्नो उपाय चाहिँ मोबाइलबाट टाढा राख्नलाई यही उपायहरू चाहिँ गरेको छु।
0: निर्माण शुरू नभएका आयोजनाको लाइसेन्स खारेज गर्न सिफारिश। भारतको हरियाणामा बन्धक बनाइएका 16 नेपाली फर्किँदै लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
6: संसद तपाईका आवाज तपाईका सरोकार र सपनाहरू बोलिने थालो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद।
7: बिस्तारा कुरिरहेका छन् जसले पिँढी आँगन कुरिरहेका छन् ती मान्छेसँग गएर तपाईँलाई के गरिदियो भने सरकारले ठिक हुन सक्छ भन्दा के सवाल राख्नुभयो भने ठूलो न्याय हुन सक्छ।
8: तपाईँका दैनिक भोगाई तपाईँका प्रश्न तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
7: समस्या समाधानका लागि बजेट कति प्रतिशत विनियोजन गरिएको छ त त्यो गरिदिनु पर्यो नि।
9: हाम्रो विधेयक आयो भन्ने हुनु पर्यो मेरो विधेयक होइन।
6: खुला संसद सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद।
5: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद
6: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको भित्री पृष्ठमा एक महिनामा 1313 बचतकर्ताको रकम फिर्ता शीर्षकमा खबर प्रकाशित छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले 1313 साना बचतकर्ताको बचत रकम फिर्ता गरेको छ। समितिले एक महिनादेखि साना बचतकर्ताको रकम फिर्ता कार्यलाई तीव्रता दिएको छ। समितिले हिजो मात्रै समस्याग्रस्त घोषणा भएको शिवशिखर बहुद्देश्य सहकारीका थप 216 जना बचतकर्ताको रकम फिर्ता गरेको हो। त्यस्तै भारतको हरियाणामा बन्धक बनाइएका 16 नेपाली फर्किँदै शीर्षक भएको खबर छ। भारतको हरियाणा राज्यस्थित एक पोल्ट्री फार्ममा बन्धक जस्तै अवस्थामा राखिएका 16 जना नेपालीको उद्धार गरिएको छ। महोत्तरीको बदिवास र मुसहर बस्तीका उनीहरूलाई आफन्त इण्डिया फाउण्डेशनको सहयोगमा उद्धार गरी नेपाल ल्याउन लागि हो। उनीहरूलाई उद्धारपछि दिल्लीस्थित नेपाली दूतावासबाट सबै आवश्यकता कानूनी प्रक्रिया पूरा गरी नेपाल ल्याउन लागि छ। त्यस्तै एमालेमा चुनावी समीक्षा र पार्टी पुनर्गठनको बहस साथै प्रदेशबाट सुझाव संकलन गरिँदै शीर्षकमा अर्को खबर छ। एमाले निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका विषयमा देशैभरि कार्यकर्ताबाट सुझाव लिने गरी सात प्रदेशमा अभियान चलाउने भएको छ। उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा गठित निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलले देशव्यापी सुझाव संकलन कार्यक्रम संचालन गर्ने निर्णय गरेको हो। त्यस्तै अर्को पहिलो पृष्ठमा प्रशासनिक संरचनामा व्यापक फेरबदलको गृह कार्य, एकैपटक 15,500 कर्मचारीलाई अवकाश दिने सरकारको योजना शीर्षकमा सुभाष भट्टले खबर लेख्नु भएको छ। त्यस्तै भित्री पृष्ठमा काम शुरू नभएका जलविद्युत आयोजनाको अनुमति पत्र खारेज गर्न सिफारिश शीर्षकमा अर्को खबर छ। विद्युत विकास विभागबाट जारी भएका जलविद्युत आयोजना सम्बन्धी अनुमति पत्रको वर्तमान अवस्था, प्रगति तथा प्रभावकारिताको समीक्षा गर्न गठित उच्चस्तरीय समितिले हिजो प्रतिवेदन पेश गरेको छ। समितिको प्रतिवेदन बुझ्दै ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले आफ्नो जिम्मेवारी अनुसार गहन ढंगले पूरा गरेकोमा समितिका सदस्यहरूलाई धन्यवाद दिनुभएको छ। यो अन्नपूर्णमा प्रकाशित खबर हो। त्यस्तै भित्री पृष्ठमा बजेट माग्न प्रदेशका मन्त्रालयमा दिनहुँ भीड़ शीर्षकमा अर्को खबर छ। लुम्बिनी प्रदेशका विभिन्न मन्त्रालयमा बजेट माग्नेहरूको दिनहुँ जस्तो भीड़ लाग्ने गरेको छ।
10: अनुसन्धान नटुङ्गिँदै नियमानुसार जाँचपास गरेको अर्थको प्रस्तोक्ति, भन्सारमा ईभी गाड़ी नियन्त्रण प्रकरणमा विमल खतिवडाले कान्तिपुर दैनिकको भित्री पन्नामा लेख्नु भएको खबर छापिएको छ। रेमिट्यान्स बढ़ेको बढ़े, वैशाखसम्म भित्रियो 19 खर्ब शीर्षकमा अर्को खबर पनि छापिएको छ भने एकैपटक करिब 10,000 सरकारी कर्मचारी विदा गर्न लागि बारेमा राजेश मिश्र र दुर्गा दुलालले लेख्नु भएको छ। सगरमाथामा माउन्टेन रेन्जर शीर्षकमा संगम राईले लेख्नु भएको खबर पनि छापिएको छ। आरोहीले क्याम्प 2 भन्दा माथिबाट कम्तीमा 2 किलो फोहोर बोकेर ल्याउनु पर्ने नियम अनुसार निगरानीका लागि यस वर्षदेखि माउन्टेन रेन्जर परिचालन गरिएको छ। संगम प्रसाईले काठमाण्डुबाट लेख्नु भएको यो खबर हो। नागरिक दैनिकमा दर्ता नवीकरण विनय शैक्षिक परामर्श शीर्षकमा खबर छापिएको छ। रूबी रौनियारले लेख्नु भएको हो। नेपालबाट उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीको संख्या बढ़ेसँगै शैक्षिक परामर्श व्यवसाय पनि विस्तार भएको छ, तर शैक्षिक परामर्श दिने उद्देश्यले खोलिएका संस्थाको लगानी सुरक्षा, सेवा गुणस्तर लगायतका विषयमा नियमन हुन नसक्दा अनेक प्रश्नहरू पनि उब्जिएका छन्। पति पत्नी सम्बन्ध किन हत्यासम्म शीर्षकमा पवित्रा सुनारले लेख्नु भएको खबर छ। पछिल्ला 2 वर्षमा पतिबाट 137 र पत्नीबाट 23 जनाको मृत्यु भएको उल्लेख गरिएको छ। दैनिक उपभोग्य वस्तु लगायत 25 वटा सेवा क्षेत्रमा हड़ताल गर्न नपाइने बारेको खबर पनि छापिएको छ। सरकारले मंगलबार हिजो राजपत्रमा सूचना प्रकाशित गरी विभिन्न 25 क्षेत्रमा आम हड़ताल गर्न नपाउने व्यवस्था गरेको हो। आवश्यक सेवा संचालन ऐन 2014 दफा 3 उपदफा 1 दिएको अधिकार प्रयोग गरी ती क्षेत्रमा हड़ताल निषेध गरिएको राजपत्रमा उल्लेख छ। सरकारले हड़ताल निषेध गरेका क्षेत्रमा तार वा टेलिफोन सेवा, जल स्थल वा हवाई मार्ग, प्रिन्ट वा सरकारी छापाखाना, संचार सेवा छन्। त्यसै गरी खानेपानी, पेट्रोलियम पदार्थ, अस्पताल, औषधि, फोहोर मैला, बैंक, बीमा, विद्युत, दैनिक उपभोग्य वस्तु, राहदानी लगायतका क्षेत्रमा पनि सरकारले हड़ताल गर्न निषेध गरेको खबरमा उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको अर्को खबर पनि रहेको छ, जहाँ आज प्रतिनिधि सभाको बैठक बस्दै विपक्षीले विरोध गरे पनि सभामुखले सदनको कार्यवाही अघि बढ़ाउने तयारी शीर्षकमा उल्लेख गरिएको छ। बर्खामा रातभर निदाउँदैनन् सिमसाराका 16 परिवार शीर्षकमा भीम चापागाईले सिमसारा इलामबाट लेख्नु भएको खबर पनि छापिएको छ। गोर्खापत्र दैनिकको भित्री पन्नामा अर्ग्यानिक प्रदेश बनाउने योजना 8 वर्ष बित्यो, कार्यान्वयनमै अलमल शीर्षकमा रजनी योगीले सुर्खेतबाट लेख्नु भएको खबर छ। तरकारीका 126 नमूनामा उपभोग गर्न नहुने विषादी शीर्षकमा काठमाण्डुको खबर पनि छ। केन्द्रीय कृषि प्रयोगशालाले 25,090 तरकारी नमूना परीक्षण गर्दा 126 वटामा उपभोग गर्न नहुने विषादी प्रयोग गरेको पाइएको हो।
0: अर्को खबर छापिएको छ वर्षासँगै बीपी राजमार्गमा सवारी साधन होल्ड शीर्षकमा करिब 20 महिनादेखि बीपी राजमार्गमा सञ्चालन हुने सवारी साधन सञ्चालनमा रोक लगाउने तथा सवारी होल्ड गर्ने अभ्यास गरिँदै आएको छ। 2081 असोज 10-12 गतेको रोशी खोलामा आएको बाढ़ीले बीपी राजमार्गको भकुण्डेदेखि नेपाल थोकसम्मको 29 किलोमिटर सड़क बाढ़ीले क्षति गरेपछि दर्जनौं पटक सवारी सञ्चालनमा रोक लगाउनका साथै सवारी होल्ड गरिँदै आइएको उल्लेख गरिएको छ। प्लास्टिकमा प्याकेजिङ प्रचलनले रोगको जोखिम शीर्षकमा सीता शर्माले लेख्नुभएको खबर छापिएको छ। दर्ता नभई खाद्य वस्तु उत्पादन गरेर कम गुणस्तरको प्लास्टिकमा खाद्य वस्तुको प्याकिङमा ठूलो समस्या देखिएको पनि उल्लेख गरिएको छ। अर्को खबर माथिल्लो काबेलीको सुरुङ छिचोलिएको बारेमा खबर छापिएको छ। चन्द्र पन्दाकले ताप्लेजुङबाट लेख्नुभएको हो। ताप्लेजुङ स्थित निर्माणाधीन माथिल्लो काबेली जलविद्युत आयोजनाको सुरुङ छिचोलिएको छ। जिल्लाको श्रीजंघा र सिद्धिङ्गवा गाउँपालिकाको सीमाना भई बग्ने काबेली खोलाबाट 28.1 मेगावाट उत्पादन गर्न लागि जलविद्युत आयोजनाको सुरुङ आइतबार सिचोलिएको हो।
1: साझा खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु बीचको दूरी बढ़ने संकेत देखिएको छ। दुई बीचको अपेक्षा विपरीत क्षेत्रीय अवस्था थप जटिल बन्दै गएको विश्लेषण भइरहँदा दूरी बढ़ने आशंका गरिएको हो। विश्लेषकहरूका अनुसार मध्यपूर्व अहिले पुनः संचित भइरहेको भए पनि यो ट्रम्प र नेतन्याहुले अपेक्षा गरेको दिशामा भने देखिएको छैन। ट्रम्प र नेतन्याहुले इरानी शासनलाई कमजोर ठानेको भए पनि इरान अपेक्षा भन्दा बलियो रूपमा उभिएको बताइएको छ। उहाँहरूको रणनीतिक मूल्यांकन गलत साबित भएको र त्यसबाट परिणाममाथिको नियन्त्रण समेत कमजोर बन्दै गएको प्रति अन्तर्राष्ट्रिय संचार माध्यमले विश्लेषण गरेका छन्। अमेरिकी प्रतिनिधि सभाका सभामुख माइकल जोनसनले इरानसँगको द्वन्द अन्त्य गर्ने समय आएको बताउनु भएको छ। उहाँले इरानको अनुचित आक्रमणको जवाब स्वरूप आक्रमण भइरहेको समेत बताउनु भएको हो। यो अभिव्यक्तिले अमेरिकी प्रशासनले इरान विरूद्धको सैनिक कार्यवाहीलाई योजनाबद्ध र उच्च राजनीतिक तहबाट अनुमोदित निर्णयका रूपमा प्रस्तुत गरिरहेको छ भन्ने देखाएको छ। साथै यसले मध्यपूर्वमा तनाव थप बढ़न सक्ने संकेत समेत गरिएको छ। र इरानका विदेश मन्त्री अब्बास अराघची अमेरिकी आक्रमणको निन्दा गर्नुभएको छ। सामाजिक सञ्जालमा उहाँले अमेरिकालाई लक्षित गर्दै शक्तिशाली सशस्त्र सेनाले कुनै पनि आक्रमण वा धम्कीलाई जवाबविहीन नछोड्ने बताउनु भएको हो। उहाँले सुरक्षित आफ्नो क्षेत्र छोड्न चेतावनी समेत दिनुभएको छ। यो अभिव्यक्तिलाई अमेरिका र यसका क्षेत्रीय सैन्य उपस्थिति विरूद्धको प्रत्यक्ष चेतावनीको रूपमा पनि विश्लेषण गरिएको छ।
0: साझा खबरमा अब खेल खबर। एसियाली खेलकुद एसिया छनौटको च्याम्पियन बनेको नेपाली राष्ट्रिय क्रिकेट टोली हिजो स्वदेश फर्किएको छ। ट्रफी सहित फर्किएको नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संज्ञानका क्रिकेट म्यानेजर विनोद दासले स्वागत गर्नुभयो। सिंगापुरमा सोमबार सम्पन्न एसिया छनौटमा नेपाल अपराजित हुँदै च्याम्पियन बनेको थियो। मध्य प्रदेशले वीरेन्द्रनगरमा भइरहेको 19 वर्ष मुनिको महिला 2020 राष्ट्रिय क्रिकेट प्रतियोगितामा अपराजित यात्रा कायम राखेको छ। लगातार तीन खेल जितेको सुदूरपश्चिमको विजय यात्रामा भने गण्डकीले पूर्ण विराम लगाएको छ। घरेलु टोली कर्णालीले लगातार तेस्रो हार बेहोरेको छ। 20 एसियाली खेलकुदका लागि क्रान्तिको खेलाड़ी छनौट गरिएको छ। आगामी सेप्टेम्बरमा जापानको आइसी नागोयामा हुने एसियाडका लागि हिजो राष्ट्रिय क्रान्ति टोलीको छनौट गरिएको हो। राउण्ड रोबिनका आधारमा भएको खेलबाट खेलाड़ी छनौट गरिएको नेपाल कराते महासंघले जानकारी दिएको छ। र तेस्रो एसियन ई लर्निङ जय कुमार नाथ शाह स्मृति 16 वर्ष मुनिको अन्तर स्कूल क्रिकेट प्रतियोगिताको नेपाल पुलिस स्कूल र डीएबी बीचको फाइनल खेल वर्षाका कारण स्थगित भएको छ।
1: किशोर किशोरीलाई मोबाइलको निर्भरताबाट कसरी छुटाउने? रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिटामोड वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
12: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स,
13: ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब मोबाइलको लतले पार्ने प्रभाव। अन्तर्राष्ट्रिय अध्ययनहरूका अनुसार धेरै बालबालिका दैनिक रूपमा 3-5 घण्टासम्म मोबाइल, ट्याब्लेट वा अन्य डिजिटल उपकरणमा समय बिताइरहेका छन्। बालबालिकालाई मोबाइल लगायतका उपकरणको लतबाट छुटाउन अभिभावकले के गर्ने?
14: धनगढ़ीकी अनु रोकाईका दुई सन्तान छन्। 9 वर्षीय छोरा र 14 वर्षकी छोरी। दुवैजनाले अत्याधिक मोबाइल हेर्ने गरेकाले रोकाईलाई चिन्ता बढ़ेको थियो। तर अहिले पनि उहाँले मोबाइलमा के हेर्छन्, कस्तो विषय हेर्छन् भनी निगरानी बढ़ाएपछि उनीहरूले शैक्षिक सामग्री, ज्ञानमूलक भिडियो हेर्ने गरेका छन्। धनगढ़ीकै जुनु रावलका 14 वर्षका छोरा केही समय अघिसम्म हरेक समय मोबाइल चलाउँथे। तर अहिले पनि उहाँको मोबाइल हेर्ने तालिका परिवर्तन भएको छ। विभिन्न सृजनात्मक गतिविधिमा संलग्न गराउने गर्नुहुन्छ।
15: खाना खाइसकेपछि पनि बचार केही अब आफ्नो होमवर्कसँग गरिसकेपछि पनि अनि त्यसपछि आफ्ना घटेका घटना जस्तै खुसियाली, उजन हुँदाखेरिको छिड, मेरो आफ्नो उपाय चाहिँ मोबाइलबाट टाढा राख्नलाई यही उपायहरू चाहिँ गरेको छु।
14: मोबाइलको प्रभाव बालबालिकामा मात्र सीमित छैन, किशोर किशोरी र युवाहरूमा समेत यसको निर्भरता बढ्दो छ। सिन्धुपाल्चोकी पार्वती भण्डारी आफू पनि केही समय अघि मोबाइलको अत्याधिक प्रयोगमा निर्भर रहेको अनुभव सुनाउनुहुन्छ। तर अहिले भने पुस्तक पढ्ने, पत्र पत्रिका अध्ययन गर्ने र साथीभाइसँग समय बिताउने बानीले मोबाइल प्रयोग घटाउन मदत गरेको उहाँ बताउनुहुन्छ।
16: मोबाइलमै मात्र व्यस्त हुन थालेपछि मैले मेरो साथीभाइहरू आफन्तहरूलाई पनि बिर्सिन थाले। बुक अनि त्यसपछि पत्र पत्रिका नोभेलहरू पढ्न थालिसकेपछि मोबाइलबाट चाहिँ मेरो बानीहरू हट्दै गएको हो।
14: मोबाइलका नकारात्मक पक्ष मात्र छैनन्, यसको सही प्रयोगले ज्ञान र सूचना प्राप्तिको अवसर पनि बढ़ाएको छ। मोरङका तेजन खटका बालबालिकाले मोबाइल मार्फत देश विदेशका घटनाक्रम बुझ्ने, नयाँ सिप सिक्ने तथा विभिन्न शैक्षिक सामग्रीबाट लाभ लिन सकिरहेका बताउनुहुन्छ।
17: भिडियो बनाएर कन्टेन्ट क्रिएटर बनेर त्यो जितिरहेका, पुरस्कारहरू पाएका, आमदानीहरू गरेका हुन्छन्। देश विदेशका घटनाहरू अपडेट हुन्छन्।
14: विश्व स्वास्थ्य संगठन WHOले 5 वर्ष भन्दा कम उमेरका बालबालिकाका लागि स्क्रीन समय सीमित गर्न सिफारिश गरेको छ। 1 वर्ष भन्दा कम उमेरका बालबालिकालाई स्क्रीन समय दिनु हुँदैन भने 2-4 वर्षका बालबालिकाले दिनमा 1 घण्टा भन्दा कम समय मात्र स्क्रीन प्रयोग गर्नुपर्छ। तर नेपालका बालबालिकाले 8 घण्टासम्म मोबाइलमा स्क्रीन समय बिताइरहेका छन्। विशेषज्ञहरूका अनुसार समस्या मोबाइलमा होइन, यसको असन्तुलित प्रयोगमा छ। अत्याधिक स्क्रीन समयले बालबालिकामा एकाग्रता घट्ने, पढाइमा असर पर्ने, आँखाको समस्या देखिने तथा सामाजिक व्यवहारमा परिवर्तन आउने जोखिम बनाउँछ। बालबालिकालाई यस्तो लतबाट टाढा राख्न के गर्ने? चिकित्सा मनोविद डाक्टर पशुपति महत।
18: सियार गर्ने मान्छेले बच्चाको अगाडि मोबाइल चलाउनु हुँदैन। मोबाइल चलाउने भए पनि उसको लागि, ठुलो मान्छेको लागि चाहिँ नियम हुनु पर्यो। एउटा त टेलिफोन कुराकानी गर्न पाई, सोसियल प्लेटफर्ममा बसेर इन्गेज हुने होइन, कुन बेला हुने, कति मिनट हुने, त्यो टाइम बच्चाले पनि याद गर्न सक्ने मिल्ने गरी चाहिँ देख्ने गरी लेख्नु पर्यो। तपाईँले चाहिँ 1 घण्टा कुरा गर्नु, म पनि 1 घण्टा गर्छु भनिदिन्छ भने टाइम केयर गरेन भने त्यो नियम चाहिँ एकदम स्ट्रिक्ट पालना गरे भने छुटाउन गाह्रो होइन।
14: सन्तुलित प्रयोग, अभिभावकीय निगरानी र सृजनात्मक विकल्पको विकास मार्फत मात्रै बालबालिकालाई मोबाइलको लतबाट जोगाउन सकिन्छ। अन्यथा आजको सानो बानी भोलिको ठूलो चुनौती बन्न सक्ने विज्ञहरू बताउँछन्। सन्तोषी रावल, CIM, काठमाडौँ।
1: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्तिम आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIM को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
19: प्रधानमन्त्री र विपक्षी दलको अडानका कारण सदन संचालनमा अवरोध, निर्माण शुरू नभएका आयोजनाको लाइसेन्स खारेज गर्न सिफारिश, भारतको हरियाणामा बन्धक बनाइएका 16 नेपाली फर्किँदै,
1: दरबार हत्याकाण्डको अनुसन्धान अगाडि बढ़ाउने नवनियुक्त गृहमन्त्री गुरूङको निर्णय, एमाले भित्र चुनावी समीक्षा र पार्टी पुनर्गठनको बहस, भन्सार
10: भन्सारमा इभिक आदि नियन्त्रण प्रकरण अनुसन्धान नटुङ्गिँदै नियम अनुसार जाँच पास गरेको अर्थ मन्त्रालयको प्रस्तुति।
1: मनसून भित्रिन तम तयार, हिजोको तुलनामा आज धेरै पानी पर्ने। माथिल्लो काभेली जलविद्युत आयोजनाको सुरुङ छिचोलियो। बालबालिकामा मोबाइलको लत छुटाउन अभिभावकको आनी बानी सुधार आवश्यक।
10: अमेरिकी राष्ट्रपति र इजरायली प्रधानमन्त्री बीच दूरी बढ़ने संकेत। इरानसँगको द्वन्द अन्त्य गर्ने समय आएको, अमेरिकी सभामुखको प्रतिक्रिया।
1: र 19 वर्ष मुनिको महिला 2020 राष्ट्रिय क्रिकेटमा मधेस अपराजित। एसियाडका लागि कराते खेलाड़ी छनौट। एसियाड छनौट च्याम्पियनशीप नेपाली क्रिकेट टोली स्वदेश फर्कियो।
10: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा गजब छवास शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, गृहमन्त्रीमा गुरूङको पुनरागमन भएको छ र केही समय अगाडि उहाँको बारेमा विभिन्न आलोचना टीका टिप्पणी भएपछि अध्ययन अनुसन्धानमा सघाउनको लागि भन्दै राजीनामा दिनुभएको थियो र उहाँको विषयको अध्ययनको वास्तविकता के हो भन्ने बारेमा जानकारी नदिई फेरि गृहमन्त्रीमा नियुक्त गरिएको भनेर कतिपयले आलोचना पनि गरिराखेका छन्। एउटा ढोका देखाइएको छ, ढोकाको बाहिरपट्टि गृहमन्त्री, भित्र लेखिएको कार्ड माथिपट्टि झुन्डिएको छ भने त्यही ढोकाबाट दुईजना व्यक्तिले त्यहाँ मुन्टु भित्रतिर राखेर केही कुराकानी केही भनिराखेको जस्तो देखाइएको छ। तल यस्तो लेखिएको छ, उहाँ त भूतपूर्व हुनुहुन्थ्यो नि होइन र, हेर्दा हेर्दै अभूतपूर्व हुनुभयो।
1: हस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्वा विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
20: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।

0: रेडियो साइन 89.8 मेगाहर्ट्ज
1: साहिनो समय सूचक अहिले बिहानको 7 बज्यो 7 AM डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी, प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू। डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने

0: पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फूलदानीमा रहेको पानी हप्तामा दुई पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, शुद्ध झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभ्यास सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौ।
1: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साइनो द्वारा जनहितमा जारी सन्देश।
0: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
1: वन्यजन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ।
0: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौ।
1: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
0: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
1: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
0: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
2: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना। विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि प्रारम्भ वितरण भइरहेको जानकारी गराइन्छ। प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0556-93-495।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेन्स 89.8 मेगाहर्ट्ज।

सदाकाले नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सबैसँगै आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा ग्रह अनि भाग्यको विषयमा जानकारीका लागि 9845-75-223 र 9856-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह अनि भाग्यको विषयमा भूत वर्तमान र भविष्यको विषयमा ग्रह अनि भाग्यको विषयमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कार्यक्रम ज्योतिष वास्तु हरेक दिन बिहान ठिक 7 बजेदेखि लगभग हामी तपाईँहरूसँग 8 बजेसम्म रहने गरेका छौं र कार्यक्रम ज्योतिष वास्तुमा हामीले तपाईँको भूत वर्तमान अनि भविष्य, पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान र श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845-75-223 र 9856-75-223 नम्बरमा तपाईँले आफ्नो अनि आफन्तको विषयमा ग्रह अनि भाग्यको विषयमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट विभिन्न रेडियो स्टेशनबाट तपाईँहरूले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाढीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साइनो 89.8 MHz चरौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दोली एफएम 97.2 MHz दोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz छेठुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मनाङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz विगत पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकन्ती धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग हुने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा जानकारीका लागि 9845-75-223 र 9856-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा जानकारीका लागि तपाईँले हामीले सम्पर्क पनि गर्न सक्नुहुन्छ। कोही पनि जिज्ञासाहरू रहेका छन् भने भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि तपाईँले हामीले सम्पर्क पनि गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा सुन्दै आइराख्नु भएको छ र तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा जानकारीका लागि तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथि मिति अनि पञ्चाङ्गबाट मिति 2083 साल जेठ महिनाको आज 27 गते, तदनुसार ईस्वी सन 2026 जून 10 तारिक, सक संवत्सर 1948, नेपाल सम्बन्ध 1146, अनलागा रुद्र नामक संवत्सर, उत्तरायण ग्रीष्म ऋतु, आज बुधबार रहेको छ अधिक ज्येष्ठ कृष्ण पक्ष, तिथि रहेको छ आज दशमी तिथि रहेको छ, 36 गरी 58 पल्ला रहेको छ, नक्षत्रमा रहेको छ रेवती नक्षत्र, 57 गरी 45 पल्ला रहेको छ, योगमा रहेको छ सौभाग्य योग रहेको छ, 48 गरी 44 पल्ला, करणमा रहेको छ वणिज्यकरण रहेको छ, 8 गरी 44 पल्ला रहेको छ, चन्द्रमा आज मीन राशिमा, श्री सूर्यनारायण चाहिँ विशेष गरी वृष राशिमा, आनन्दादि योगमा आज उत्पात योग रहेको छ, आज बिहान सूर्योदय 5:09 भयो भने सन सूर्यास्त 6:58 हुनेछ र आजको दिनमान घडी 13:49 रहनेछ। आज विशेष रहेको छ, आज रेवती रहेको छ 28, विशेष गरी आज रेवती नक्षत्र रहेको 57 घडी 45 पल्ला रहेको छ, आज धैंसा पञ्चक 4:15 भण्ड पञ्चाङ्गले उल्लेख गरेको छ।
यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी म तपाईँलाई गराउँछु। त्योभन्दा पहिला आजको विशेष गरी समय यानि कि आजको शुभ समय अशुभ समय लाभ समय के कस्तो रहन्छ त भन्ने विषयमा विशेष चर्चा गर्ने गर्नेछौ। आजको कालबेला रहेको छ बिहानको 8:35-24 विशेष गरी बिहानको 10:19-20 आज कालबेला रहनेछ। यस्तै गरेर लाभ बेला रहनेछ बिहानको 5:07-31 6:51 27 आज लाभ बेला रहेको थियो भने अब एकैचोटि लाभ बेला रहनेछ साँझको 5:15-06 साँझको 6:59-03 आज लाभ बेला रहनेछ। यस्तै गरेर शुभ बेला रहनेछ आज 10:19-20 बिहानको 12:03-17 शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी समयको विषयमा जानकारी गराई पालन रहेको छ। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा चर्चा गर्नेछौ। सूर्य वृष राशिमा, चन्द्रमा मीन राशिमा, मंगल मेष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र कर्कट राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि मीन राशि आउँछ। रेवतीको प्रथम चरण नाम आउँछ देव अथवा देवीका नाम आउँछ। अन्तिमले देवगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा जानकारी भने मैले तपाईँलाई गराए र भने पारिरहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: यस राशि उनीहरूको लागि आजको दिन आकस्मिक समस्याले खर्च बढाउन सक्छ। परिस्थितिवश केही फाइदाका वस्तु त्याग्नु पर्ला। कर्ज मार्फत धन्दा आवश्यकताका वस्तु जुटाउन सकिन्छ। काममा समय दिन सक्छ। लाभ अनुसार अरूलाई सम्झिनु पर्नेछ। आफ्नो मेहनतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। अवसरको खोजीमा केही दुर्धुप गर्नु पर्ला। सरसपट र सहयोगका केही नगद बाहिर नै योग भने राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन मेहनतले आमदानी बढाउँदैछ। आयस्रोत बढाउने र उठ्नुपर्ने रकम हात लागि हुने समय रहेको छ। दिगो काम थालनी हुन सक्छ। पढ़ाईमा पनि प्रगति हुनेछ। सटापटा लिन आदिमा फाइदा हुनेछ। व्यापारमा खनिजक वस्तु बिक्री हुँदैछन्। अड्किएको रकम उठ्दै जाँदैछन्। श्रमको उचित मूल्याङ्कन हुनेछ। भविष्यका लागि रुचिका विषयमा लगनी बढाउन पनि सकिने खालको यो गुण राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन भाग्यवश कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा राम्रो प्रभाव जुमाउन सकिन्छ। नाम र दाम इनाम प्रतिष्ठा कमाउने बेला रहेको छ। सामाजिक दायित्व बढ्दै जाँदैछ। भूमि वाहन र भौतिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ होला। सहयोगीहरूले हिम्मत दिलाउँदैछन्। प्रतीक्षा गरेको उपलब्धि समेत प्राप्त हुने खालको यो गुण राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन विशेष गरी प्रतिकूल परिस्थितिले चिन्ता बढाउन सक्छ। अरूका लागि समय धन र बुद्धि खर्च गर्नु पर्ला। अवस्था र व्यवहारको बीचबाट कर्मयोग अघि बढ्नेछ। बाध्यात्मक परिस्थितिले अल्मल्याउन सक्छ। अरूको विश्वास गर्दा धोका पाइन सक्छ। तैपनि लगनशीलताले उपलब्धि हात लागि हुनेछ। प्रयत्न गर्दा पछिको लागि फाइदा हुने काम हात पार्न सकिन्छ। व्यापारमा आंशिक लाभ हुने खालको यो गुण राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन अशस्त्र शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। बाध्यात्मक परिस्थितिले इच्छा शक्ति कुण्ठित हुन जाँदैछन्। आफ्ना कमजोरीको फाइदा उठाउनहरू सक्रिय रहनेछन्। व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ। गोपनीयता भङ्ग हुनुका साथै धन बाहिर सक्छ। स्वास्थ्यको लागि आहार विहारमा ध्यान पुर्याउनु होला। नतिजा सच्याउन पुरानै काम देखाउनु पर्ने खालको यो गुण राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन प्रयत्न गर्दा व्यापार बढ्नुको साथै व्यस्तता र लाभ हुनेछन्। भौतिक साधन जुट्नाले आमदानी बढ्ने काम शुरू हुन सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रको बन्धन कसिलो भएर जाने सम्भावना रहेको छ। सुख दुःखमा साथ दिनेहरू प्रशस्त मात्रामा भेटिनेछन्। परिवारजनसँगको साथले नयाँ आशा जगाउनेछ। तर अरूको भावनालाई कदर नगर्दा आलोचित भइनेछ। शोकले खर्च बढाउने खालको योग भने राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्दैन।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845725223, 9805725223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन भौतिक साधन जुटाउन पनि दिन उत्सवजनक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। परिस्थितिसँग सम्झौता गर्नु परे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिन्छ। मेहनतले प्रतिस्पर्धाको दौड़ जिताउन सक्छ। नयाँ योजना शुभारम्भ गर्ने समय रहेको छ। बुद्धिको उपयोगले पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ। शत्रुता साथीहरू स्वयं कमजोर हुनाले फाइदै फाइदा हुने खालको यो गुणी राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूको लागि आजको दिन परिस्थिति सोध जस्तो नहुनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ। अवसर प्राप्त भए पनि मिश्र नमिनाले काममा केही ढिलासुस्ती हुन सक्छ। अवसरभित्र अधिकार खोज्ने प्रवृत्तिले समस्या निम्त्याउनेछ। सुझावका साथ काम लिन नसक्दा पछि परेर शुभचिन्तकको सद्भाव कायम राख्न सजग रहनुपर्नेछ। व्यापारमा पनि सेवाग्राहीहरूको मन जित्ने प्रयत्न गर्दाखेरि राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूको लागि आजको दिन आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। पुरानो सम्झौता तोड्नुपर्ने हुन सक्छ। अनावश्यक हल्लाको पछि लाग्दा व्यर्थमा दुःख पाइला। मौका आए पनि काम थाल्नु अघि राम्रै विचार पुर्याउनुहोला। प्रक्रिया नमिलाले काम गराउनु पर्ला। विस्तुरमा दिएको वचनले पनि समस्या निम्त्याउनेछ। साइनो गाँच्नेहरूको भर पर्दा लक्ष्य प्राप्ति नहुन सक्ने यो राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुँदै जाँदैछन्। परिश्रम अनुसार राम्रो प्रतिफल प्राप्त हुनेछ। प्रत्याशित नतिजाले उत्साह जगाउनेछन्। थोरै लगाउनेबाट पनि नाफा कमाउन सकिन्छ। मेहनत गर्दा उद्योग र व्यापार विशेष फाइदा उठाउन सकिन्छ। अरूलाई प्रभावित पारेर काम बढाउने समय रहेको छ। राम्रो कर्मफल प्राप्त हुनाले मन पनि प्रसन्न रहने खालको यो गुणी राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन समाधान वचन पुर्याउन नसक्दा अरूले आलोचना गर्न सक्छन्। विश्वमा बोल्ने बानीले विवाद निम्त्याउन सक्छ। मेहनत गरेर चितेको मूल्य प्राप्त नहुने योग देखिया छ। अध्ययनमा त्यति समय दिन नसकेला ईर्ष्या गर्नेहरूले पनि बिना कारण सताउन सक्छन्। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। परिस्थितिले स्वतन्त्रतामा बाधा पुर्याउन सक्ने यो राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूको लागि आजको दिन नयाँ कामको प्रस्ताव आउँदै जाँदैछन् भने सात दिनहरू बढ्दै जाँदैछन्। आफन्तको सान्निध्य र अभिभावकको स्नेह प्राप्त हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्न सक्छ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। विगतका कमजोरीमा सुधार आउनेछ। केपीमा नै कामको यसरी नै मौका मिल्नेछ। प्रेम र मित्रको बन्धन पनि कसिलो भएर जाने खालको यो गुण राशि मिललाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेमप्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी दशौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घरेरीको माटो परीक्षण
1: विद्युत यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845175223 र 9806575223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: शाम्बतेपूर्ण स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गरिसकेका छौँ। आजका तिथि मिति पञ्चाङ्ग मिसादि बाह्र राशिफलको विषयमा जानकारी हामीले गराइसकेका छौँ। र अब भन्ने पालो रहेको छ तपाईँको भूत वर्तमान भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9841-75223 र 9805-75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क गर्नुहोस्। भूत वर्तमान भविष्य ग्रह भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउनेछौँ। कार्यक्रम ज्योतिष वास्तुमा कोही मित्र आइसक्नु पनि भएको छ। कार्यक्रम ज्योतिष वास्तुमा तपाईँहरू पनि आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने तपाईँले पनि हामीलाई सम्पर्क पनि गर्नुहोला। अहिलेको लागि कोही मित्र आउनुभएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गरौं। कहाँ को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते। नमस्ते, कहाँ को बोल्दै हुनुहुन्छ? गोर्खा जिल्लाबाट। हजुरको शुभ नाम? मधुजी बोल्दै हुनुहुन्छ गोर्खा जिल्ला। गोर्खा जिल्ला कुन ठाउँबाट बोल्दै हुनुहुन्छ? हजुर, कसको विषयमा हेर्न चाहनुहुन्छ? बाबुको जन्ममिति भन्नुहोस् त, कति हो? 2067 साल असोज महिनाको 18 गते बेलुकाको
1: 10 बजेर 40 मिनट
0: जाँदा। यो बेला पहिला पनि फोन गर्नु भएको थियो, कतै कसैको बारेमा हेरौँ नै? हजुर, लागिहाल्यो है। आज कति पटकमा फोन लाग्यो तपाईँको? दिल्ली गर्नुहुन्छ? आज कति पनि ट्राई गर्नुभयो? दुईटा मङ्गल पालो पालो गर्नुभएको थियो, ठ्याक्क लागिहाल्यो है। ल, बाठी हुनुभएको छ तपाईँ। ल सुन्नुहोस् है, ध्यान दिएर। श्रीमा श्रीमती रामानुजाय नमः। 2067 साल असोज कृष्ण पक्षको सोमबार द्वादशी तिथिमा जन्म, राशि सिंह राशि पर्छ। बाबुको मघाको दोस्रो चरण नाम आउँछ मिलन भन्ने नाम आउँछ। बाबुको अन्तरणी राक्षसी गणमा परेको छ। बाबुको घातकमा परेको छ तिथि तृतीय अष्टमी र त्रयोदशी। शनिबार घातक, मूल नक्षत्र घातक, नम्बरमा 10 नम्बर राशिमा कन्या राशि घातक हुन्छ है। ग्रह दशा भाग्य असाध्यै राम्रो छ बाबुको। अलिकति छिट्टो रिसाउने, अलि मन चञ्चल हुने खालको स्वभावको छ बाबुको। अलिकति पेटमा समस्या हुन्छ, पछि गएर कसैलाई पाइल्स हुने, अल्सर हुने होइन, यस्ता समस्याहरू पनि हुन सक्छ। अलिक विशेष ख्याल गर्नुपर्छ, पानी अलिक धेरै पिउनुपर्छ भन्नुहोला। वैदेशिक क्षेत्र राम्रो, सरकारी जागिर राम्रो, पढाइ लेखाइमा असाध्यै राम्रो, रुचि भने फिटिक्कै नहुने रहेछ पढाइमा। पढाइ राम्रो छ फेरि बाबुको।
1: हजुर,
0: ध्यान नदिएर हो। अहिले यो समय भनेको अलिक चोटपटक लाग्ने समय छ बाबुको लागि, अलिकति विशेष ख्याल गर्नुहोस्। 19 वर्ष लागेपछि ग्रह राम्रो हुन्छ, अलिकति समस्याहरू कम, बाधाहरू कम आउँछ। 19 वर्ष लागेपछि संकट भन्ने ग्रह चल्छ, तर पनि अहिलेको भन्दा राम्रो हुन्छ। अहिले शुक्र सिद्धा स्वयंयोग चलेको छ, यो स्वयंयोगमा चोटपटक लाग्ने, झुटो आरोप लाग्ने हुन्छ। अलिकति विशेष ख्याल गर्नुहोला। खानपिनमा पनि अलिकति विशेष ख्याल गर्नुहोला बाबुको लागि चाहिँ नि। अरू त्यस्तो नराम्रो छ ठिक छ, पछि विवाह बारीमा हेराएर जुराएर मात्र विवाह गर्नुपर्छ। विवाहको दोष मिटाउनुपर्छ, बहुविवाहको योगहरू परेको छ। तपाईँको श्रीमानको पनि बहुविवाहको योग परेको छ है। तपाईँको श्रीमानको पनि बहुविवाहको योग परेको छ, अलिकति विशेष ख्याल गर्नुहोला। अरू त्यस्तो त्यसको लागि आँखसँग विवाह गर्नुपर्छ, अर्क विवाह भन्ने हुन्छ आँखसँग हो। आँखसँग चाहिँ विवाह लगन पारेर विवाह गराउनुपर्छ, श्रीमानको पनि गराउनुपर्छ अनि यो बाबुको पनि गराउनुपर्छ। बाबुको व्रत मुण्ड गराउनु भयो कि गराउनु भएको छैन? बाबुको व्रत मुण्ड गराएपछि आँखसँग विवाह गराइदिनुहोस् एउटा। पछि बुहारी राम्रै आउने, सुशील आउने, नरिसाउने, झर्को फर्क नगर्ने खालि बुहारी आउने ग्रहहरू छ। त्यस्तो नराम्रो ग्रह छैन, अलिक छिट्टो रिसाले स्वभावको, अलिक चञ्चले स्वभावको देखिन्छ यहाँबाट हेर्दाखेरि। राक्षसी ग्रह पनि परेको छ, राशि फेरि सिंह राशि पनि परेको छ। यस्तो व्यक्ति अलिक जिद्दी जिद्दी स्वभावका चाहिँ हुन्छन् क्या है। अरू त्यस्तो नराम्रो छ, ठिकै छ। अरू केही छ समस्या जिज्ञासा?
2: हजुर, उसको चाहिँ अब पढाइ चाहिँ अहिले अब सिकेर टुलामा इन्जोइन गर्दैछ के पनि होला मात्रै भन्दै सोच्नु
0: होइन। पढाइमा बाबुलाई जस्तै इन्जिनियर सिभिल इन्जिनियरिङ सम्बन्धी पढ्न हुन्छ म्यानेजमेन्ट पनि हुन्छ, पछि गएर ब्याङ्कहरूमा जागिर खानालाई पनि सिए सम्बन्धी पढ्न पनि मिल्छ नि त्यहाँबाट पछि। ठिक छ, यस्तो विषयहरू पढाउनुहोस् राम्रो हुन्छ, ग्रहहरू राम्रै छ, पढ्न सक्छन्। तर नाक दोष परेको भएर अलिकति रोकावट आउन सक्छ, मिहिनेत अलिकति गर्नुपर्छ भन्नु होला। अलिकति कसै कसैलाई एक घन्टा पढ्यो भने पनि दिमागमै नअडिने हुन्छ नि त, तर बाबुको त्यस्तो छैन, पढ्यो भने दिमागमा अडिन्छ, राम्रो छ, तर पढ्न मन लाग्दैन अहिले चाहिँ। यो ग्रहले हो, शुक्र सिद्धा स्वयं योगले गर्दाखेरि भएको हो, अरू त्यस्तो नराम्रो छैन, ठिकै छ ग्रहहरू है। एकदम राम्रो छ, 12 पास गराएर विदेशतिर पठाउँदाखेरि पनि ठिकै हुन्छ, सजिलैसँग विदेश जान सक्छ। माता पितासँग सम्बन्धहरू ठिकै छ, नराम्रो छैन। दाजुभाइ चाहिँ बुधवारी नफाप्ने ग्रह छ, दाजुभाइ चाहिँ फाप्दैन, ठिक छ। ग्रहहरू त्यस्तो नराम्रो छैन, चिन्ता लिनु पर्दैन। अहिलेको लागि चाहिँ दशाको शान्तिहरू गराइदिनु भयो, अहिले एकपटक गराइदिनुहोस्, अनि 19 वर्षमा एकचोटि गराइदिनु भयो भने 18 पुरा भयो ठ्याक्क 19 लागेर शान्ति गराइदिनु भयो भने केही गर्नु पर्दैन, एकदम राम्रो हुन्छ, समस्या आउँदैन है। दाजुभाइसँग ग्रह अलिक मिल्दैन, पछि नमिल्ने ग्रह छ। विवाह गराउँदाखेरि कि त 26 वर्षभित्र विवाह गराउनु पर्छ, कि त भने 29 पछि विवाह गराउनु पर्छ है। बिचमा 26 देखि 29 बिचमा विवाह गराउनु भयो भने जस्तै 27, 28, 29 है, 27 वर्ष, 28 वर्ष, 29 वर्षमा लाग्यो भने पनि विवाह गर्नु हुँदैन। 29 कटेर 30 लाग्नु पर्यो, कि त 25 पुरा भएर 26 त विवाह गराउनु पर्यो है। अरू सबै कुरा ठिकै छ, राम्रै छ है। होइन, यस्तो हुन्छ, विवाह त जसरी गरे पनि हुन्छ, तर मिल्नु पर्यो। प्रेम गर्दाखेरि अब जुराएर हेराएर प्रेम गर्ने कुरो त आउँदैन, त्यो भएर बाबुले चाहिँ विवाह भनेको माघे विवाह गर्यो भने श्रीमती सुशील नरिसाउने, एक वर्ष स्वभावको नहुने हुन्छन्, तपाईँहरूलाई पाल्ने खालको बुहारी चाहियो नि त होइन, बुढेसकालमा आफै खोजेर आफै रोजेर नहेराई नजुराइकन विवाह गर्यो भने तपाईँलाई पाल्ने खालको बुहारी आउँदैनन्, अलिक झर्को फर्को गर्ने रिसहरू रिसाउने खालको बुहारी आउँछन् क्या। अरू त्यस्तो नराम्रो छैन, ठिकै छ ग्रहहरू है त। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला। उहाँले फोन गर्नुभएको थियो हामीलाई, गोर्खाबाट फोन गर्नुभएको थियो उहाँले चाहिँ, तपाईँ पनि आफ्नो आफन्तको विषयमा ग्रह अनि भाग्यको विषयमा जानकारीका लागि 9841575223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह अनि भाग्यको विषयमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कोही मित्र आउनुभएको छ कार्यक्रम ज्योतिष वास्तुमा, स्वागत गरौँ उहाँलाई। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
3: नमस्ते गुरु।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ? हेटोलाबाट मिनाजी बोल्दै हुनुहुन्छ।
3: हजुर,
0: कसको विषयमा हेर्न चाहनुहुन्छ मिनाजीले? कार्यक्रम कतिको सुन्नुहुन्छ हेटोडातिर? हजुर, घेटौँडा कुन ठाउँबाट फोन गर्नु भएको
3: हो?
0: सानो पोखराबाट। कसको भन्नुभयो, बहिनीको बारेमा भन्नुभयो, छोरीको बारेमा भन्नुहोस् त। नानीको जन्ममिति कति हो? 2066 साल।
3: 15 गते,
0: चैत महिनाको 15 गते, समय पनि भन्नुहोस्।
3: 2 साल 3 गते 15 महिना
0: के बार पर्दो रहेछ थाहा छ?
3: आइतबार।
0: जन्म मकनपुरमा भएको हो कि अन्य कहीँ हो?
3: मकनपुर नै हो।
0: ल सुन्नुहोस् है, ध्यान दिएर छोरीको। 2066 साल चैत्र शुक्ल पक्षको आइतबार नानीको आइतबार जन्म। राशि चाहिँ नानीको आउँदो रहेछ सिंह राशि, नाम आउँदो रहेछ टिका कुमारी आउँदो रहेछ पूर्व फाल्गुनीको तेस्रो चरण टिका कुमारी नाम आउँछ. के नाम राख्नु भएको थियो नरायणमा थाहा छ तपाईँलाई? टङ्ग कुमारी होइन टिका कुमारी एउटै कुरा हो तर नाम आउँछ टङ्ग कुमारी होइन टिका कुमारी है. चिना बोलाउनु भएको छैन त्यही भएर चिना त बनाइदिनु पर्यो नि त. हेर्नु त ठुली भइसकिन् छोरी है. चिना बनाउनु पऱ्यो भने भन्नु होला दिउँसो फोन गर्नु होला बनाएर पठाइदिनु बरु म तपाईँलाई तिमी सानो पोखरामा घरै ल्याइदिन्छ चिना है. मध्य नानी नरकन परेको छ तपाईँको नानीको लागि. घातकमा परेको छ तिथि विशेष गरी तृतीया अष्टमी त्रयोदशी शनिबार घातक मूल नक्षत्र घातक नम्बरमा दशम राशिमा कन्या राशि घातक छ नानीको. असाध्य राम्रो कुण्डली हो. माङ्गलिक परेको छिन् झक्की स्वभावकी छिन् होइन. छोरी भए पनि छोरा छोरा खालको छिन् क्या हिम्मतमा काम गराइमा है. पतिहरू विदेश यात्रा वैदेशिक क्षेत्र राम्रो विवाह बारे पनि राम्रो तर माङ्गलिक केटा चाहिँ चाहियो है विवाह गर्दाखेरि. यदि विवाह गरेर माङ्गलिक परेनन् भने माङ्गलिकसँग विवाह भएन भने प्रेम विवाह भयो भने उहाँको पहिलो घरबार बिग्रिन्छ दुःख पाइन्छ समस्या हुन्छ. त्यही भएर यसमा चाहिँ अलिकति विशेष ख्याल गर्नुहोला. 2066 साल भन्नुभएको छ अहिले ग्रह नानीको लागि चलिराखेको छ. यहाँबाट हेर्दाखेरि चाहिँ शङ्कटार अर्को सूर्य भन्ने ग्रह चढेको छ नानीको. 24 वर्षसम्म ग्रह राम्रो छैन नानीको लागि चाहिँ विवाहबारी 24 पछि राम्रो हुन्छ नानीको. 24 पछि विवाहबारी गर्नुभयो भने राम्रो हुन्छ. अहिले शङ्कटा भन्ने ग्रह छ शङ्कटाको शान्ति गराइदिनुहोस्. माङ्गलिक परेको छ नानी माङ्गलिकको रत्न कवच लगाइदिनु भयो भने भविष्य राम्रो हुन्छ. मंगलबारको दिन चोखो खाने गणेश चौथी मंगल चौथीको पूजा गर्ने गर्नुभयो भने राम्रो हुन्छ. समस्याहरू आउँदैन बाधा र रोकावटहरू आउँदैन है. अनि अरू के छ तपाईँलाई सोध्न मन लागेको कुरा?
3: कुन विषय लिएर पढ्दा राम्रो हुन्छ अनि
0: होइन विषय त अब नानीले जुन विषय लिएर पढ्दा पनि हुन्छ. कतिमा पढ्दैछ नानी अहिले?
3: एघारमा.
0: कुन विषय लिएर पढ्छ भनेको छ नानीले? हुन्छ कम्प्युटर पनि हुन्छ इन्जिनियरिङ सम्बन्धी पनि हुन्छ नर्सिङ सम्बन्धी पनि हुन्छ है. पढाइ त नराम्रो देख्दिनँ मैले पढाइ राम्रो छ तर नानीको सङ्घटना भन्ने ग्रह चढेको कारणले गर्दा पढाइ नराम्रो भएको महसुस भएको हो है. सङ्घटनाको शान्ति गराइदिनुहोस्. माङ्गलिकको रत्न कवच लगाइदिनुहोस्. पढाइ पनि स्पेसल हुन्छ नानीलाई. रिसाउन पनि रिसाउँदैनन् एक सभा पनि हुँदैनन् शान्त स्वभाव हुने पछि गएर विवाहबारी दाम्पत्य पनि राम्रो हुने ग्रहहरू हुन्छ. अहिले सङ्कटको ग्रहको शान्ति चाहिँ गराइदिनुहोस् न असारमा एकपल्ट है. ग्रह शान्ति गराइदिनुहोस् राम्रो हुन्छ नानीलाई. चिन्ता गर्नु पर्दैन ठिक छ. ग्रहहरू छोरीहरू दुःख पाउँदैनन् यति कुरामा विचार गर्नु. तर दुईटा कुरा गर्नु पर्यो. एउटा विवाह गर्दा माङ्गलिक केटो चाहियो होइन. एउटा रत्न कपडा लगाइदिनु पर्यो. त्यति गर्नुभयो भने तपाईँको छोरीले दुःख पाउँदैनन् होइन. त्यो पक्का कुरा हो. ग्रहहरू हुन्छ नि कसै कसैको दुःख पाउने जे काम गर्यो अड्किने बिग्रिने रोकावटहरू आउने हुन्छन् नि हो त्यस्तो ग्रहहरू छैन. तर दशाको शान्ति त बेला बेलामा गर्नुपर्छ होइन. तपाईँ हेल्दी हुनुहुन्छ तपाईँ हिष्टपुष्ट हुनुहुन्छ तर खानै नखाने त होइन नि. खाना त खानु पर्यो नि त. त्यस्तै ग्रहहरू राम्रो छ हेल्दी छ तर ग्रह शान्ति त गर्नु पर्यो. सक्नुहुन्छ वर्षमा एक पहिला गर्नुहोस् सक्नुहुन्न दुई वर्षमा एक पहिला गर्नुहोस्. पाँचजनादेखि सातजना पण्डितजी राख्नुहोस् ग्रह शान्ति गर्दा है. त्यति गर्नुभयो भने परिवार सबैको ग्रह शान्ति हुन्छ घरमा पनि शुद्धि हुन्छ राम्रो हुन्छ समस्या आउँदैन भन्ने कुराहरू है. हुन्छ. राम्रो छ एकदम राम्रो छ नानीको यस्तो छ नि त नानीको हाम्रो नानी छोरी त छोरी हुन् होइन. तर छोरी यस्तो स्वभाव छैन क्या यिनको. हातमा उत्ता गर्ने है एकदम हिम्मततिर म यो पनि गर्न सक्छु म के कम छु र भन्ने खालको छिन् क्या यिनी. बुझ्नु भएन तपाईँलाई त्यस्तो लाग्दैन?
3: पछि
0: सम्बन्ध एकदमै मिठो राम्रो हुन्छ. पढ्न मन नलागेको चाहिँ नानीलाई माङ्गलिक र सङ्कटले गर्दाखेरि भएको हो कि यो चाहिँ हो यो सङ्कटको बेलामा त जुन जुन नराम्रो कुरा हो त्यही त्यही गर्न मन लाग्छ होइन पढेर के हुन्छ र अल्छी लाग्छ पढ्नमा है नभए पढाइ राम्रो पढ्दै पढ्दै नपढेर त कसरी राम्रो हुन्छ र पढ्ने हो अध्ययन गर्ने हो भने त नानीको लागि त फेरि स्पेसल छ राम्रो छ चिन्ता गर्नु पर्दैन तपाईँले छोरीलाई है अब धेरै पढाइ कमजोरी भइराख्यो भने रत्नको अवस्था आउँछ हामीसँग 10 बजेपछि यही नम्बरमा फोन गर्नु म चिन्ना पनि बनाइदिन्छु रत्नको अवस्था बनाएर तपाईँको घरमै पुर्याइदिन्छु म घरै आइपुग्छ चिन्ता गर्नु पर्दैन है हुन्छ फोन गर्नुभयो धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नुहोला उहाँले फोन गर्नुभएको थियो हामीलाई हेटौँडाबाट फोन गर्नुभएको थियो उहाँले चाहिँ छोरीको विषयमा हेराएर गइसक्नु भएको छ तपाईँ पनि आफ्नो र आफन्तको विषयमा ग्रह अनि भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने तपाईँले पनि हामीलाई फोन गर्न सक्नुहुन्छ 9845175223 र 9806575223 नम्बरमा सम्पर्क तपाईँले पनि गर्नुहोस् म भूत वर्तमान र भविष्यको विषयमा तपाईँ तपाईँले घरै बसी बसी जानकारी मैले तपाईँलाई गराएको छु कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा स्वागत गर्छु म उहाँलाई कामको बोल्दै हुनुहुन्छ नमस्ते
4: हेलो नमस्कार गुरु
0: नमस्कार कामको बोल्दै हुनुहुन्छ बिमला केसी अमरापुरीबाट बोल्दै हुनुहुन्छ रेडियोबाट अलिकति टाढा जानुहोस् ल
4: आफ्नो
0: कसको विषयमा हेर्न चाहनुहुन्छ बिमलाजीले
4: आमाको बारेमा गुरु
0: आमाको जन्ममिति र जन्म समय थाहा छ 2012 साल असार महिना 23 गते भन्नुभयो
4: हजुर
0: 23 गते बिहिबार जन्म समय भन्नु
4: समयको त अब आमाहरूको पहिलाको जन्ममा त खालो खानु बेलामा 3 गतेदेखि 4 गते भित्र भन्नुभएको थियो बुढा बुढी मान्छेले अब आमाको झन् आमाले भन्नुभएको कुरा त्यही हेरे गुरु अनि हजुर
0: अब हेर्नु त के आउँदो रहेछ है त
4: हजुर
0: श्री गणेश आयनामा श्रीमती रामानुजाय 2012 साल श्रावण कृष्ण पक्षको बिहिबार तृतीय तिथिमा जन्म राशि मकर राशि श्रावण नक्षत्रको दोस्रो चरण नाम आउँदो रहेछ खुबाट खुम कुमारी नाम आउँदो रहेछ के नाम राख्नु भएको छ आमाले कलकत्तासित आउँदैन फरक पर्यो धेरै फरक पर्यो
4: 22 गते
0: पनि कलकत्तासित आउँदैन नि
4: हो
0: नि
4: 22 गते भन्नुभएको थियो 12 साल भन्नुभएको
0: थियो त्यही त कुरा बुझेँ मैले
4: हजुर
0: 22 गते पनि कलकत्तासी आउँदैन 21 गतेले पनि कलकत्तासी आउँदैन 24 गते 25 गतेले पनि कलकत्तासी आउँदैन क्या
4: 25 दिन 9 दिन भएको भन्नुहुन्थ्यो
0: त्यही त त्यसरी त हेर्न मिल्दैन
4: हजुर
0: ठ्याक्कै थाहा पाउनुपर्छ थाहा पाएपछि बल्ल थाहा हुन्छ नभए थाहा हुँदैन के हुन्छ उहाँले फोन गर्नुभएको थियो अमरापुरीबाट फोन गर्नुभएको थियो उहाँले चाहिँ सबै परिवारको सबैजनाको हेराइसक्नु भयो उहाँले घरै बसी बसी है तपाईँहरू पनि के गर्नुहोस् भने पैसा पनि खर्च हुँदैन तपाईँहरू मेरो अफिससम्म आउने दुःख पनि पाउनु पर्दैन घरमै बस्ने आज एउटाको हेराउने होइन भोलि अर्कोजनाको हेराउने पर्सि अर्कोजनाको हेराउने निको पर्सि अर्कोजनाको हेराउने पाउनुहुन्छ क्या कार्यक्रममा तपाईँले फोन गर्नु पर्यो अब एउटा हेराउनु भयो भने तपाईँले चाहिँ 10-20 रुपियाँमा हेराउन पाउनुभयो हो कि होइन फोनमा रिचार्ज कति सकिन्छ र तपाईँको त 10-15 रुपियाँ 20 रुपियाँ सकिएला त्यो पनि आज पनि धेरैजनाले फोनमा चाहिँ प्याक लिनुहुन्छ क्या बोल्न मिल्ने फेरिमा बोल्न मिल्ने बनाउनुहुन्छ हो त्यस्तो प्याक लिएर पनि बोल्नुहुन्छ त्यही भएर घरै बसी बसी तपाईँले हेराउनुहोस् है अब फोनै लाग्दै लागेन हेराउनु पर्नेछ इमर्जेन्सी पर्नेछ भने तपाईँले दिउँसो टिकट काटेर पालोमा बसेर घरै बसी बसी पनि हेराउन सक्नुहुन्छ टाढा टाढा हुनुहुन्छ भने अथवा होइन गुरुबासँग म प्रत्यक्ष भेट्छु कुरा आज म क्लियर कट गर्छु मलाई किन दुःख भइरहेको छ मैले गरेका आँटेका कार्यहरू किन पुरा भइरहेका छैनन् म कुरो भने क्लियर कट गर्न चाहन्छु भन्नुहुन्छ भने आउनुहोस् तपाईँहरू भेट्नलाई, म तपाईँको हेराइदिन्छु समस्या के छ त्यसको समाधान पनि म तपाईँलाई गराउँछु। होइन अहिलेसम्म मैले गरेका समस्याको समाधान सबैलाई समस्याको समाधान भएको छ, कसैलाई 100% हुन्छ, कसैलाई 90% हुन्छ, कसैलाई 80% हुन्छ, कसैलाई 50% हुन्छ, त्यो चाहिँ आफ्नो आफ्नो कुरा हो त्यो चाहिँ है फेरि, किनकि तपाईँले मुख बार्नु भएको छ, बाद बार्नु भएको छ, चोखो खानुपर्ने छ कि तपाईँले व्रत बस्नुपर्ने छ कि पूजा गर्नुपर्ने छ कि, त्यो कुरा पनि मैले भनेको हुन्छ नि तपाईँहरूलाई, मैले भनेको कुरा तपाईँले सबै थोक खुरु खुरु होइन, ए गुरुबाले मलाई यो भन्नुभएको छ, गुरुबाले भनेको कुरो मेरो लागि हो, मैले गुरुबाले भनेको कुरो माने भने मेरो परिवारलाई राम्रो हुन्छ भन्ने मनमा लागेर लगाएर तपाईँले गर्नुभयो भने, मैले बोलेका कुरा सबै थोक मान्नुभयो भने तपाईँलाई कहिले दुखाउँदैन, कहिले पनि तपाईँ ठक्क खानु पर्दैन, कहिले पनि तपाईँलाई रोकावट आउँदैन, बाधा आउँदै आउँदैन, यो कुरो पक्का कुरा सत्य कुरा हो। त्यो भएर रत्न कमल लाउनु भएको हाम्रो श्रोताहरूले पनि मैले के सिकाएको छु त्यो काम तपाईँले गर्नुपर्छ, रत्न कमल लगाएँ मैले अब लगाइसकेपछि अब जे जे गरे नि हुन्छ भनेर हुँदैन क्या, होइन तपाईँ रत्न कमल लगाइसकेपछि के गर्नुपर्छ भन्दा एकदम कन्ट्रोल रहनु पर्यो, खानेकुरा के खाने के नखाने होइन, कुन दिन बार्ने, चोखो खाने हो कि व्रत बस्ने हो कि एक्सा खाने हो कि नुन नखाने हो कि के गर्ने हो तपाईँले, त्यो कुरा मैले तपाईँलाई के भनेको छु त्यो कुरा तपाईँले लागू गर्नुपर्छ, लागू गरिसकेपछि बल्ल राम्रो हुन्छ नभए राम्रो हुँदैन भन्ने हो है। रत्न कपाल लगाउनु भएको छ, रत्न कपाल लगाएर पनि सबै थोक गर्नु भएको छ मैले भने जस्तै गरी, तर तपाईँलाई राम्रो भएको छैन भने म्यासेन्जरमा म्यासेज गर्नुहोस् तपाईँले है, आफ्नो फोटो खिचेर पठाउनुहोस् अनि म्यासेन्जरमा पठाउनुहोस् अनि म्यासेज गर्ने गुरुबा मैले यसको कारणले गर्दा यो कारणको लागि मैले लगाएको थिएँ तर यो काम मेरो भएन यति भयो यति भएन भन्न तपाईँले पाउनुहुन्छ, त्यो तपाईँले म्यासेज गर्नुपर्छ म्यासेन्जरमा। फेसबुक नम्बर हाम्रो फेसबुक आइडी तपाईँलाई थाहा छँदैछ, प्रेम प्रसाद सुवेदी छ अङ्ग्रेजीमा लेखेको छ, प्रेम प्रसाद सुवेदी लेखेको छ होइन, तपाईँले फलो गर्नुहोस् अनि म्यासेन्जरको चित्र आउँछ त्यो म्यासेन्जरमा ट्याक्क थिचेर राधे राधे लेखेर पठाउनुहोस्, रिप्लाई म गर्छु, तपाईँ हाम्रो म्यासेन्जरमा साथी हुनेछ, त्यसपछि तपाईँको गन्थन मन्थन तपाईँको जिज्ञासाहरू तपाईँको मनमा लागेको कुराहरू तपाईँले त्यहाँ लेखेर पठाउनुहोस् म त्यसको रिप्लाई गर्छु। 9845175223 र 9805675223 नम्बरमा तपाईँले हामीलाई दिउँसो पनि फोन गरेर हेर्न सक्नुहुन्छ, दिउँसो टिकट काटेर पालोमा बस्नुपर्छ, अहिले कार्यक्रमको समयमा फोन गर्नुभयो भने कुनै टिकट काट्नु पर्दैन, पालोमा बस्नु पर्दैन, फोन गर्नुहोस्, फोन लाग्यो भने म हेरिदिइहाल्छु। कोही मित्रले फोन गर्नुभएको छ, उहाँको फोन लागेको छ, उहाँले फोन गर्नुभएको छ, उहाँलाई स्वागत गर्छु कार्यक्रममा, कहाँबाट को बोल्दै हुनुहुन्छ, नमस्ते।
5: नमस्ते गुरु,
0: कहाँबाट को बोल्दै हुनुहुन्छ, कसको विषयमा हेर्न चाहनुहुन्छ, गोर्खाबाट फोन गर्नुभएको छ, नातिको जन्ममिति भन्नुहोस् त कति हो,
5: 2077 साल,
0: 2077 साल,
5: उसको 23 गते,
0: पुष महिनाको 23 गते,
5: बेलुका 8 बजे,
0: बेलुका 8 बजे, नाति बाबुको हो यो,
5: हजुर,
0: ल सुन्नुहोस् है, श्री गणेश आइनमा श्रीमती रामानुजायनमा 2077 साल पोष कृष्ण पक्षको बिहिबारा नवमी तिथिमा जन्म तुला राशि स्वातिको प्रथम चरण नाम आउँदो रहेछ रूपक अथवा रूपेश भन्ने नाम आउँछ बाबुको, अन्तिनाले देवगण परेको छ बाबुको, घातकमा परेको छ तिथि, नराम्रो तिथिहरू छ चौथी नवमी चतुर्दशी बिहिबार घातक शतभिषा भन्ने नक्षत्र घातक नम्बरमा 6 नम्बर राशिमा चाहिँ मिथुन राशि घातक छ, घातक भनेको नराम्रो नफाप्ने है बाबुको लागि चाहिँ कुण्डली भाग्य ग्रहको बारेमा विशेष जानकारी गराउँछु ध्यान दिनुहोला बाबु, कुण्डली भाग्य ग्रह राम्रो छ, पढाइमा अलि रुचिहरू नहुने, पढाइमा मन नजाने ग्रहहरू परेको छ बाबुलाई, नागदोष परेको छ, नागदोषको रत्न कवच लाउनुपर्छ, एकादशीको व्रत बस्नुपर्छ बाबुले, एकादशीको दिन व्रत बस्नुपर्छ है, मानिहाल्छ नि सिकाउने, व्रत बस्नु नबसे चोखो खाने, शुद्ध भोजन गराउने, माछा मासु नखुवाउने, लसुन प्याजहरू नखुवाउने होइन,
5: अब एकादशी
0: एकादशीको दिन अन्न नखाने के एकादशीको दिन चाहिँ गर्न सकिहालिन्छ हो कि होइन त्यो रत्न कपच पाउँछ हामीसँग हो यो रत्न कपच तपाईँले अर्डर गर्नुहोस् मगाउनुहोस् म बनाएर पठाइदिन्छु रत्न कपच लगाइसकेपछि यो कुरा मैले भन्ने कुरा गर्नुभयो भने छोरालाई नातिलाई पढाइमा एक नम्बर राम्रो हुन्छ फर्स्ट सेकेन्ड थर्डमा आउन सक्छ अलि मिहिनेत गरे भने नराम्रो छैन ग्रह राम्रो हो नराम्रो होइन तर ग्रहले गर्दाखेरि भाग्यले गर्दाखेरि नराम्रो भएको हो अहिले राहु र भ्रामरी चलेको छ चोटपटक लाग्ने रिसाउने ढ्वाकिने क्वा हुने के
5: हजुर
0: त्यस्तो छ अब तपाईँले सम्झाउनु भयो भने तपाईँसँग रिसाउँछ मैले सम्झाएँ भने मसँग रिसाउँछ उसलाई भनेको कुरा हो बाबु यस्तो गर उस्तो गर भनेर हामी सिकायो भने राम्ररी पढ्ने कुराहरू सिकाउने अनुशासनको कुराहरू सिकाएर उसलाई मन पर्दैन अहिले यो बाबुले रत्न कवच लाउन आवश्यक छ किनकि भर्खरको बेला छ अहिले यो बेलामा पढाइ बिग्रियो भने संस्कार बिग्रियो भने पछि राम्रो हुँदैन त्यो अहिले यो बेलामा बाबुलाई रत्न कवच तपाईँले जसरी भए पनि लगाइदिनुहोस् त्यसको लागि 10 बजेपछि यही नम्बरमा फोन गर्नुहोस् अर्डर गर्नुहोस् म बनाएर पठाइदिन्छु बाबुलाई लगाइदिनुहोस् राम्रो हुन्छ समस्या आउँदैन क्या है हेरी हेरी पर्छ 10 बजेपछि फोन गर्नुहोस् म भनिदिन्छु तपाईँलाई कुन क्वालिटीको लाउनुहुन्छ हेरी हेरी पर्छ महँगो महँगो पनि पर्छ ठिक्क खालको पनि पाउँछ के ठिक खालको लगायो भने काम चलिहाल्छ राम्रो गरेर भइगयो नि हामीले हो कि होइन त्यो गर्नु अरू त्यसो चिन्ता गर्नु पर्दैन एकादशीको व्रत बाबुले अथवा बिहिबारको दिन चोखो खाने शुद्ध भोजन बिहिबारको दिन एकादशीको सकिन्छ भने व्रत नसके चोखो खाने लसुन प्याज मासु नखाने भात नखाने त्यो दिन गहुँको रोटीहरू खाने बरु सानो बच्चा छन् होइन अब त्यसरी खुवाउनु एकादशी एक दिन त हो नि धेरै होइन दिन दिनै होइन त्यो गर्नु बिहिबारको दिन चोखो खानु शुद्ध भोजन गर्नुहोस् राम्रो हुन्छ बाबुले चिन्ता गर्नु पर्दैन है ओम नमो भगवते वासुदेवाय यो मन्त्र जप गरेर लगाउनुहोस् बाबुलाई ओम नमो भगवते वासुदेवाय मन्त्र जप गरेर लगाउनु भयो भने विद्या फुट्छ विद्या आउँछ राम्रो हुन्छ है उहाँले फोन गर्नुभएको थियो नातिको बारेमा हेराउनको लागि फोन गर्नुभएको थियो फोन गरेर गइसक्नु भएको छ तपाईँ पनि आफ्नो आफन्तको ग्रहको भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ अनि फोन गर्न सक्नुहुन्छ हरेक दिन बिहान फिक्स 7 बजीदेखि लगभग म तपाईँसँग 8 बजीसम्म रहने गरेको छु आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि चाहिँ सकिन आँटेको छ हरेक दिन बिहान फिक्स 7 बजीदेखि लगभग हामी तपाईँसँग 8 बजीसम्म रहने गरेका छौँ र आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुने नै छु तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पनि प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस् नमस्कार शुभ दिन
6: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनी यो हो रेडियो साहिनी 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले बिहानको 8 बज्यो
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ
2: घर जग्गा बहाल कर व्यवसाय कर भूमि कर विज्ञापन कर सरसफाई शुल्क बहाल बिचौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ
1: नियमानुसार कर तिरौ दण्ड जरिवाना हुनबाट बचौ आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ व्यवसायको सम्मान बढाऊ
2: समयमै कर तिरौ सबै नागरिकको परिचय दिऊ भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश
3: हरे कृष्ण कृष्ण ए हुलाकी बाबु उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी
4: हो आमा मैले पनि सुनेको हुँ त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा
3: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे
4: त्यस्तो होइन नि आमा मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन् ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउनु र पुर्याउने व्यवस्था पनि छ नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा
3: ए हो र बाबु
4: हो त आमा फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ
3: ए
4: हुलाकका अरू थुप्रै सेवाहरू छन् अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु
3: हस् हस् बाबु हरे कृष्ण कृष्ण कृष्ण
5: नेपाल सरकार विज्ञापन बोर्ड अब सुन्नुहोस् पुरा समाचार
6: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन् प्रशोधित तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ
5: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ
6: सन्तुलित भोजन पर्याप्त निन्द्रा सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ
5: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं
6: चिल्लो पदार्थ माछा मासु कम खाऊ खानामा सागपात र फलफूल खाऊ
5: मद्यपान र धूम्रपान सेवन नगरौं
6: स्वस्थ रहौं सुखमय जीवन बिताऊ
5: नेपाल सरकार

0: on board.
1: जापानिज इन्सेफ्राइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने किटजन्य सरुवा रोग हो। यो लामखुट्टे सुंगुर बंगुर हाँस जस्ता पशु पंक्षीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन। लक्षणहरू अचानक उच्च ज्वरो आउनु, बेसरी टाउको दुख्नु, बान्ता हुनु, शरीर काम्नु, घाँटी अर्रो हुनु, बेहोश हुनु। यो रोग लागेपछि पक्षघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ। त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ।
2: यो रोगबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बच्ने, घर वरिपरि पानी जम्ने खाल्टा खुल्टी पुर्ने, बाल बालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने, सुंगुर बंगुर हाँस जस्ता घर पालुवा पशु पंक्षीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने, सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने।
3: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साइनो द्वारा जनहितमा जारी सन्देश।
4: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध:
3: वन्यजन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
4: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट होहल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
3: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
4: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्यजन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
3: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
4: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
5: के भयो? केको हल्ला खल्ला हो यो?
6: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
7: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
5: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? भन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
7: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
6: हो त है, हामीले त ध्यानै नदिएको।
7: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
8: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
9: मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ। प्रिन्सिपल मैया देवी कन्या कलेज, भरतपुर 10, चितवन। सम्पर्क नम्बर 056-493-495।
1: डेंगु ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी, प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू। डेंगू ज्वरोको मुख्य लक्षण भनेको एकासी उच्च ज्वरो आउनु हो। यो ज्वरो 5-7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये दुई वा दुई भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फूलदानीमा रहेको पानी हप्तामा दुई पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौ।
3: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साइनो द्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: सूचना संगीत र मनोरञ्जनको अटल साहिनो यो हो रेडियो साहिनो 99.8 MHz
1: साहिनो समय सूचक अहिले बिहानको 9 बज्यो इट्स 9 AM
2: यसका देश अधिकरण संघीय सभाको बैठक बोलाइएको छ। बिहान 11 बजे बस्ने बैठकमा आगामी आर्थिक वर्ष 2083-84 बजेटमाथि सामान्य छलफल प्रारम्भ गर्ने कार्यसूची रहेको छ। बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बजेटमाथि उठेका प्रश्नहरूको जवाब दिने विनियोजन विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची तयार गरिएको छ। यसै गरी चलचित्र विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने विषय पनि आजको कार्यसूचीमा समावेश छ। सम्भावित कार्यसूची तय भए तापनि आजको बैठक सुचारू हुनेमा भने निश्चित छैन। प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादका सम्बन्धमा दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दलहरूले लगातार संसद अवरूद्ध गर्दै आएका छन्। प्रतिपक्षी दलहरूले प्रधानमन्त्री शाह आफै रोस्टममा उभिएर आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने वा माफी माग्नुपर्ने अडान राखेका छन्। संसद लगातार अवरूद्ध हुँदा जेठ 15 गते प्रस्तुत गरिएको बजेटमाथि अझै छलफल शुरू हुन सकेको छैन। लामो समयदेखि बजेटमाथिको छलफल रोकिँदा निर्धारित संसदीय क्यालेण्डर नै प्रभावित हुने जोखिम बढ़ेको छ। संसदीय क्यालेण्डर अनुसार जेठ 27 गते विनियोजन विधेयकका विभिन्न शीर्षकहरूमाथि छलफल हुनुपर्ने र आगामी असार 8 गते भित्र आर्थिक विधेयक तथा राष्ट्र ऋण उठाउने विधेयक पारित गरिसक्नुपर्ने तालिका रहेको छ। तर दलहरूबीच सहमति जुट्न नसक्दा सम्पूर्ण प्रक्रिया नै अन्यलमा परेको छ। सरकारले अध्यादेश मार्फत विभिन्न निकायका पदाधिकारीहरूलाई पदबाट हटाउने गरेको निर्णय विरूद्ध दायर भएको रिटमा आज सर्वोच्च अदालतमा सुनवाई हुँदैछ। कानूनले तोकेको 4 वर्षीय अवधि नपुगे अध्यादेश मार्फत हटाइएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद एसटीभीटीका सदस्य सचिव महेश भट्टराई र सत्य निरूपण तथा मेलमिलाप आयोगकी सदस्य कुमारी कौशल्या ओझाले दायर गरेको रिटमा आज सुनवाई हुन लागेको हो। यसअघि सर्वोच्च अदालतको संवैधानिक इजलासले अध्यादेशबाट पदाधिकारी हटाउनुको कानूनी आधार र कारण खुलाउँदै जेठ 25 गते भित्र लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश दिएको थियो। यो मुद्दाको गम्भीरतालाई ध्यानमा राख्दै संवैधानिक इजलासलाई न्याय सम्पादनमा सहयोग गर्न नेपाल बार एसोसिएशन र सर्वोच्च बार एसोसिएशनबाट आलोचना वरिष्ठ संविधानविद तथा कानूनविदहरूलाई एमिकस क्युरी अर्थात तटस्थ बहसकर्ताका रूपमा खटाइएको छ। बहसमा नेपाल बारका तर्फबाट डाक्टर चन्द्रकान्त गेवाली, युवराज भण्डारी सहित 4 जना र सर्वोच्च बारका तर्फबाट पूर्व महानिवक्ता बद्री बहादुर कार्की, डाक्टर भीमार्जन आचार्य र गोविन्द बन्दी सहित 4 जना विज्ञहरू सहभागी हुनुहुनेछ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा सहित 5 सदस्यीय संवैधानिक इजलासले यस विषयमा अन्तिम निष्कर्ष निकाल्नेछ।
1: नेपाली कंग्रेसका नेता राम

0: मन्त्री खतिवड़ाले बजेटमा करको दर हेरफेर गरिएको विषयलाई लिएर अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने माग गर्नुभएको छ। नेपाली रेडियो नेटवर्कको चर्चित कार्यक्रम नेपाली बहसमा पत्रकार खेम वर्मसँग कुरा गर्दै नेता खतिवड़ाले संसद जनताको आवाज पुर्याउनु थालो भएकाले यसलाई सत्तापक्षको इशारामा मात्र चलाउन नहुने बताउनुभयो। संसदमा प्रतिपक्षले उठाएका सवालमा सरकारले छिटोभन्दा छिटो जवाफ दिनुपर्नेमा उहाँको जोर छ। नेता खतिवड़ाले सरकारले जनतालाई भ्रममा पार्न ठूला कुरा मात्र गरेको आरोप लगाउनु भएको छ। यदि सरकार सचेत गम्भीर छ भने निर्मला पन्त हत्याकाण्ड र दरबार हत्याकाण्ड जस्ता पुराना र संवेदनशील काण्डहरूको फाइल खोलेर दोषीलाई कानूनी दायरामा ल्याउन उहाँले चुनौती दिनुभएको छ।
1: दाई, एक कप चियाको 30 रुपियाँ कस्तो महँगो? आजकल त केही कुरामा पनि पैसा असुल नहुने।
2: हुन्छ नि भाइ, अब एनसेलमा पैसा असुल
1: हो र?
2: हो नि, एनसेलमा अब मात्र 18 रुपियाँमै एक दिनको लागि 30 मिनट अल नेपाल कलसँग मजाले कुरा गर्न पाउनुहुन्छ। अनि भएन त पैसा असुल?
1: गजब रहेछ, अब म पनि पैसा असुल गर्छु।
2: आजै #1-2-3# डायल गर्नुहोस् वा एनसेल एपमा गई यो प्याक खरिद गर्नुहोस्। एनसेल नेपालकै लागि।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क। यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: के खबर? नवलपुरको विनय त्रिवेणी गाउँपालिकामा आएको विनाशकारी हुरीका कारण 17 वटा घरमा क्षति पुगेको छ। नवलपुर आश्रित बर्दघाट सुस्ता पूर्वको विनय त्रिवेणी गाउँपालिका एक श्रेणी क्षेत्रमा हिजो अपराह वर्षासँगै आएको तीव्र हावा हुरी बतासले 17 वटा घर र 2 वटा गोठमा क्षति पुर्याएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खतिवड़ाका अनुसार हुरीका कारण विभिन्न घरका टेनका छाना उड़ेका छन् भने केही घरमा रूखा हाँगा खस्दा क्षति पुगेको छ। होलीको तीव्र गतिका कारण केही कच्चे घरको पर्खाल भत्किएको छ भने एक रैथानेको ब्लकको पर्खाल समेत भत्किएको छ। लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको पर्खाइमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी सेप्टेम्बर 23 फ्लाइ दुबईले पोखरा दुबई दैनिक सेवा उडान शुरू गर्ने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान तालिका स्वीकृत गरिसकेको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिनुभएको छ। फ्लाइ दुबईको यो प्रवेशस्थले पोखरा विश्वका 300 भन्दा बढ़ी शहरसँग जोड़िने भन्दै पर्यटन व्यवसायीहरूले यसलाई पोखराको पर्यटन र आर्थिक गतिविधि विस्तारका लागि ऐतिहासिक अवसरका रूपमा लिएका छन्। सन् 2026 वसन्त ऋतुको हिमाल आरोहण कार्य सम्पन्न भएको छ। यस वर्ष सगरमाथा सहित विभिन्न 31 वटा हिमाल आरोहणका लागि 1,195 जनाले अनुमति लिएका थिए। यस सिजनमा सोलुखुम्बुका कामी रिता शेर्पाले 32 पटक र संखुवा सभाकी लाक्पा शेर्पाले 11 पटक सगरमाथाको सफल आरोहण गरी आफ्नो विश्व कीर्तिमान तोड्नु भएको छ। पर्यटन विभागका अनुसार हिमाल आरोहण अनुमतिबाट यस वर्ष सरकारले 1,26,47,00,000 रूपियाँ भन्दा बढ़ी राजस्व संकलन गरेको छ, जसमा सगरमाथाबाट मात्रै 1,08,00,000,000 रूपियाँ संकलन भएको छ। अत्यधिक गर्मी बढ़ेपछि बाँकेका दुई स्थानीय तहले विद्यालयमा गर्मी विदा दिएका छन्। नेपालगंज उपमहानगरपालिका र खसुरा गाउँपालिकाले आफ्ना मातहतका संस्थागत सामुदायिक तथा धार्मिक विद्यालयहरूमा विदा दिने निर्णय गरेका हुन्। नेपालगंज उपमहानगरभित्रका 42 सामुदायिक 82 संस्थागत र 39 धार्मिक विद्यालयमा यही जेठ 26 गतेदेखि 29 गतेसम्मका लागि विदा दिएको छ। यसै गरी खसुरा गाउँपालिकाले पनि विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै आज जेठ 27 31 गतेसम्मका लागि विद्यालयहरू बन्द गरेको शिक्षा शाखा प्रमुख खकेन्द्र मल्लले जानकारी दिनुभएको छ। बाँके सहित पश्चिम तराईका जिल्लाहरूमा उच्च तापक्रम र तातो हावा लूका कारण जनजीवन प्रभावित भएको छ। यस वर्षको मनसून नेपाल भित्रिने समय नजिकिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अबको 4 दिन जून 13 सम्ममा नेपालको पूर्वी भूभागबाट मनसून प्रवेश गर्ने सम्भावना छ। भारतको केरालामा जून 4 तारीकमै मनसूनको न्यूनचापीय रेखा प्रवेश गरिसकेकाले त्यहाँबाट नेपाल आइपुग्न करिब 10 दिन लाग्ने मौसमविद रोजन लामिछानेले जानकारी दिनुभएको छ। बंगालको खाड़ीबाट अगाडि बढ़ेको जलवाष्पयुक्त वायुका कारण शुरूमा पूर्वका केही जिल्लामा मनसूनी वर्षा हुनेछ। हाल नेपालमा पश्चिमी न्यूनचापीय रेखा र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ, जसका कारण आज दिउँसो कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम र कर्णालीका पहाड़ी भूभागमा पनि वर्षाको पूर्वानुमान गरिएको छ। यद्यपि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने आज पनि तातो हावाको लहर चल्ने र अत्यधिक गर्मी हुने महाशाखाले जनाएको छ। विदेशको खबर, पश्चिम एशियामा अमेरिका र इरानबी सैन्य तनाव चरम सीमामा पुगेको छ। इरानले विश्वकै महत्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुज नजिक अमेरिकी सेनाको एउटा अत्याधुनिक अपाचे हेलिकप्टर खसालेपछि तनाव बढ़ेको हो। हेलिकप्टर खसालिएको बदलामा अमेरिकी सेनाले इरानको केसम टापुलाई निशाना बनाएर प्रतिशोधात्मक आक्रमण गरेको छ। इरानी सरकारी संचार माटापुमा ठूला विजनीको पुष्टि गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गस्ती गरिरहेको हेलिकप्टरमाथि इरानले आक्रमण गरेको दावी गर्दै यसको कड़ा जवाफ दिनु अनिवार्य भएको बताएका छन्। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार खसालिएको हेलिकप्टरका दुवै चालक दलका सदस्यलाई मानवविहीन ड्रोन डुंगा मार्फत सकुशल उद्धार गरिएको छ र उनीहरूको अवस्था स्थिर रहेको छ। यता अमेरिकी आक्रमणको कड़ा प्रतिवाद गर्दै इरानका विदेश मन्त्री अब्बास अराघची सामाजिक मार्फत इरानी क्षेत्र तत्काल छाड्न भनेका छन्। उनले कूटनीतिलाई प्राथा दिनु तर आवश्यक परे अन्य भाषामा पनि जवाब दिन तयार रहेको स्पष्ट पारेका छन्। अब खेलकुद, मलेसियामा जारी एसएससी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा थाइल्याण्डले नेपाल सामु जितका लागि 131 रनको लक्ष्य प्रस्तुत गरेको छ। आज बिहान टस जितेर पहिलो ब्याटिङ रोजेको थाइल्याण्डको निर्धारित ओकेटको क्षतिमा अहिले नेपालले पछ्याउँदै जवाफी ब्याटिङ गरिरहेको छ। र 19 एसियन गेम्सकी ऐतिहासिक रजत स्टार खेलाड़ी एरिका गुरूङसहित 8 करारी खेलाड़ी एसियन गेम्सका लागि छनौट भएका छन्। नेपाल कराते मुले आयोजना गरेको विशेष छनौट प्रतियोगिताबाट जापानको नागोयामा आगामी सेप्टेम्बर एसियाली खेलकुदका लागि खेलाड़ीहरू अन्तिम टुंगो लगाइएको हो। चीनमा भएको 19 एसियन गेम्समा कराटेतर्फ नेपाललाई पहिलो पटक ऐतिहासिक रजत पदक दिलाएकी एरिकाले दोस्रो पटक एसियाली खेलकुदमा देशको प्रतिनिधित्व गर्न लागेकी हुन्।
4: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ। नियमानुसार कर तिरौं, दण्ड जरिवाना हुनबाट बचौं, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ, समयमै कर तिरौं, सबै नागरिकको परिचय दिऊ।
5: भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
6: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबै प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। राष्ट्रिय आर्थिक गणना
7: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइन 89.8 मेगाहर्ज।
8: खरो विषयमा चारो बहस नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चलचाउ
9: दिशोन फाइबरनेट
10: बाट खेमबम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ र जेटले फोनमा हाम्रो पात्रो .com र नेपाल मार्फत पनि नेपाली बहस हुनुहुन्छ। काठमाडौँ पत्र रेडियो एनआरएन 90 पनि नेपाली बहस प्रसारण भए। नेपाली बहसमा हामी विभिन्न क्षेत्रका विषयमा बहस र छलफल गर्ने गर्दछौ। यदि हाम्रो भेषमा नेपाली कंग्रेसका नेता रामरी खतिवडा हुनुहुन्छ। खतिवडाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। नेपाली बहसमा यहाँलाई स्वागत।
11: नमस्ते, के
10: छ अहिले खबर?
11: राम्रै छ।
10: राम्रै मात्र छ कि एकदम राम्रो भइरहेछ? अहिले
11: कति राम्रो बनाउने भन्नु न।
10: होइन, अब सदस्यता नवीकरण गर्नुभयो होला, होइन? अध्यापति गरिसक्नुभयो, क्रियाशील सदस्यता नेपाली कंग्रेसभित्रको, तपाईँ त एउटा खम्बा हो।
11: नेपाली कंग्रेसको धेरै साथीहरूले अध्यावधि गरेर ऋणु गरेर केन्द्रमा पठाइसकेको छ। त्यसलाई फोन नम्बर एड्रेस गर्ने कामहरू भइरहेको छ। अहिलेसम्म हिजो मात्रै सुन्ने थिए 4-5 लाख पुगिसक्यो भन्ने। हामी झन्नै 8-9 लाख केन्द्रीय क्रियाशील सदस्यहरू थियौं। अब यसलाई पूर्ण रूपमै जति हामीले 14 महाधिवेशन 15 महाधिवेशनका लागि नियमित महाधिवेशनका लागि तयार गरेका थियौं, केही छैन भने तिनीहरूलाई भोलिका दिनमा पनि सबैको ऋण हुने सिस्टम ल्यायौं चाहने जतिको भने त्यो झन पोजिटिभ हुन्छ।
10: अब कतिपयले त अध्यापति गर्नु भएको छैन, क्रियाशील सदस्य त हामीसँगै बसकै क्रममा पनि भन्नुभएको छ धेरै नेताहरूले चाहिँ हामीले अध्यापति गर्नु छैन भनेर। यो किन त्यसो आधाले गर्ने आधाले
11: भन्नुहुन्छ भने यो नेपाली कांग्रेस पार्टी प्रजातन्त्रप्रति आस्था राख्ने सबैको पार्टी बनाएर लिएर जानुपर्ने अहिलेको आवश्यकता हो। केवल मेरो भन्ने कुरा होइन, समग्र मुलुकका लागि यो पार्टी कमजोर हुँदै गर्दा नेपालको लोकतान्त्रिक पद्धति, संस्कार र संस्कृति, कानूनी राज्य, प्रेस स्वतन्त्रता सबै कुरा कमजोर हुँदै जाने अवस्था सिर्जना भएको छ। त्यसैले पहिलो हामी सबैको दायित्व कांग्रेसलाई एकताबद्ध र मजबूत कांग्रेस बनाएर जानुपर्ने अहिलेको आवश्यकता छ। केवल म डरो हुने मात्र होइन, समग्र मुलुकै डरो हुने अवस्था सिर्जना गर्नुपर्ने बेला भएको छ। त्यसैले कांग्रेसका सबै साथीहरूलाई एकताबद्ध बनाएर अझ उत्साहजनक वातावरण सिर्जना गरेर जनताको बीचमा जानुपर्छ।
10: भनेपछि अब चाहिँ यो विराट भेलाको पनि त आयोजना गरिएको रहेछ विराटनगरमा, तपाईँ जाँदै हुनुहुन्छ कि के हुन्छ त्यहाँ चाहिँ?
11: विराटनगर सबै पार्टी एकताको पक्षमा कोही साथीहरू लाग्नु नराम्रो कुरा होइन। पार्टीलाई अझ
10: पक्षमा भन्दा पनि त्यहाँ त निवर्तमान सभापति शेरबहादुर देउवा, डाक्टर शेखर कोइराला, पूर्णबहादुर खड्का,
11: साथीहरू पार्टी कमजोर होस् भनेर लाग्ने पक्षमा हुनुहुन्न। म तपाईँलाई यति अनुरोध गरेँ, साना नेपाली कांग्रेस होस्, एकताबद्ध होस्, यहाँका साना मतहरू समाप्त हुन्, एक आपसमा मिलेर जाने वातावरण बनोस्। कांग्रेस पनि भएन मात्र होइन, सम्पूर्ण प्रजातन्त्र मुलुकमा एक अप्ठ्यारा अवस्थाको सामना गर्न आवश्यक छ। त्यसमा प्रजातन्त्र भक्तिहरू सबहरू एकताबद्ध हुने अहिलेको आवश्यक कांग्रेसका साथीहरूलाई एकताबद्ध भएर लानै पर्दछ। यो त्यो भनेर हुँदैन, कोहीसँग आग्रह राखेर, कोहीसँग दुराग्रह, कोहीसँग ईर्ष्या राखेर, कोहीसँग द्वेष राखेर, यो चाहिँदेखि म यो पद आओस् भन्ने हेतुको आधारमा होइन, समग्र दर्ताहरूको उच्च सम्मान र इज्जत कायम गर्न सक्यो भने त्यसको परिणाम सबैको इज्जत कायम हुन्छ। सानो पार्टी भयो भने मान्छेको सम्मान पनि सानो हुन्छ, तिल पनि सानो हुन्छ, जति ठुलो हुँदै जानुहोस् त्यति तपाईँलाई जनताले गर्ने सम्मान ठुलो हुन्छ। हामीले सानो छाती होइन ठुलो छाती राखेर सबैलाई आफ्ना बनाएर लिएर जाने बाटोहरू सिर्जना गर्नुपर्छ।
10: तपाईँले चाहिँ ठुलो दह्रो चौडा छाती बनाएर अब संस्थापनलाई सिङ्गो कंग्रेसलाई चाहिँ एक दिक्का बनाउने गरी अगाडि बढिसक्नु भएन खतिवडाजी को अवस्थामा नेपाली कंग्रेस भित्र गुडी किन यो काट र चाहिँ स्वार्थ कसको गल्ती छ सुन्दै हुनुहुन्छ अहिलेको अवस्थामा कंग्रेसभित्रको लुछाचुनीको मुख्य कारण के हो अब यसमा धेरै बहस नगरौँला हामी चाहिँ होइन यो देशको बारेमा पनि बहस गर्नुपर्ने
11: कुरा के हो भन्नुहुन्छ भने मैले बुझे अनुसार हामी चुनाव जानु अगाडि अधिवेशन भयो एउटा नियमित बस्थ्यौं अब त्यो अवस्था पारित भइसक्यो विशेषमा अधिवेशन भयो त्यहाँबाट एउटा कार्य समिति सभापति उपसभापति सम्पूर्ण निर्वाचित भइसक्नु हो त्यसलाई अदालतले पनि त्यसलाई मान्यता प्रदान गरेको छ अब अरू हामीसँग विकल्प छैन हाम्रो चाहना सबतिर जानुपर्छ हिजका साथीहरूलाई पनि एकताबद्ध भएर यसको मतलब राजनीति गर्नुपर्छ भन्ने होइन भाग बन्दा भन्दा पनि पार्टीका सबै साथीहरूलाई उचित सम्मान गर्ने बाटोबाट सिर्जना हुनुपर्दछ तेरो मेरो भनेर पूर्वाग्रह राख्ने आज पनि यो फलानु पक्षको यो निष्ठानु पक्षको होइन सबै कांग्रेस पक्षलाई एकताबद्ध भएर सबै प्रजातन्त्रवादीलाई मैले त कांग्रेस मात्र पनि भनेको छैन सबै प्रजातन्त्रप्रति विश्वास राख्ने शक्तिहरू कानूनी राज्यलाई दह्रो बनाउने शक्तिहरू तपाईँको मानव अधिकारका विश्वव्यापी मान्यताहरूलाई अझ मजबुत बनाउने शक्तिहरू अहमता त्याग्ने शक्तिहरू अहिले संसदीय व्यवस्थालाई दह्रो बनाउने शक्तिहरू सम्पूर्ण शक्तिहरू एक ठाउँमा भएर देशका चुनौतीहरूलाई सामना गर्न कांग्रेस एकताबद्ध हुनुपर्छ पहिला त्यसपछि यो शक्तिहरू एकताबद्ध भएपछि हामीमा आइपरेका सबै समस्याहरू समाधान गर्न सक्छौं।
10: अब नेपाली कंग्रेसभित्रको त विवाद त थियो नै तर संसदको विवाद पनि त्यस्तै बल्झियो संसद पनि बन्धक बनिरहेछ विपक्षीहरूले चाहिँ नाराबाजी गर्दैछन् त्यहाँ चाहिँ प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउनु पर्यो करका दर हेरफेर गर्ने अर्थमन्त्रीले राजीनामा दिनु पर्यो भन्ने ढंगले पनि विपक्षीहरूले कसिरहेको स्थिति छ कस्तो लाग्दैछ संसदको दृश्य
11: अब हेर्नुहोस् संसद यो सरकारको जननी भनेको पार्लियामेन्ट हो संसद हो संसद भनेको जनताका आवाजहरू सरकारमा पुर्याउने र सरकारका कुराहरू जनताका बीचमा लाने पुलको काम गर्ने माध्यम भनेको पार्लियामेन्ट हो र सांसदहरू हुन् संसदबाट निर्वाचित भएको सरकारले संसदसँग डराउनु पर्ने कुरै छैन जे हो प्रधानमन्त्रीज्यूले अस्ति जसरी बोल्नुभयो हुन त प्रधानमन्त्री सिस्टम हो यो जतिखेर पनि उहाँले हात उठाइरहनु पर्दैन जुरुको उठिरहनु पर्दैन सभामुख छ आज म देशका नाउँमा जनताका नाउँमा संसदका नाउँमा सम्बोधन गर्छु भन्ने अधिकार हुन्छ मन्त्रीहरूलाई पनि हुन्छ जतिखेर पनि गएर उहाँहरूले आफ्ना कुराहरू त्यहाँ राख्न पाउनुहुन्छ तर नेपालले भारतको भूमि मिटेको छ भन्ने जुन कुरा आयो यो अलि संवेदनशील कुरा आयो र राष्ट्रिय हामीले राष्ट्रहित विपरीत काम गरेका छौं भने जस्तो कुरा आयो यसलाई संसदभित्रै गएर प्रधान कुन ठूलो कुरा हो आफैले निर्वाचित गर्ने सांसदहरूलाई गएर तीभित्र गएर त्यहाँ त सत्ता पक्ष प्रतिपक्ष सबै छन् नि ती गएर भएको कुरा यो हो मैले भन्न खोजेको कुरा यो हो भएको हो भने यो मिटेको छ भन्नु पर्यो छैन भनेदेखि मेरो मिस्टेक भयो सरी पार्लियामेन्टभित्र कुरामा म चाहिँ तपाईँहरूको आशय नेपालको स्व सार्वभौमिक एकता अखण्डतालाई आश पुग्ने गरी पुर्याउने गरी आएको होइन त्यसैले कुनै अनौठो कुरा होइन यस्ता कुराहरू पार्लियामेन्टमा हुन्छन् कतिपय कुराहरू रेकर्डबाट हटाएका पनि छन् प्रधानमन्त्रीले बोलेका कुरालाई योभन्दा अगाडि 2074 जस्तो लाग्छ प्रधानमन्त्री केपी ओलीले संसदमा निम्छरो भन्ने शब्द प्रयोग गर्दाखेरि संसदले उहाँलाई बोलाएर त्यो शब्द डिलिट गर्न लागेको छ पार्लियामेन्टबाट निम्छरो भन्ने शब्द त्यसैले यस्ता कहिले काहीँ केही कुराहरू मिस्टेकली आएका पनि हुन सक्छन् त्यसमा लगाउनु
10: प्रधानमन्त्री एक्सक्युज माग्ने लाइनमा हुनुहुन्छ प्रधानमन्त्री चाहिँ जवाब दिने लाइन्सका मन्त्रीले त्यसको जवाब दिनुहुन्छ यदि आवश्यकै पर्यो भने राज्यसभाका सभापतिले जवाब दिनुहुन्छ
11: एउटा कुरा प्रधानमन्त्रीले आएर बोल्ने परराष्ट्र मन्त्रीले त्यसको प्रतिउत्तर दिने मिलाएर त्यसैले त संसद साथीहरू एकताबद्ध भएर सबै प्रतिपक्षहरू लागेको भएको छ ती संसदमा गएर भएको यो भन्नलाई कुनै अनौठो के त्यस्तो समस्या छ र त्यसैले संसदमा कुराहरू उठेका छन्। करमा त बिवाईडीका कुराहरू अहिले देख्नुभयो, 700-800 गाडीहरू अघिल्लो दिन ल्याएर करको दरबेट, यस्ता कुराहरू असाध्यै संवेदनशील कुरा हुन्। यस्ता कुरामा सरकारले जनतासँग स्पष्ट पार्नुपर्दछ, चाहे बिवाईडीको कुरामा होस्, अर्थ मन्त्रालयका कुरा होस्, चाहे तपाईँको प्रधानमन्त्रीले बोलेका कुरा होस्, चाहे अरू कुरामा होस्, यो सरकारले छिटो भन्दा छिटो पार्लियामेन्टमै गएर यस्ता कुराको जवाब दिएर ती पार्लियामेन्ट मेम्बरहरूलाई सन्तुष्ट बनाउने काम सरकारको त्यो गर्नुपर्छ।
10: होइन, कर्का सर, हेरफेरमा पनि अर्थमन्त्रीको संलग्नता आशंकाकै हिसाबले हेर्नु भयो यहाँहरूले?
11: कसैलाई थाहा हुँदैन नि यार के हुँदैछ भन्ने कुरा। अघिल्लो दिन चुआउट हो भने त गम्भीर अपराध हो नि, त्यस्तो काम त गर्नु भएन नि। यस्ता काम गरिसकेपछि त राष्ट्र कुल प्रति विश्वास भएन, जे भएको त्यो कुरा तथ्य आउनु पर्यो।
10: सदस्यहरूले
11: धेरै कुराहरू उठाउनु भएको छ त्यहाँ, कतिपय पहिला एकचोटि तार काटेका कुराहरू पनि आए मुसाले, त्यतिखेर पनि छानबिन आयोगहरू गठन भएका छन्। बेला बेला बजेट आउने बेलामा यस्ता कुराहरू हुन्छन्। अर्थमन्त्रीहरूले सानो चित्त राखेर केही मेरो फाइदाका लागि होइन, मुलुकका लागि शपथ ग्रहण गरेको हुन्छ मन्त्रीहरू। प्रधानमन्त्रीले राष्ट्रका लागि, देशका लागि, जनताका लागि, राष्ट्रियताका लागि, राष्ट्रिय अखण्डका लागि म प्रतिबद्ध छु भनेर शपथ ग्रहण गरेको हुन्छ। उहाँहरू त्यो प्रति प्रतिबद्धता हुनु पर्यो, व्यक्तिगत स्वार्थका लागि, व्यक्तिगत आकांक्षाका लागि, व्यक्तिगत महका लागि होइन।
10: अनि सर्वदलीय बैठक पनि निष्कर्ष विहीन नै रह्यो। सर्वदलीय बैठकमा पनि जुन ढंगले चाहिँ सहमति
11: सभापतिले बोलाउनु भयो त्यो एउटा ठिकै छ। पहिलो पार्टी भएका नाताले सबै पार्टीहरूसँग सामञ्जस्यता कायम गरेर जाउँ, मुलुकका समस्या समाधान गर्न हामी एकताबद्ध भएर जाउँ, मुलुकमा समस्याहरू धेरै छन्, यो सबैको दायित्व हो भनेर कुनै पार्टी अध्यक्ष सभापतिले आयोजना गर्नु एउटा कुरा हो। देशको समस्याको बारेमा पार्लियामेन्ट भागमा भएका कुराहरूको बारेमा सरकारले गर्नुपर्ने बारेमा सरकारले नै यसको सर्वदलीय मिटिङ गरेर सबैसँग सल्लाह गरेर जाँदा अझ राम्रो हुन्छ। पार्टीगत रूपमा पनि नराम्रो भनेको छुइनँ मैले, पार्टी पार्टी बीचको सम्बन्ध कायम गर्न बेला बेला यस्ता मिटिङहरू आवश्यकता छन्। पार्टीभित्रको एकता, पार्टीभित्र अझै यो चाहिँ सद्भावको राजनीति कायम गर्न यसले पनि पोजिटिभ पार्टीहरूमा स्थापना गर्छ, पोजिटिभ बाटोबाट स्थापना गर्छ। तर सरकारले गर्ने मिटिङ पार्टीले गरेर हुँदैन, र सरकारले दिनुपर्ने उत्तर पार्टीले दिएर हुँदैन।
10: अब अहिलेको अवस्थामा संसदको अवरोध खुल्ने जस्तो देखिँदैन, बजेट पनि पारित गर्नुपर्नेछ, आफ्नो भूमिका निर्वाह गर्दै
11: म तपाईँलाई अनुरोध गरे वर्तमान सभामुख हामी सँगै काम गर्यौं 2.5 वर्ष पार्लियामेन्टमा, उहाँ आफै तपाईँको केही समय मन्त्री पनि हुनुभयो, श्रम मन्त्री भएर काम गर्नुभयो केही समय, अहिले सभामुख हुनुभएको छ। सभामुख भनेको तटस्थ हो, न पक्ष न विपक्ष, यो तटस्थ र निष्पक्ष हुनुपर्छ। मेरो तेरो होइन, उहाँका आँखाले त्यही भएर सबै सांसदलाई देख्ने गरी उहाँको कुर्सी सबभन्दा माथि राखिएको हुन्छ। उहाँका आँखाले सबै सांसदलाई बराबर देख्नु पर्दछ, यो सत्ता पक्षको यो प्रतिपक्षको भन्दा पनि। यो संसदको सांसद हो, यी मेरो दायित्व भनेको संसद चलाउने हो, संसदीय व्यवस्था डरो बनाउने हो। त्यसै भएर कहिलेकाहीँ कार्यव्यवस्था परामर्श समिति भन्ने हुन्छ, कार्यव्यवस्था परामर्श समितिमा सबै पार्टीका साथीहरू हेडजस हुन्छन्, त्यहाँ छलफल गरेर आज कसरी जाने भन्ने त्योभन्दा पहिला संसदको मिटिङभन्दा पहिला त्यहाँ मिटिङ गरेर जाने प्रचलन पनि हुन्छ। यसरी सभामुखले सबैलाई समेटेर जानुपर्ने, सभामुख सत्ताको गोटी हुनुहुँदैन, एक पक्ष हुनुहुँदैन, संसद चलाउन सबैको सहयोग चाहिन्छ। अन्तर्राष्ट्रिय संसदको जुन मर्यादा छ, एकजना सांसद पनि उठेर विरोध गरेपछि त्यसमा विरोध जनिन्छ, त्यसैले उहाँले सबैको सहमति लिएर जानुपर्छ। सत्ता पक्षलाई म खुसी बनाउन म यसरी जान्छु भनेर हुँदैन। यत्रो दिन भइसक्यो संसदमा साथीहरू उठिरहनु भएको छ, संसद सदस्यहरू उठिरहनु भएको छ, मान्य सदस्यहरू, कमसेकम सरकारलाई यो बारेमा सरकारको धारणा के हो, छिटोभन्दा छिटो यति दिनभित्र सदनमा आएर जवाब दिनुहोस् भन्नुहोस्। सभामुखलाई के गाह्रो
10: पर्छ? शोक सन्तप्त परिवारहरूप्रति, मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्यो, जेनजी मित्र ताका होइन, प्रतिपक्षी विपक्षी दलले नै संसद चलाइरहेको दृश्य।
11: तपाईँको फोन अलिक के भइरहेछ, अलिक साउन्ड मिलेको छैन कि त्यहाँ
10: क्लियर सुन्नु भएको छैन? अहिले सुनिरहेछ,
11: अलिक कम सुनेको
10: छ। अहिले चाहिँ संसदमा त विपक्षी दलले नै संसद चलाएको दृश्य नै देखियो नि त हिजो, होइन?
11: त्यो पनि एउटा कुरा के हो भन्नुहुन्छ भने, संसदभित्र संसदले गर्ने काम सभामुख मार्फतै गर्नुपर्थ्यो, एउटा मिस्टेक हो त्यो। यो चाहिँ जुन मौन धारण गर्ने कुरा हिजो मैले सुने, त्यो पनि सदनमा त्यस्तो चलन अलिक कमै हुन्छ. एउटा सांसदले ल म मौनदान गर्छु भनेर आफ्ना लागि सरकारले काम गरेन गर्न सक्छ, समग्र संसदलाई नै उठाएर मौनदान गर्ने कुरा चाहिँ अलिकति संसदीय
10: सभामुखलाई अलमलै पर्यो नि त होइन. सभामुखले पनि अब के गरौँ के गरौँ जस्तो देखेँ नि त दृश्य त.
11: अब सभामुखले त्यतिखेर सबै रुलिङ गर्दा भन्न सक्नु पर्थ्यो. अब सभामुख पनि बोल्नुहुन्न, अनुभव छैन, यता सोद्धा उता सोद्धा यसो गर्दा गर्दै समय बितिहाल्यो अनि कराएर के गर्छ. त्यसैले त्योभन्दा पहिला कार्यव्यवस्था समितिको मिटिङ गर्नु पर्यो, छलफल गर्नु पर्यो, कसरी जाने भने प्रस्तुत हुनु पर्यो. अनमेजोरिटी गरेर भएन, जनतालाई त के जस्तो भइसक्यो भने यहाँ त झगडा गरिरहेका छन् तिनी पछि, जनताका कुराहरू केही गरेका छैनन्, यत्र समस्याहरू छन्, महँगी बढ़िराखेको छ, जनताहरूलाई राहतका कुनै कार्यक्रमहरू आएका छैनन्, यस्तो बेलामा तपाईँको आतंकित भएको छ, सबै उद्योगी व्यवसायहरू आतंकित भएको छन्, जनताहरूमा राहतका कुनै अनुभूति भएको छैन, विकासमूलक कामहरू भएको छैन, विकास बजेटहरू छुटिएको छैन. अब यति छिटै फेरि फलानले विरोध गरौ फलानले गरेन भन्ने होइन, कम से कम मर्निङ सो द डे भने चाहिँ बिहान केही न केही पोजिटिभ कुरा देखिनुपर्ने. केही मान्छेहरूलाई तर्काएर थर्काएर मात्रै त राज्य चल्दैन होला नि त.
10: होइन सुदन गुरुङ फेरि फर्किनु भयो नि त गृहमन्त्रीमा खतिवडाजी.
11: होइन मलाई त्यति जानकारी छ, उहाँ फर्किनुभयो, काम राम्रो गर्नु शुभकामना छ.
10: अब हत्याकाण्डको फाइल पनि खुल्ने भयो क्या अहिलेसम्म तपाईँहरूले छान्ने
11: मलाई हत्याकाण्डको फाइल पनि खोल्यो हुने नि. यस्ता यस्ता इस्युहरूमा जनताका सरकारकै सरकार हत्याकाण्डको पनि खोल्नुहोस्, गल्ती गर्ने जोसुकै छ कारवाहीको दायरामा ल्याउनुहोस्, त्यो सक्छ. चर्चित निर्मला हत्याकाण्ड कहाँ पुग्यो भनेर सोद्धा त्यो चाहिँ नखोल्ले, त्यो खोल्ले झन् राम्रो हुन्छ नि त.
10: यो देशमा निर्मला हत्याकाण्डको हत्यारा पत्ता लाग्ने कुरा अनि यो के अरे जीवीलाई पक्राउ पर्ने कुरा त यो त चरीको दूध जस्तो हुन थाल्यो क्या. अब चाहिँ यो किन
11: होइन, यो संस्कार भयो भने हिजो अहिले पार्लियामेन्ट 3 महिनासम्म स्क्याप नारा लाउँदै कहिले घेरा बसेर सही गरेर हिमीले देखाएका थियौँ. उसलाई पनि त्यस्तै वातावरण गर्ने काम गर्नु भए सत्तामा हुँदा प्रतिपक्षमा हुँदा अर्को व्यवहार गर्नु भएन. सत्ता र प्रतिपक्षमा हुँदा जनताले के थाहा पाउनु भन्दा यिनीहरूको व्यवहार चाहिँ सही रहेछ है. सत्तामा हुँदा गरेको व्यवहार प्रतिपक्षमा पनि त्यस्तै पाइयो, प्रतिपक्ष हुँदा गरेको व्यवहार सत्ता पक्षमा पनि त्यस्तै पाइयो. खास जनताका लागि यिनीहरूले काम गरेका रहेछन् भन्ने वातावरण सिर्जना भयो भने त्यसले अझ पोजिटिभ मेसेज दिन्छ.
10: अनि यो अर्बौं खर्बौंको घोटालामा मुछिएका व्यक्तिहरू चाहिँ तत्कालैका व्यक्तिहरू पक्राउ पर्दैनन्, निर्मला काण्डका व्यक्तिहरू पक्राउ पर्दैनन्. यो ट्विस्ट ल्याउन र जनतालाई चाहिँ भ्रममा पार्नका निम्ति ठूला ठूला फाइल होइन, स्वाभाविक रूपमा तर हत्याकाण्डदेखि मदन भण्डारी
11: मुलुक संविधान अनुसार चल्नुपर्छ, कानून अनुसार चल्नुपर्छ, व्यक्तिगत लहरमा चलेर हुँदैन. हामीले यत्रो ठूलो कानून निर्माण केका लागि गरेका हौ, आफूलाई जे मन लाग्यो त्यसैका लागि होइन, मुलुक चलाउनका लागि हो. त्यसैले मुलुक कानून अनुसार चल्नुपर्छ, संविधान अनुसार चल्नुपर्छ, व्यक्तिगत लहरमा चल्दैन. कानून भन्दा बाहिर गएर म सबै गर्छु भन्नु भने पोजे फेरि पनि भावनात्मक सन्देश जाँदैन.
10: अनि दरबार हत्याकाण्डको फाइल खोल्छु भन्ने भित्र चाहिँ कतै गृहमन्त्रीको नियत माथि र गृहमन्त्रीले दिन खोजेको ट्विस्ट माथि शंका गर्ने केही बाटाहरू छन्?
11: अब यो धेरै पछि फेरि यो इस्यु किन ल्याइयो थाहा छैन. अब उहाँहरूलाई के लागेको छ भने यस्ता ठूला रहस्यमय घटनाहरूका बारेमा, धेरै ठाउँमा भएका घटनाहरूको बारेमा पब्लिकलाई जानकारी सत्य तथ्य कुरा आयो भने असाध्यै राम्रो हो.
10: गृहमन्त्री त्यो ताका अहिलेको वर्तमान राष्ट्रपति नै हुनुहुन्थ्यो होइन रामचन्द्र पौडेलजी?
11: गिरिजाबाबु प्रधानमन्त्री हुनुहुन्थ्यो होइन, रामचन्द्र पौडेललाई कार्यवाही गर्नका लागि गरिएको हो भने त्यो अर्को कुरा हो. तर सत्य तथ्य जानकारी जनताका बीचमा ल्याउनका लागि प्रयास हो भने यस्ता विभिन्न चरणमा भएका घटनाहरूको बारेमा उहाँहरूले सबै खालका मैले भन्न सानो निर्मला हत्याकाण्डदेखि अरू काण्डका सबैतिर लागे भइहाल्यो नि. जनताको ध्यान एकातिर छ, अर्कोतिर आकर्षित गर्ने होइन. अहिले एकातिर सुशासनका कुराहरू आएका छन्, एकातिर प्रतिशोधको राजनीति जस्तो देखिने गरी वातावरण सिर्जना होस्. हामी चाहन्छौ मुलुकमा शासन गर्ने नजिक वा शासन गरेर काम गर्ने थुप्रै छ, हतारिएर अर्थात् यसपछिबाट त्रासबाट सिर्जना गरेर मुलुक बन्दैन. शान्ति गर्नका लागि सबैलाई समान कानुनी राज्यमा गाह्रो केही छैन, गलत हुन्छ, सही गरे हामीलाई के बाटोबाट सिर्जना हुने, बाटोबाट सिर्जना हुने, पहिला व्यापारीलाई तर्साउने, उद्योगपतिलाई तर्साउने, अर्साउने बाटोबाट सिर्जना भयो भने कहाँबाट मुलुक बन्छ? मुलुक त यस्तो हुनु पर्यो, यो मुलुकमा हामी सबै सुरक्षित छौँ, सबैलाई शान्तपूर्ण वातावरण छ, यहाँ कुनै समस्या हुँदैनन्, सरकार हाम्रो पक्षमा छ भन्ने अनुभूति जनतामा हुनु पर्यो।
10: यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार,
11: धन्यवाद।
10: नेपाली कंग्रेसका नेता रामहरि कतिवटा आधुनिक श्रोता नेपाली फर्स्टमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछु।

0: Pasma, tu account open, activit oni karobar, sadzile sanga. Easy life easy, but now they heard a beam. Global smart plus life ko Pasma banking. नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेलता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
1: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो।
2: जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी नहो सधैँकी नै एक मासु थियो तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नवीन ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नवीन ब्याङ्कमा खाता छ कि छैन त?

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौ
2: आईएमई गरौ आईएमई गरौ
3: विषादी दिसुन औषधि होइनन् अनावश्यक विषादी प्रयोग नगरौ नगराउ प्रयोग गर्नै परेमा सावधानी पूर्वक र सिफारिस मात्रामा प्रयोग गरौ विषादीले मानव स्वास्थ्य जीव जन्तु वातावरण तथा अन्य लाभदायक जीवहरू मुख्यत पराग सेचन गर्न सहयोग गर्ने किराहरूमा प्रतिकूल असर गर्दछ
4: हाम्रो खानाको करिब 2/3 हिस्सा परशोषित बालीहरूमा निर्भर हुने र पराग सेचनबाट बाली नालीको उत्पादन र उत्पादकत्व वृद्धि हुने भएकाले मौरी जस्ता पराग सेचन जीवको संरक्षण गर्नु हामी सबैको दायित्व हो भन्ने बुझौ र बुझाउ
3: मौरीको निर्वाध विचरणमा सहयोग गरौ र गराउ व्यवसायिक किट विकास केन्द्र हरियर भवन
5: सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
6: हाम्रो विषयमा हाम्रो बहस नेपाली बहस
7: नेपाली बहसका साथमा
8: यतिखेर हाम्रो प्रेसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं कानूनका जानकार अधिवक्ता एकेमणि देउपाने हुनुहुन्छ एकेमणि सर नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
9: मर्निङ नमस्कार
8: अहिले तपाईँ अब जिल्ला अधिवेशनदेखि प्रदेश अधिवेशनको देश दौडामा हुनुहुन्छ यतिखेर कहाँ हुनुहुन्छ तपाईँ
9: त्यतिखेर म मोरङ छु
8: आफ्नै क्षेत्रतिर हुनुहुन्छ होइन क्षेत्रका जनताहरूले के छ कतिको हौसला छ तपाईँ आइसकेपछि सांसदमा
9: नागरिकहरू आस्थामा रहनुभएको छ अब यो देशमा परिवर्तन सम्भव छ र परिवर्तन हुन्छ भन्ने कुरामा उहाँहरूलाई विश्वास लागेको छ
8: अब फेरि गृहमन्त्री सुदन गुरुङ नै सुनपानी छर्केर कमब्याक भइसक्नु भएको छ होइन सुनपानी छर्कियो नि त समितिले के भन्नुहुन्छ यसमा
9: त्यसलाई सुनपानी नभनौ छानबिन गर्दाखेरि उहाँमाथि जे आरोप लगाएर सामाजिक सञ्जाल मिडियामा भवन्डर मचाइएको थियो त्यो प्रमाणित भएन राज्यको निकायबाट
8: तर यसमा विवादका विषयहरू पनि त राम्रोसँग बाहिर आएनन् नि त होइन विवादका विषयहरू राम्रोसँग स्पष्टसँग पनि बाहिर आएनन् नि त
9: होइन विवादका विषय सम्पत्तिको सन्दर्भको स्रोत के हो वैध हो कि अवैध हो भन्ने थियो सर्लक्क राजीनामा दिएर मतलब मेरो सम्पत्ति के रहेछ वैध अवैध राज्यले छानोस् छानबिन गरोस् भन्दाखेरि सम्पत्ति शुद्धिकरण जस्तो निकायले छानबिन गर्यो छानबिन गर्दाखेरि उहाँको सम्पत्तिको स्रोत वैध देखिए अब वैध स्रोत प्रमाणित राज्यको एउटा इन्स्टिट्युसनबाट हुन्छ भने अब त्यसभन्दा माथि के चाहियो
8: उहाँले त अब गृहमन्त्रीमा आइसकेपछि चारवटा निर्णय गर्नु भएको छ होइन जेएनजीका हरूलाई लगाएका अभियोजनहरू अभियोगहरू फिर्ता लिनेदेखि लिएर दरबार हत्याकाण्डको फाइल खोल्ने भन्नुभएको छ अहिले यो अवस्थामा सजिलो छ यो दरबार हत्याकाण्डको फाइल भन्दा पनि निर्मला हत्याकाण्डका फाइलहरू धेरै छन् होइन जीवी राई प्रहारका फाइलहरू पनि धेरै छन् अन्य भ्रष्टाचारका फाइलहरू पनि धेरै छन्
9: सबै फाइलहरूले चाहिँ खुल्ला रहने र जब नारायण हिटी हत्या भयो त्यस पछाडि एउटा जुन प्रतिवेदन आयो तात्कालीन अवस्थामा सभामुख तारनाथ राणाबाटले जे भटटटट भन्ने एउटा आवाज सहित होइन उहाँले सार्वजनिक गर्नुभयो र कालो पदार्थ सेवन गरेको भन्ने जुन शब्द तात्कालीन चाहिँ महाराज धिराजमा आइलाग्यो र त्यो चाहिँ उहाँलाई लागेको गोली चाहिँ पछाडि झाडपट्टि थियो भन्ने कुरा पनि तत्कालीन समाचार माध्यमहरूले सार्वजनिक गरेको अवस्था थिए कतिपय संचार माध्यमहरूले चाहिँ एउटै अनुहारका दिपेन्द्रको अनुहारका चाहिँ चारवटा मुखण्डधारी व्यक्तिहरू पनि थिए है भन्ने जस्ता आवाजहरू पनि तत्कालीन दरबारमा रहेका आसे पासे र त्यहाँ काम गर्नेहरूले चाहिँ यदाकदा सार्वजनिक गरेका थिए त्यसले गर्दा नागरिक के आश्वस्त हुन सकेन भने दरबार हत्याकाण्ड को रिपोर्ट जे आयो त्यहाँ कुनै प्रभाव छ कि छैन छैन भने त्यसको विश्वसनीयतालाई वैध गर्न पर्यो छ भने कसको संलग्नता छ या थियो भने टिपेन्द्रको एकल संलग्नतामा त्यो सबै भयो कि उनका अरू सहयोगीहरू कोही थिए यो भने ती कारवाहीको दायरामा आउने कि नआउने हेरौँ भने भन्ने कुरा आज पनि नेपाली नागरिकमा जहिले पनि यो नेपाली नागरिकको मनमा बिजनेस इज हो नेपाली नागरिकले आज पनि यो विषयबाट न्याय पाएका छैनन् कि त्यसैले राज्यको काम भनेको न्याय दिलाउनु पनि हो त्यसैले त्यसको त्यो फाइल पुनरावलोकन गर्छु भन्नु भनेको कसैसँग लक्षित नभएर सुशासनसँग लक्षित विषय हो
8: राष्ट्रपतिले
9: यो वर्ष सुशासनको वर्ष खिल निकाल्ने वर्ष ती केही खिलहरू चाहिँ बिसौं वर्ष पच्चिसौं वर्षदेखि 58-59 सालदेखि गढेका छन् तिनीहरूलाई निकाल्ने हो
8: होइन खिल निकाल्न सक्छ राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेसम्म कति खिल निस्के
9: आज यो देशमा गर्ने भनेको राष्ट्रिय स्वतन्त्र पार्टी त यो देशको उन्नति समृद्धि र सुशासनका लागि अरू कुनै शक्ति छँदा पनि छैन र त्यो नेपाली नागरिकले कल्पना पनि गरेका छैनन् जसलाई हाड भरोसा र दुई तिहाईको नजिकको मत दिए उसले सक्छ र भन्ने प्रश्न नै छ्यामजी अलिकति कता कता बाहेको हो कि
8: भन्ने संसदको अवरोध हामीले देखिरहेका छौँ प्रधानमन्त्रीका अभिव्यक्तिहरू हामीले सुनिरहेका छौँ एउटा प्रधानमन्त्रीले एउटा देशलाई अतिक्रमणकारी बनाउन मिल्छ र रोस्टममा उभिएर नेपालले जग्गा मिच्याएको छ भारतको तपाईँ पत्याउनुहुन्छ यो कुरा तपाईँ स्वीकार्नुहुन्छ बचाउ सुनपानी छर्किनुहुन्छ फेरि बोलीमा
9: मैले सुनपानी भन्दा पनि त्यो विषय के हो हेर्नुहोस् चाहिँ सम्बन्धित निकायले जानकारी दिएला है सबै कुरा फेरि मैले नै जाने छ यो देशका अरू कसैले जाने छैन
8: कानुनी पेसामा काम गर्नु भएको छ यहाँलाई धेरै कुरा थाहा छ क्या एके मणिष जी
9: त्यही त सुन्नु न एउटा सांसदले फेरि एकजना सांसदले यसो पनि भन्नु भएन क्या सीमाको सन्दर्भको प्रश्न आयो भने मै जानकार हुँ चाहिँ कुटनीतिको प्रश्न आयो भने पनि मै जानकार हुँ चाहिँ विज्ञान प्रविधिको कुरा आयो भने पनि मै जानकार हुँ भनेर गफ गर्यो भने त हेर्नुहोस् मिल्दैन
8: मिल्दैन
9: तर राष्ट्र हजुर
8: तर एउटा कुरा नेपालले भारतको सीमा कहीँ कतै पनि मिचेको छैन अतिक्रमण गरेको छैन भन्ने कुरामा चाहिँ तपाईँ जानकार हुनुहुन्छ क्लियर रूपमा होइन
9: त्यो साथसाथै मेरो बुझाइ के छ भने नेपाल भारतको सीमा चाहिँ खुल्ला छ हेर्नुहोस् तिनतिरबाट र यी कतिपय स्तम्भहरू चाहिँ मकिएका उकिएका एकपट्टिबाट अर्कोपट्टिबाट रहेका त्यहाँ बसोबास गर्ने चाहिँ रोटीबेटीको सम्बन्ध भएको औल्लो घर र पल्लो घर भएको अवस्थामा ती सीमाहरूको सन्दर्भमा एक अर्का दुवै पक्ष बसेर समाधान गर्नुपर्छ र ती सीमाहरू चाहिँ कतै परेका छन् भने पनि नयाँ प्रविधिको प्रयोग गरेर टुङ्ग्याउनुपर्छ भन्ने सन्दर्भ हो र यसलाई इन्डिकेट गरेर गरिएका शब्दका बोलीका लवजलाई शब्द मात्रै ट्वाक्क टिपेर चाहिँ अनर्थ व्याख्या पनि गर्नु हुँदैन भन्ने मेरो बुझाइ हो किनभने आज कसले चाहिँ त्यो किसिमको जबरजस्त कुरा गरिरहेका छन् भन्दा जसले हिजो चाहिँ हाम्रो महाकाली सन्धि गरेर चाहिँ देशलाई यो अवस्थामा पारे हिजो चाहिँ टनकपुरको विषय त्यो अवस्थामा छोडेर हिँडे जसले नेपालको भूमि यही तपाईँ भन्नुहुन्छ भने कोशी भ्यारेको सन्दर्भको विवाद चाहिँ निम्त्याएर यो देशलाई चाहिँ कंगाल बनाए यिनीहरूले चाहिँ अस्वाभाविक तरिकाले जे देखाइरहेको छ त्यो चाहिँ गलत छ हेर्नुहोस् कुरा चाहिँ के हो भने यो देशको राष्ट्रियताको सन्दर्भमा कसैले पनि झुक्दैन र इभन प्रधानमन्त्री म बेलायतीलाई राखेर भयो भने ती नक्साको रूपमा आयो भने टुङ्ग्याउँछु भन्ने मात्र
8: मानिसु यहाँको अलिकति अडियो अडियो अलिकति कटेर आइरहेको
9: हुँदैन रातको कुरा गर्दा दिन भुल्नु हुँदैन
8: अडियो अलिकति कटेर आइरहेको छ मानिसु अलिकति नेटवर्क भएको ठाउँमा यहाँले अलिक सहजीकरण गर्नुहोला र अहिलेको अवस्थामा अब बालिन शाहजी यो देशको प्रधानमन्त्री उहाँले बोलेको कुरालाई लिएर प्रतिपक्षीहरूले चाहिँ संसद अवरोध गरिरहनु भएको छ जवाफ माग पनि गर्नु भएको छ मलाई याद छ हिजो केपी शर्मा ओलीले संसदमा केही त्यस्ता 22 शब्दहरू बोल्दा 74 साल जस्तो लाग्छ निम्ठरो शब्द लगायतका शब्दहरू संसदका रेकर्डबाट हटाइएका कुरा छन् यो त देशको कुरा हो सीमाको कुरा हो राष्ट्रको गरिमाको कुरा हो होइन यसलाई भारतका एसडी मुनि लगायतहरूले चाहिँ स्वागत गरेका छन् बालिनजीको बोलीलाई भन्दा यो कुरामा संवेदनशील बन्नु पर्दैन राष्ट्रिय स्वतन्त्र पार्टी आज
9: होइन राष्ट्रिय स्वतन्त्र पार्टी पनि संवेदनशील छ सरकार पनि संवेदनशील छ परराष्ट्र मन्त्रालयले तत्समयमा नै चाहिँ एउटा चाहिँ सार्वजनिक जानकारीका लागि नोटिस पनि आह्वान गरेको थियो त्यो विषयमा हाम्रा सीमाको सन्दर्भमा भएका अभिलेखहरूको सन्दर्भमा पनि राज्यले भोलि सार्वजनिक गर्दै जाला ती कुराहरू एउटा ठाउँमा छन्, तर जसरी तपाईँको चाहिँ यो गुरु के अरे हलो अड्काएर गुरु सुत्ने प्रचलन छ, अर्थात् एउटा चाहिँ कुनै न कुनै चिजलाई बोकेर बजेट जस्तो संवेदनशील विषय संसदमा छलफलै हुन नदिने जुन किसिमको तिगडम गरिराखिया छ, जुन किसिमको पाण्डव नृत्य देखाइराखिया छ, यसले त देशलाई भलो गर्दैन नि। अब पनि हामी
8: प्रधानमन्त्रीले जे पनि बोल्न मिल्ने होइन, सत्तापक्षीले चाहिँ व्यवस्थापिका के अरे कार्यपालिकाले व्यवस्थापिकालाई बन्धक बनाउन पनि मिल्ने, उपस्थित पनि भइ नदिनु पर्ने, जनताको चाहिँ एउटा होइन यो आवाज मुखरित गर्ने थलोमालाई चाहिँ आफ्नो ढङ्गले चलाउन मिल्ने, अनि प्रतिपक्षीले मात्रै चाहिँ देख्ने प्रतिपक्षीले गरेका कुरा
9: सर्वदलीय बैठक पार्टी सभापतिज्यूले आवाज गर्दा भन्नुभएको थियो त सरकारका तर्फबाट, सरकार भनेको बालेन शाह प्रधानमन्त्रीज्यू मात्रै होइन नि, सरकार भनेको सबै मन्त्रीहरू पनि सरकार हुन् नि। सरकारको तर्फबाट परराष्ट्र मन्त्रीले किनभने कतिपय सीमाको कुराको सन्दर्भमा परराष्ट्र मन्त्रीले, स्वास्थ्यको विषयको सन्दर्भमा स्वास्थ्य मन्त्रीले, शिक्षाको विषयको सन्दर्भलाई शिक्षा मन्त्रीले जवाब दिनु पनि तपाईँको सरकारले जवाब दिएको विषय प्रधानमन्त्रीय प्रणालीको विषय हुन्छ नि। यी कुरालाई पनि म मान्दै मान्दिनँ भन्नु, अथवा सरकारले जवाब दिन्छ भन्दा पनि संसद चल्नै दिन्न भन्नु, इभन बरु एकदेखि अर्कोतिर चाहिँ गएर चाहिँ अर्थमन्त्रीमाथि पनि अनावश्यक तपाईँको चाहिँ टिका टिप्पणी तर्फ सुरु गर्नु भनेको चाहिँ के हो भने, यो देश बनाउँछ नि यिनीहरूले, बनायो भने हामी सधैँका लागि रसातलमा जान्छौ, त्यसैले केही न केही अवरोध गरेर संसदमा यही किसिमको चाहिँ गतिरोध चाहिँ स्थापित गरेर हामी राजनीतिक चाहिँ जोगाउन सक्छौ कि विरासत भन्ने न उहाँहरू लाग्नु भएको छ। त्यो अवस्थाका छैन
8: अर्थमन्त्रीमाथि पनि त प्रश्न त उठ्यो नि त होइन, ती गाडीहरू ती बीवाईडी गाडीहरू चाहिँ कसरी चाहिँ भन्सारमा त्यसरी भित्रिए, करका दर चाहिँ किन हेरफेर भए, सदनमा एउटा पछि चाहिँ किन चाहिँ वेबसाइटमा अर्को राखियो, संसदलाई संसदको सचिवालयलाई किन त्यो पत्र लेख्न लगाइयो, प्रश्नहरूले त घेरियो नि त होइन अर्थमन्त्रीज्यू पनि।
9: होइन सुन्नु न, प्रश्न त जबरजस्त निकाल्न पनि पाइयो, प्रश्नको सन्दर्भमा अर्थमन्त्रीज्यूले मलाई ओन्ली 10 मिनट दिनुहोस् संसदमा, सबैका लागि त्यो प्रश्न चाहिँ ननिस्कने गरी म उत्तर दिन्छु र प्रत्येक नेपाली नागरिकले चित्त बुझाउन सक्छु भन्नु, किन नद्या प्रश्न गर्ने उत्तर दिने चाहिँ स्थान नदिने संसदलाई चाहिँ प्रतिपक्षको हो सांसद भन्ने नाममा सत्ता सरकारलाई उपस्थित हुनै नदिने, उपस्थित हुन्छु भनेर हुनु नदिने, यो पनि हुन्छ त
8: उपस्थित हुन त के गाह्रो छ, दुई तिहाई छ, नजिकबाट मजाले उपस्थित भएर आफ्ना कुराहरू राख्न सकिन्छ होइन, हिजोका दिनमा
9: दुईटिआई छ भन्दैमा कार पेलिने पेलेर जाने परिस्थितिमा जानु हुँदैन नि। लोकतन्त्र भने अधिकतम अन्तिम अवस्थासम्म त संसदीय मूल्य र मान्यतालाई कायम रहेर एकजना मान्य सांसदज्यूको चाहिँ उठेर चाहिँ उठ्नुभयो भने पनि संसद अगाडि नबढाउने हाम्रो अन्तर्राष्ट्रिय परम्परालाई पनि कायमै राख्नुपर्छ नि। अब अन्तिम अवस्था भयो भने पो अर्को कुरा छ त, त्यसैले दुई तिहाई छ भन्दैमा फेरि सरकार हुँदैन र जाँदैन।
8: जाँदा जाँदै जिल्ला अधिवेशनमा जताततै चाहिँ रवि लामिछानेजी पार्टी सभापति अझै स्ट्रङ भएर अब वैधानिक तवरले चाहिँ एकदम बलियो ढंगले एकछत्र रूपमा अगाडि आउनुभयो होइन, त्यहाँ चाहिँ कतिपय खुरापात त भित्र गर्न खोजिएको थियो भन्ने विषय पनि आएका छन्, तर रवि लामिछाने नै अबको विकल्प, अबका केही वर्षहरूको विकल्प उहाँ नै हो भन्ने ढंगले पार्टी अगाडि बढ्यो है।
9: त्यो जिल्ला अधिवेशनहरूमा कुनै गलत केही भएको छैन, त्यो अनर्गल पत्रकारवादी र अनर्गल समाचारहरू हुन्, सामान्य तलमाथि हुने एउटा कुरा भयो, तर त्यो तलमाथि भएकाहरू कुनै रवि लामिछानेज्यू सभापतिज्यू प्रधानमन्त्रीज्यू बालन शाहसँग केन्द्रित पनि होइन, तल्लो लेभलमा आफ्नो तहमा भएका ती सामान्य छिटफुट घटना बाहेक चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ अधिवेशनहरू पूर्णमा सफल तरिकाले अगाडि बढेका छन्। अब चाहिँ महाधिवेशनले सामान्यतया चाहिँ यो अगाडिदेखि नेपाली नागरिकै मनमनमा बसेको एउटा नाम हो पार्टी सभापति रवि लामिछाने, जसको विकल्प नेपाली समाजमा राष्ट्रिय स्वतन्त्र पार्टी मात्रै होइन अरू सल्लाह गरेर सोध्नुभयो भने पनि एउटा न्युट्रल मान्छेलाई गरेर सोध्नुभयो भने पनि आज र अभिलाषी विकल्प छैन भन्छ के हामी यो देश
8: यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु आगामी दिनको शुभकामना नमस्कार
9: धन्यवाद
8: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं अधिवक्ता योगेमणि नेउपानी आदरणीय श्रोता नेपाली पल्समा छोटो विश्राम लिन्छु विश्रामपछि पुनः उपस्थित हुनेछौं
10: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं निम्न बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान प्रधान कार्यालय रामशाह पथ काठमाडौँ
11: अब पालो हाम्रा चेलीहरूको सात महिना च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस् समय छ जोश छ अब समर्थन गर्ने पालो तपाईँको डिगो राष्ट्रको खेल तपाईँको हातमा आज नै डाउनलोड गर्नुहोस्
12: खलो विषयमा सानो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तिमी चर्चाउ ग्लोबल फ्यामिली ब्याङ्क सबैका लागि ब्याङ्क डिसोन फ्यामिली
8: यतिखेर हाम्रो बीचमा राजनैतिक विश्लेषक मुमाराम खनाल हुनुहुन्छ खनालजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार
9: नमस्कार धन्यवाद
8: कार्यक्रमको शुभारम्भमै यहाँले फेसबुक अर्थात सामाजिक सञ्जालमा लेखेको एउटा विषयबाट म उठान गर्न चाहन्छु जतिसुकै दोषी किन नहोस् सुदन गुरूङलाई गृहमन्त्रीबाट रोक्ने तागत बालेन्द्र शाह र यो मुलुकसँग थिएन बुझिस भनेर चाहिँ तपाईँले जुन स्ट्याटस लेख्नुभयो यसको अन्तर्य के हो
9: होइन मैले चाहिँ वास्तवमा यो सोसियल मिडियामा त के हुन्छ भने एउटा हल्का फुल्का टिप्पणीहरूलाई चाहिँ हल्का फुल्का ढङ्गले चाहिँ प्रस्तुत गर्ने गरिन्छ त्यहाँ त्यति गम्भीर कुरा हुँदा पनि हुँदैनन् मैले चाहिँ त्यहाँ भन्न खोजेको कुरा के हो भने जसका जो जसको चाहिँ दोष उपर छानबिन गर्ने भनेर समिति बन्यो त्यो समिति आफ्नै पार्टीले बनायो र उनीहरूको सरकारले बनायो अथवा र त्यो प्रतिवेदन चाहिँ के छ त्यसमा भन्ने कुरा कसैलाई पनि थाहा छैन अनि एकाएक चाहिँ उनी दोषी भएनन् भनेर चाहिँ भनियो र यस्तो त एउटा अधिनायकवादी शासन सत्तामा मात्रै हुन्छ या त कुनै चाहिँ विदेशीको चाहिँ उपनिवेशमा हुन्छ कुनै पनि लोकतन्त्रमा त कुनै पनि व्यक्ति दोषी छ कि छैन भन्ने कुरा त्यसको पहिलो कुरा त प्रतिवेदन नै जनस्तरबाट बन्नु पर्थ्यो मेरो पहिलेदेखिकै धारणा के हो भने नेपालमा चाहिँ कुनै पनि समिति बन्यो भने आफ्ना चाहिँ वफादार आफ्ना ताबेदार र आफ्ना नोकर चाकरहरूबाट चाहिँ समिति बनाएर आफैलाई चोख्याउने जुन चाहिँ पुरानाहरूले गरेका थिए त्योभन्दा पनि निकृष्ट चाहिँ यो बालेन्द्र सरकारको चाहिँ त्यो छानबिन समिति थियो र त्यो छानबिन समितिको प्रतिवेदन के छ कस्तो छ जनस्तरमा त्यसलाई सार्वजनिक नगरिकन अनि आफै चाहिँ झाँकै आफै बक्सी बन्ने चाहिँ जुन परम्परा हो त्यसलाई चाहिँ यो ढङ्गले चाहिँ यो जेएनजीको चाहिँ आलो रगत अहिले रगत सुकेको पनि छैन त्यसको चाहिँ जगमा बनेको चाहिँ सरकार चाहिँ त्यो अरू व्यतिथि पुरानाले भन्दा बढी व्यतिथि गर्नको लागि उनीहरूलाई सरकारमा ल्याएको हो र यो आन्दोलनको त्यही थियो उपलब्धि त्यस कारणले कुनै पनि कुराहरू चाहिँ गर्नको लागि कमसे कम चाहिँ नागरिक तहमा चाहिँ त्यो कुरा चाहिँ आइसकेपछि नागरिक तहमा एउटा बहसपछि ल्याउन सकिन्थ्यो नि यो नेपालमा कुनै पनि मान्छे छैन जो कि उनको आफ्नो चाहिँ त्यो उनको न त बोली चाहिँ एउटा गृहमन्त्रीलाई सुहाउने जस्तो छ न उनको व्यवहार चाहिँ गृहमन्त्रीलाई सुहाउने जस्तो छ न चाहिँ त्यो कुनै परिपक्वता छ एक खालको चाहिँ उरमठेउला चाहिँ व्यक्तिलाई गृहमन्त्रीको रूपमा ल्याउनु पर्ने कुन अदृश्य शक्ति हो त्यो त्यो नेपालमा छैन हेर्नुहोस् त्यो त्यो त्यो शक्तिले जसले हिजो चाहिँ उनको जुन चाहिँ विवादास्पद छवि छ त्यो छवि उनले चाहिँ टिओबीमा पनि उनले चाहिँ जुन खालको चाहिँ आरोप छ त्यसको बारेमा चाहिँ उनले प्रश्न गर्नुपर्छ उनले चाहिँ पानी बाँध्न हिँडेको भनेको छ उनले चाहिँ विभिन्न खालका चाहिँ उत्साहका कुराहरू गरेका छन् त्यसमा प्रश्न हुनुपर्छ यत्रो चाहिँ आगजनी भएको छ त्यो आगजनीमा चाहिँ उनको संलग्नताका कुराहरू छन् यी मानव अधिकार आयोगको चाहिँ रिपोर्टमा चाहिँ उनलाई पोलेको छ यी सबै कुरा हुँदाहुँदै गृहमन्त्रीमा लिएर जाने भनेको त यो देश यो मुलुकको चाहिँ विधि विधानलाई चाहिँ समाप्त पार्नलाई जुन जुन खालको चाहिँ चलखेल हिजो थिए त्योभन्दा कैयौं गुणा चाहिँ
13: चलचल अहिले भइरहेछ र एउटा चाहिँ सुदन गुरुङ नहुने हो भने यो देशमा गृहमन्त्री बन्न लायक एकजना मान्छे पनि छैन
8: होइन। राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने लगायतकाहरूको चाहना बमोजिम भन्दा पनि अर्कै शक्तिको चाहना बमोजिम सुदन गुरुङ फर्किए भन्ने आशय हो तपाईँको शंका हो?
13: होइन, मलाई चाहिँ मलाई त के भने स्वयं चाहिँ त्यो पार्टीको सरकारै चाहिँ कसरी चाहिँ बन्यो र कसरी बनिरहेछ भन्ने नै शंका हो। किनभने जुन जुन प्रकृतिबाट चाहिँ यी कामहरू भइरहेछन् यी कामहरू चाहिँ एउटा स्वाभाविक ढंगले चाहिँ भइरहेका छैन हेर्नुहोस्। होइन, जुन जुन जुन जुन चाहिँ तरिकाले चाहिँ यो गृह मन्त्रालयलाई चाहिँ जुन ढंगले बालेन्द्र शाहले चलाउन खोजिरहेछन् कि अरू कसैले चलाउन खोजिरह्यो र सुदन गुरुङको चाहिँ गृहमन्त्रीबाट उनले चाहिँ राजीनामा दिन बाध्य भएपछिकै स्ट्याटस तपाईँले हेर्नुभयो भने यति आपत्तिजनक छ जो कि स्वयं चाहिँ बालेन्द्र शाहलाई चाहिँ उनले थर्काइरहेछन् भनेपछि उसको के हो चाहिँ एउटा सुदन गुरुङलाई कन्ट्रोल गर्न नसक्ने चाहिँ यो राज्यको मेकानिजम भइसकेपछि यो देश कतातिर जाँदैछ र आपत्ति हो।
8: यसको मतलब सुदन गुरुङमाथि भएको छानबिन प्रतिवेदनमाथि पनि शंका?
13: छानबिन हो, त्यो छानबिन भने त त्यो बेकार कुरा हो। कहाँ छानबिन भएको छ? त्यो छानबिनको नाटक जुन मञ्चन गरियो यो सरकारको वैधानिकतालाई चाहिँ त्यसैले नै चुनौती दिँदै गइरहेको छ। हुन त मैले पहिलो दिनदेखि नै उठाएको हो, जति बालेन्द्र शाहका चाहिँ क्रियाकलापहरू जति चाहिँ यो सत्तालाई अवैधानिक बनाउन छ त्यति नै यसभन्दा अगाडि केपी ओलीले आफूले चाहिँ विभिन्न खालका अन्तसन्त पूरा गरेर र त्यो अन्तसन्त चाहिँ बोलेर चाहिँ त्यो सरकारको वैधानिकतालाई समाप्त पारेर आफ्नो यो हालत भइरहेछ। बालेन्द्र शाहले चाहिँ दिन प्रतिदिन जुन कामहरू गरिरहेछन् उनी धेरै बोल्दैनन् तर फेसबुक स्ट्याटस र उनले गरेका कामबाट यसको वैधानिकता समाप्त हुँदै गइरहेछ। अहिले चाहिँ बालेन्द्र शाहकै 25-30 चाहिँ गल्तीहरू भइसके, जबकि अझै 3 महिना 100 दिन पूरा कटेका छैन। 100 दिनभित्र यो खालको पाण्डव र यो खालको चाहिँ छ त्यति नै यसभन्दा अगाडि केपी ओलीले आफूले चाहिँ विभिन्न खालका अन्तसन्त कुरा गरेर र त्यो अन्तसन्त चाहिँ बोलेर चाहिँ त्यो सरकारको वैधानिकतालाई समाप्त पारेर आफ्नो यो हालत भइरहेछ। बालेन्द्र शाहले चाहिँ

तहमा जुन चाहिँ आलोचना भइरहेछ यो चाहिँ यो सरकारले चाहिँ गम्भीरतापूर्वक सच्चैलाई भनेको त झन् त्यसलाई चाहिँ धन बढी चाहिँ गल्ती चाहिँ थप्दै गइरहेछ।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा समस्या उठेको नमस्कार। अर्थमन्त्री डाक्टर सोनिया वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा करका दर हेरफेर गरेको भनेर गलत प्रचार गरिएको दावी गर्नुभएको छ। आज प्रतिनिधि सभाको अर्थ समिति बैठकमा उपस्थित भई आफूमाथि लागेको आरोपबारे प्रश्न पार्दै अर्थमन्त्री वाग्लेले यस विषयमा अतिरञ्जना फैलाउन सरकार र आफू विरूद्ध एउटा संगठित समूहले लागेको आरोप लगाउनुभयो। बजेटमा बोलेका कुरा अर्थ विधेयकमा छुट्न गएकाले भाषागत स्पष्टताका लागि मात्रै थपिएको भन्दै उहाँले यसमा कुनै राजद्रोह नभएको राष्ट्रीय स्वतन्त्र पार्टी राष्ट्रपाको म्याण्डेटलाई एउटा ठूलो वर्गले अझै पचाउन नसकेकाले प्रधानमन्त्री र अर्थमन्त्रीलाई विवादित बनाउन खोजिएको उहाँको भनाई छ। राष्ट्रपति एवं निवर्तमान प्रदेश सभापति डाक्टर अश्वत्थम लामिछाने, हरिबहादुर खत्री, कृष्ण बहादुर श्रेष्ठ र उत्सव अरियालले उम्मेद्वारी दर्ता गराउनु भएको हो। लागेका कारण मतदान प्रक्रिया केही लम्बिएको निर्वाचन समिति संयोजक सुमित्रा पाण्डेले जानकारी दिनुभएको छ। कार्यविधि अनुसार पहिलो चरणमा सभापति र प्रदेश सदस्यहरूको निर्वाचन हुनेछ भने दोस्रो चरणमा निर्वाचित 63 सदस्यीय समितिभित्रबाट अन्य पदाधिकारीहरू चयन गरिनेछ। यता राष्ट्रपति दैलेखको प्रथम

प्रक्रियाको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अधिवेशनमा सभापति पदका उम्मेद्वार प्रकाश कुमार बुढाका अनुसार निर्वाचन समितिले कुल 240 मत खसेको जनाएको थियो, तर सभापतिका चारजना उम्मेद्वारहरूले प्राप्त गरेको मत संख्या जोड्दा 246 पुगेको छ। खसेको मतभन्दा उम्मेद्वारहरूले पाएको मत बढ़ी देखिनुले मतगणना प्रक्रियामाथि गम्भीर प्रश्न खड़ा गरेको भन्दै असन्तुष्ट पक्षले चुनावी प्रमाणहरू सुरक्षित राख्न माग गरेको छ। सरकारले समस्याग्रस्त सहकारीका थप 216 जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिवा शेखर बहुदेशीय सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको हो। सहकारीको ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त भएको रकमले पीड़ित बचतकर्ताहरूलाई फिर्ता गरिएको समितिले स्पष्ट पारेको छ। समितिका अनुसार पहिलो चरणमा 5 लाख रूपियाँ भन्दा कम बचत भएका साना बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको छ। हालसम्म 1313 जना साना बचतकर्ताले आफ्नो रकम फिर्ता पाइसकेका छन्। हाल समस्याग्रस्त घोषित सहकारीका 76,000 बचतकर्ताको 46 अर्ब रूपियाँ फिर्ता गर्नुपर्ने दायित्व रहेको छ।

0: हजार भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौँ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: खबर इजरायल जानका लागि लिँदै आएको अंग्रेजी भाषा परीक्षा अनिश्चितकालका लागि स्थगित भएको छ। परीक्षा व्यवस्थापन फितलो भएको र शुल्क महँगो भएको भन्दै परीक्षार्थीहरूले विरोध र प्रदर्शन गरेपछि परीक्षाहरूको सूचना नभएसम्मका लागि स्थगित गरिएको हो। परीक्षाको जिम्मा लिए पाएको त्रिपुरेश्वर स्थित इन्टरनेशनल क्वालिफिकेशन प्रणालीले सूचना जारी गर्दै अप्रत्याशित परिस्थितिका कारण परीक्षा रोक्नु परेको जनाएको छ। संस्थाका अनुसार केही व्यक्तिहरू जबरजस्ती परीक्षा हलक्षेत्र प्रवेश गरी कर्मचारी तथा परीक्षार्थीहरूमाथि भौतिक आक्रमण गरेपछि हिजो र आजका परीक्षा स्थगित गरिएको हो। परीक्षार्थीहरूले भने 5,000 रूपियाँ शुल्क तिर्दा पनि आवश्यक कम्प्युटर हेडसेट उपलब्ध नगराएको हल्का कारण परीक्षा प्रभावित भएको सर्भर सुस्त हुँदा अनलाइन सिस्टममा समस्या आएको गुनासो गर्दै आएका छन्। संस्थाले परीक्षाको नयाँ मिति र समयपछि सार्वजन गरिने जनाएको छ। र कालीकोटमा बाघको आक्रमणबाट एकजना घाइते भएका छन्। सामु त्रिवेणी गाउँपालिका चारका नेत्रराज शाही आज बिहान बाघको आक्रमणमा परि घाइते हुनुभएको हो। बिहान 7 बजे शाहीलाई शान्तिघाट राजमार्ग छेउमै बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ। घाइते शाहीको अहिले राजकोट अस्पतालमा उपचार भइरहेको छ। यसको साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। बिहान 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 बढी आइएमए काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आइएमए गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास।

0: बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नगोल ब्याङ्कमा। मेरो बाबादेखि मेरो छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नवीन ब्याङ्कमा खाता छ कि छैन त?
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म

0: ठुले भई भन्साली फेरि फिर्ता छ
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
2: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिचौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ। नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ, समयमै कर तिरौ, सबै नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश। भरतपुर महानगरपालिका वडा नम्बर 19 साधनगर टाउनमा अवस्थित श्री जनप्रिय पब्लिक स्कूलमा शैक्षिक सत्र 2083का लागि माघ 9 गते श्री पञ्चमीका दिन विद्यालय जान उमेर पुगेका बाल बालिकाहरूको लागि अक्षराम्ब कार्यक्रम भएको हुनाले सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौ। पश्चिम चितवनका विद्यालयहरू मध्ये शैक्षिक गतिविधिको माध्यमबाट बाल बालिकाहरूको सर्वाङ्गिक विकासका लागि तथा अतिरिक्त क्रियाकलापमा अब्बल ठहरिएको यस विद्यालयमा आगामी दिनहरूमा डिजिटल प्रणालीद्वारा शिक्षण सिकाइको माध्यम रहनेछ। हाम्रा विशेषताहरू शैक्षिक गतिविधिको माध्यमबाट बाल बालिकाहरूको सर्वाङ्गिक विकासको लागि निरन्तर विद्यालय अतिरिक्त क्रियाकलापमा अब्बल विद्यालय प्रविधि मैत्री विद्यालय स्मार्ट स्कूलको सफ्टवेयर प्रयोग गरी शिक्षण सिकाइमा प्रभावकारिता मन्टेश्वरी विधिबाट बाल बालिकाहरूलाई शिक्षण सिकाइ गर्ने बाल बालिकाहरूको मनोरञ्जन तथा खेलको लागि प्ले स्टेशनको व्यवस्था भएको प्रिन्सिपल भानुभक्त अर्याल जनप्रिय पब्लिक स्कूल भरतपुर 19 सार्दनगर।

सूचना संगीतम मनोरञ्जनको अटुट साहिनु यो हो रेडियो साहिनु 89.8 मेगाहर्ज।

0: रेडियो साइनम 89.8 मेगाहर्ज
1: साहिनो समय सूचक अहिले बिहानको 11 बज्यो इस 11 AM
2: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
3: डर लाग्नु निद्रा नलाग्नु
2: अनौठा विचार आउनु
3: निराशा बढ्नु खुशी नहुनु
2: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
3: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
2: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
3: छटपटी हुनु चिटचिट पसिना आउनु
2: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
3: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
2: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
3: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
2: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई?
2: तिमी पनि विचार गर है, विचार गर,
1: जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने भने दिदी,
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: किन आँखा मिचेको मिचेको गरेको?
6: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
5: धेरै समय मोबाइल चलाएपछि क्या
6: हो भने? यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
5: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
6: ए, त्यसो भए जोगिनु के गर्ने त?
5: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
6: बुझेँ।
5: यसलाई 20-20-20 को नियम भन्छ। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने,

0: कोण करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
1: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
4: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
3: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
4: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउनु र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
3: ए हो र बाबु?
4: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
3: ए
4: हुलाकको अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
3: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
7: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
6: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
7: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
6: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
7: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
6: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
7: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
8: नमस्कार स्वयंसेविका दिदी।
9: नमस्कार नमस्कार। दुईजुको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
10: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि।
9: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
8: हो त,
10: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
9: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
11: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
12: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
11: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
12: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउं।
11: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
12: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
11: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
13: के भयो, के को हल्ला खल्ला हो यो?
14: के हुनु, डोजर चलेको नि, अब त हाम्रा दुःखका दिन सकिए।
15: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
13: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
15: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
14: हो त है, हामीले त ध्यानै नदिएको।
15: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
16: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
9: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
9: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
9: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
9: सचेत बनाउ।
6: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
17: सूचना, संगीत र मनोरञ्जनको अटुट साहिनो, यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

साहिनो समय सूचक अहिले मध्याह्नको 12 बज्यो। इट्स 12 पीएम।

नेपाली रेडियो नेटवर्कको मध्याह 12 बजेको नेपाली खबरमा खबर सहयात्री समीक्षा महतेको नमस्कार। बिहान 11 बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक अझै शुरू हुन सकेन। विपक्षी दलहरू छलफलमा आर्थिक विधेयकका पाना गायब पारिएको आरोपमा अर्थमन्त्री वागलेको खण्डन। वित्तीय अपराधमा संलग्न समूहले घेराबन्दी गरेको दावी। नेकपा एमालेबाट निर्वाचित 8 वटाको पद स्वत रिक्त। कंग्रेसको अहम प्रशिक्षण प्रतिष्ठानको बैठक बस्दै आसेका बागमती प्रदेशको नेतृत्वका लागि 4 जनाको दावी। दैलेखको झुलवेशनमा मतगणना विवाद। किसान सूचीकरण प्रणालीमा 25 लाख कृषक आबद्ध। परिचय पत्रका आधारमा मात्रै सरकारी अनुदान दिने। सुन चाँदीको मूल्यमा ठूलो गिरावट। सुन एकै दिन तोलामा 10,100 रूपियाँले घट्यो। अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण। 11 बालबालिका सहित 13 जनाको मृत्यु। पश्चिम एशियामा सैन्य तनाव सुलियो। हेलिकप्टर खसालिएको बदलामा इरानी टापुमा अमेरिकाको प्रतिशोधात्मक हमला। र नेपाली महिला क्रिकेट टोली एशिया कपमा छनौट हुन असफल। थाइल्याण्डसँग एसियन गेम्सका लागि गुरूङ सहित 8 छनौट।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ
1: उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो फाली नेटवर्क डटकमबाट एकैसाथ प्रसारण भइरहेको प्रतिनिधि सभा बिहानै 11 बजेका लागि बोलाइएको संघीय संसद प्रतिनिधि बैठक अझै शुरू हुन सकेको छैन। प्रधानमन्त्री बाल्लाले सिम्पन्नमा दिएको करका दर हेरफेरको विषयहरूले अवरूद्ध गर्दै आएका आजको बैठक बस्न भएको हो। प्रतिपक्षहरूले प्रधानमन्त्री शाह आफै रुष्टमा माफी माग्नुपर्ने आज रणनीति बनाउ विपक्षी दलका नेता दरबार स्थित नेकपा एमाले नेपाल पार्टी र राष्ट्रिय प्रजा पार्टीका प्रमुख नेता तथा सहभागिता रहेको छ। आजको बैठकमा आगामी आर्थिक वर्ष 2020 बजेटमाथि सामान्य छलफल कार्यसूची तयार गरिएको छ तर दलहरूबीच सहमति जुट्न नसक्दा जेठ 15 गते प्रस्तुत गरिएको बजेटमाथि अझै छलफल शुरू हुन सकेको छैन जसका कारण निर्धारित संसदीय क्यालेण्डर नै प्रभावित हुने जोखिम बढ़ेको छ। अर्थमन्त्री डाक्टर श्रोणी मुआग्लेले आर्थिक विधेयकमा भन्सार दर हेरफेर गरिएको र दस्तावेजबाट 16 वटा पाना गायब पारिएको भने आएका समाचारहरू भ्रामक र अतिरञ्जित रहेको दावी गर्नुभएको छ। आज प्रतिनिधि सभाको संसदीय समिति बैठकमा बोल्दै अर्थमन्त्री मुआग्लेले नै भन्सार दरमा कुनै नीतिगत चलखेल नभएको र प्राविधिक कारणले उत्पन्न विषयलाई अनावश्यक विवाद बनाइएको बताउनु भएको छ। प्रतिवेदनबाट 16 पाना गायब भएको भन्ने आरोपका सम्बन्धमा स्पष्ट पार्दै उहाँले माइक्रोसफ्ट वर्डमा कोलमको सार पानाको संख्या जानकारी गराउनुभयो। रगत क्यारियरको भन्सार दरमा मात्रै सामान्य परिवर्तन गरिएको र अन्य विषयमा भाषागत स्पष्टताका लागि माटको उहाँको भनाइ छ। वित्तीय अपराधमा संलग्न र तिनकै समूहबाट पालित पोषित व्यक्तिहरूले प्रधान आफूमाथि नियोजित रूपमा आरोपण र घेराबन्दी भएको आरोप लगाउनु भएको छ। नेकपा एमालेका तर्फबाट निर्वाचित विभिन्न स्थानीय तहका 8 जना वडाध्यक्षको पद स्वत रिक्त भएको छ। 2079 सालको यसमा एमालेबाट निर्वाचित भएका 30 जना प्रतिनिधिहरू अन्य दलमा प्रवेश गरेको भने पार्टीको केन्द्रीय सचिवालयले निर्णय गरेर जानकारी गराए अनुसार उनीहरूको पद स्वत रिक्त भएको सूचना

0: निर्वाचन प्रकाशन गरेको हो। आयोगमा मोनुल गाउँपालिका वडा नम्बर कमल बहादुर बानी र वडा नम्बर 46 वडा नम्बर 7 सुरेश थापा रहनु भएको छ। त्यस्तै पाल्पाको माथागढ़ी गाउँपालिका वडा नम्बर 1 राजकुमार पन्थी, ललितपुरको बागमती गाउँपालिका वडा नम्बर 7 होमप्रसाद बोगाई, मोरङको रेटाङ नगरपालिका वडा नम्बर 4 रामकुमार श्रेष्ठ र रंगेली नगरपालिका 1 महेश कुमार हुनुहुन्छ। यसै गरी दाङको घोरा महानगरपालिका 4 वडा पनि रिक्त भएको निर्वाचन आयोगले जनाएको छ। नेपाली कंग्रेसको केन्द्रसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको चौथो बैठक आज बस्दैछ। विशेष कारणवश बैठकको पूर्वमा निर्धारित समय परिवर्तन गरी आज दिउँसो 1 बजेका लागि सारिएको कंग्रेसका कार्यवाहक मुख्य सचिव कृष्ण दिनु भएको छ। बजे बस्ने तय भयो। आजको बैठक संयोजकहरूमा प्रस्ताव प्रस्तुत गर्ने प्रस्ताव समितिको जिम्मेवारी निर्णय गर्ने लगायतका के कार्यसूची रहे। त्यसै गरी नेपाली कंग्रेस रामहरि खतेउडाले बजेट गरिएको विषयलाई लिएर अर्थमन्त्री डाक्टर सुकाल राजीनामा दिनुपर्ने माग गर्नुभएको छ। कार्यक्रम नेपाल गर्दै नेता खतेउडा जनताको आवाज पुर्याउने थालो भएकाले यसलाई सत्ता पक्षको द्वारा मात्र चलाउन नहुने र प्रतिपक्षले उठाएका सवालमा सरकार नेतृत्व गरेको आरोप लगाउँदै नेता खतेउडाले सरकार सचेत गम्भीर छ भने निर्मला पन्त र बरबार हत्याकाण्ड जस्ता पुराना काण्डहरूको फाइल खोलेर दोषीलाई कार्यवाही गर्न चुनौती समेत दिनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रका बागमती प्रदेशको प्रथम अधिवेशनमा नेतृत्वका लागि 4 जनाले दावी गरेका छन्। हेटौडामा जारी अधिवेशनमा सभापति पदका लागि प्रतिनिधि सभा सदस्य एवं निवर्तमान प्रदेश सभापति डाक्टर अच्युतम लामिछाने, हरिबहादुर खत्री, कृष्णमान श्रेष्ठ र उत्सव अर्यालले उम्मेद्वारी दर्ता गराउनु भएको हो। उम्मेद्वारहरूको अन्तिम नामावली टुंग्याउन समय लागेका कारण मतदान प्रक्रिया केही लम्बिएको निर्वाचन समिति संयोजक सुमित्रा पण्डितले जानकारी दिनुभएको छ। यता राष्ट्रपति दैनिकको प्रथम जिल्ला अधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनको मतगणनालाई लिएर विवाद उत्पन्न भएको छ। मत परिणाममा गडबड देखिएको भन्दै असन्तुष्ट पक्षले पार्टी कार्यालयमा तालाबन्दी गरेर निर्वाचन प्रक्रियाको निष्पक्ष छानबिन गर्न माग गरेको छ। सरकारले अध्यादेश मार्फत विभिन्न निकाय र पदाधिकारीहरूलाई पद बढ़ाउने गरेको निर्णय विरूद्ध दायर भएको रिट आज सर्वोच्च अदालतमा कानूनले तोकेको 4 वर्षीय अवधि नपुगी अध्यादेशत पदमुक्त गरिएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीका सदस्य सचिव महेश भट्टराई र सत्य निरूपण तथा मेलमिलाप आयोगकी सदस्य कुमारी कौशल्या ओझाले दायर गरेको रिटमा आज सुनवाई हुन लागेको हो। यो मुद्दाको गम्भीरतालाई ध्यानमा राख्दै संवैधानिक इजलासलाई सहयोग गर्न नेपाल बार र सर्वोच्च बार एसोसिएशनबाट आजना वरिष्ठ कानूनविदहरूलाई एमिकस बहसकर्ताका रूपमा छ। प्रधान मनोज कुमार शर्मा 5 सदस्य ग्लासले यस विषय सुनवाई गर्ने रहेको छ। अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: भनिन्छ नि नानीदेखि लागेको बानी, मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्। बिस्तारै यो बानी स्वभाव बन्दै गयो।

0: सँगै सँगै हुर्किँदै गयो। बचत पनि थरी सधैँ किनाइग, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: आजको नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। उदयपुरको लिम्सुङ एक र तीनको सिमानामा पर्ने ढुङ्गा खहरे खोलामा एक दुर्घटना हुँदा मृत्यु हुनेमा स्थानीय बलोट भएको ट्रयाक्टर ब्रेक फेल सड़कबाट अन्ध खोलामा पल्टियो हरिले जनाएको छ। तथा मानव स्रोत विभागहरूको रूपान्तरित व्यक्ति वा उपलब्ध नगराउन सबै विद्यालयहरू छ। केन्द्रले परिपत्र जारी गर्दै विद्यार्थीको नाम, थर, जन्म मिति, इमेल जस्ता विवरणहरू अभिभावकको स्वीकृति बिना कसैलाई पनि नदिन निर्देशन दिएको हो। विद्यालयहरूबाट विद्यार्थीका विवरणहरू शैक्षिक परामर्श दात्री ट्युसन सेन्टर व्यापारिक कम्पनीहरूलाई उपलब्ध गराउने गरिएको र त्यसमा विद्यार्थीहरूलाई अनावश्यक मानसिक दबाव परेको केन्द्रमा चाहहरू प्राप्त भएको केन्द्रले यत्रको पूर्ण कार्यान्वयन तथा समन्वित गरेको छ। पर्यावरण किसान सूचीकरण प्रणालीमा आबद्ध भएका छन्। किसानहरूको जमीनको विवरण र खेतीमा विद्युतीय

नानो मार्फत सूचित कृषि श्रम रासायनिक मल बिउ र अन्य सेवा सुविधाहरू वितरण गर्ने जनाइएको छ। केन्द्रले सम्पूर्ण किसानहरूलाई यस प्रणालीमा आफ्नो नाम दर्ता गराउन आह्वान समेत गरेको छ। नेपाली बजारमा आज सुन चाँदी दुवैको मूल्यमा ठूलो गिरावट आएको छ। अघिल्लो दिनको तुलनामा आज छापावाल सुनको मूल्य प्रति तोला 10,100 रूपियाँ र चाँदीको मूल्य प्रति तोला 185 रूपियाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार हिजो मंगलबार प्रति तोला 3,01,900 रूपियाँमा कारोबार भएको सुनको मूल्य आज 2,91,800 रूपियाँ कायम भएको छ। यसै गरी चाँदीको मूल्यमा परिएको छ 4,900 रूपियाँमा कारोबारको चाँदी आज घटना झरेको महासंघले जनाएको छ। विराटनगर विमानस्थल भित्र संचालित होटल तथा क्याफेहरूले यात्रा मूल्य असुलेर ठगी गरेको छ। स्थानीय प्रशासनका प्रवक्ताले अधिकारीहरूलाई कोइराला रस्मिक अनुगमनका क्रममा चारवटा होटल र क्याफेलाई जम्मै 3,00,000 रूपियाँका दरले तत्कालै जरिवाना गरिएको हो। विमानस्थलमा खाजा र पेय पदार्थको मनपरी मूल्य लिने गरेको जनगुनासो भएपछि अनुगमनमा पुगेको उपभोक्ता हित संरक्षण मञ्चको संयुक्तले यात्रुको बाध्यताको फाइदा उठाउँदै

0: सामान्य दोब्बर भन्दा बढ़ी लिने गरेको भेटेर अनुकूल होटल रहेका छन्।
1: ब्याङ्कलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमचारी खराब वर्गका बकेउता सावारू अपराधहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा कर्जा चुक्ता गर्ने अवसर गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रम 80 साल वैशाख एक निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
2: नेपाल अब पालो हाम्रा चेलीहरूको 7 महिना च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।

0: अब बुझ्यो
1: नेपालको खातामा वाटदार भन्दा बढी आज मार्फत
0: हातमा पुरै गरौ
1: पछिदेखि सारा विश्वास
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। पाकिस्तानी सेनाले अफगानिस्तानको हवाई क्षेत्रको उल्लंघन गर्दै सीमा क्षेत्र नजिकैका विभिन्न प्रान्तहरूमा तीव्र हवाई आक्रमण गरेको छ। अफगानिस्तानको तालिबान सरकारका प्रवक्ता जबेहुल्लाह मुजाहिदका अनुसार मध्यरातमा कार खोज पंक्तिका प्रान्तका सर्वसाधारणका घरहरूमा निशाना बनाएर सो बमबारी गरिएको हो। हमलामा परि 11 जना बालबालिका, 1 महिला र 1 वृद्धको ज्यान गएको छ भने अन्य 14 महिला र बालबालिका घाइते भएका छन्। तालिबान सरकारले यस हवाई हमलालाई मानवीय अपराध भने कड़ा निन्दा गरेको छ। यता पश्चिम एशियामा अमेरिका र इरान देशको सैन्य तनाव चरम सीमामा पुगेको विदेशको अर्को खबर छ। इरानले विश्वकै महत्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुज नजिक अमेरिकी सेनाको एउटा अत्याधुनिक अपाचे हेलिकप्टर खसालेपछि तनाव सुलिएको हो। हेलिकप्टर खसालिएको बदलामा अमेरिकी सेनाले इरानको केसन टापुलाई निशाना बनाएर प्रतिशोधात्मक आक्रमण गरेको छ। अब खेलकुद। नेपाली महिला क्रिकेट टोली एशिया कपमा छनौट हुन असफल भएको छ। मलेसियामा जारी एसोसी महिला प्रिमियर कपको क्वार्टर फाइनलमा थाइल्याण्डसँग 56 रनले पराजित भएसँगै नेपालको एशिया कप यात्रा टुंगिएको हो। आज बिहान भएको खेलमा थाइल्याण्डले प्रस्तुत गरेको 131 रनको लक्ष्य पछ्याएको नेपालले 20 ओभरमा 7 विकेट गुमाएर 74 रन मात्र बनाउन सक्यो। नेपालका लागि रुबिना छेत्रीले सर्वाधिक अभिषेक 20 रन बनाइन् भने सोनी पाखरिनले 15, सीतारामा मगरले 12 र सम्झना खड्काले 11 रन जोड़े। अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् र 19 एशियन गेम्सकी ऐतिहासिक पदकका विजेता एकजना कराते खेला एसियन गेम्सका लागि नेपाल कराते आयोजना गरेको विशेषबाट जापानकी नागोयामा आगामी सेप्टेम्बरदेखिसम्म हुने एसियाली खेलकुदका लागि खेलाड़ीहरूको अन्तिम टुङ्गो लगाइएको हो। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। बिहान 11 बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक अझै शुरू हुन सकेन। विपक्षी दलहरू छलफलमा। आर्थिक विधेयकका पाना गायब पारिएको आरोपमा अर्थमन्त्री वाग्लेको खण्डन। वित्तीय अपराधमा संलग्न समूहले घेराबन्दी गरेको दावी। नेकपा एमालेबाट निर्वाचित 8 वटा अध्यक्षको पद स्वतरिक्त। कंग्रेसको अनुसन्धान प्रशिक्षण प्रतिष्ठानको बैठक बस्दै राजनीतिक नेतृत्वका लागि दैलेखको जिल्लामा मतगणना बीच खसेको भन्दा छोडी देखिएपछि पार्टी कार्यालयमा तन्दी। किसान सूची करोड़ प्रणाली मात्रै सरकारी अनुदान। सुन चाँदीको मूल्यमा ठूलो गिरावट। सुन एकै दिन तोलामा 10,100 रूपियाँले घट्यो। अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण। 11 बालबालिका सहित 13 जनाको मृत्यु। पश्चिम एशियामा सैन्य तनाव चुलियो। हेलिकप्टर खसालिएको बदलामा इरानी टापुमा अमेरिकाको प्रतिशोधात्मक हमला। र नेपाली महिला क्रिकेट टोली एशिया कपमा छनौट हुन असफल। थाइल्याण्डसँग 56 रनले पराजित। विश्व एसियन गेम्सका लागि एरिका गुरूङ सहित 8 कराते खेलाड़ी छनौट। अस्तका साथी काठमाण्ड उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। दिउँसो 1 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ। नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ, समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश। भरतपुर महानगरपालिका वडा नम्बर 19 सागरनगर टाउनमा अवस्थित श्री जनप्रिय पब्लिक स्कूलमा शैक्षिक सत्र 2083 लागि माघ 9 गते श्री पञ्चमीका दिन विद्यालय जान उमेर पुगेका बाल बालिकाहरूको लागि अक्षराम्ब कार्यक्रम भएको हुनाले सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौ। पश्चिम चितवनका विद्यालयहरू मध्ये शैक्षिक गतिविधिको माध्यमबाट बाल बालिकाहरूको सर्वाङ्गिक विकासका लागि तथा अतिरिक्त क्रियाकलापमा अब्बल ठहरिएको यस विद्यालयमा आगामी दिनहरूमा डिजिटल प्रणालीद्वारा शिक्षण सिकाइको माध्यम रहनेछ। हाम्रा विशेषताहरू शैक्षिक गतिविधिको माध्यमबाट बाल बालिकाहरूको सर्वाङ्गिक विकासको लागि निरन्तर विद्यालय अतिरिक्त क्रियाकलापमा अब्बल विद्यालय प्रविधि मैत्री विद्यालय स्मार्ट स्कूलको सफ्टवेयर प्रयोग गरी शिक्षण सिकाइमा प्रभावकारिता मन्टेश्वरी विधिबाट बाल बालिकाहरूलाई शिक्षण सिकाइ गर्ने बाल बालिकाहरूको मनोरञ्जन तथा खेलको लागि प्ले स्टेशनको व्यवस्था भएको प्रिन्सिपल भानुभक्त अर्याल जनप्रिय पब्लिक स्कूल भरतपुर 19 सार्वजनिक

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

0: रेडियो साइन 89.8 मेगाहर्ज
1: साहिनो समय सूचक अहिले दिउँसोको 1 बज्यो इट्स 1 PM।
2: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
3: डर लाग्नु, निद्रा नलाग्नु,
2: अनौठा विचार आउनु,
3: निराशा बढ्नु, खुशी नहुनु,
2: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
3: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
2: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
3: छटपटी हुनु, चिटचिट पसिना आउनु,
2: मर्ने सोच।
1: अहिले दिउँसोको 1 बज्यो इट्स 1 PM।
2: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:

0: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यो टिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई?
2: तिमी पनि विचार गर है, विचार गर,
1: जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी,
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेच बिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: किन आँखा मिचेकुमिचै गरेको?
6: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
5: धेरै समय मोबाइल चलाएपछि क्या
6: हो भने? यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
5: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
6: ए, त्यसो भए जोगिनु के गर्ने त?
5: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अध्ययारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
6: बुझेँ।
5: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
7: मोबाइल हेर्दा ध्यान दिउ, आँखालाई बचाउ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
8: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
9: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
8: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
9: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउनु र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
8: ए हो र बाबु?
9: हो त आमा, फेरि

0: लाइफको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
1: ए
0: हुलाकको अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
1: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
4: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन तीन महिनामा रक्तदान गर्न मिल्छ।
3: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
4: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
3: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
4: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
3: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
4: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
5: नमस्कार स्वयंसेविका दिदी।
6: नमस्कार नमस्कार। दुई दिनको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
7: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
6: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
5: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
6: हो त,
7: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
6: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
8: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
9: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
8: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
9: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउं।
8: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
9: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
8: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
10: के भयो, के को हल्ला खल्ला हो यो?
11: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
12: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
10: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
12: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
11: हो त है, हामीले त ध्यानै नदिएको।
12: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
13: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
4: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
4: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
4: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
4: सचेत बनाऊ।
3: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

수청자 송기조 문호정진 구아투 사히노 유후 라디오 사히노 나나비 톱요 아트 메가헐스

0: Hola, ¿qué tal?
1: ¿Cuánto sal de nena? ¿Cuánto te lanzas nada?
2: आज गएर देउराली बस्ने हो अन्नपूर्ण बेस क्याम्प पुग्न त अझ दुई दिन लाग्छ साथी
1: हो र
2: यसको हिँडाइले त चार दिन पनि पुगेन जमिन

0: सूचना संगीत र मनोरञ्जनको अटल साहिनी यो हो रेडियो साहिनी 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले दिउँसोको 2 बज्यो
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं
0: घर जग्गा बहाल कर व्यवसाय कर भूमि कर विज्ञापन कर सरसफाई शुल्क बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको

स्कूलमा शैक्षिक सत्र 2083 का लागि माघ 9 गते श्री पञ्चमीका दिन विद्यालय जान उमेर पुगेका बाल बालिकाहरूको लागि अक्षराम्ब कार्यक्रम भएको हुनाले सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौ। पश्चिम चितवनका विद्यालयहरू मध्ये शैक्षिक गतिविधिको माध्यमबाट बाल बालिकाहरूको सर्वाङ्गिक विकासका लागि तथा अतिरिक्त क्रियाकलापमा अब्बल ठहरिएको यस विद्यालयमा आगामी दिनहरूमा डिजिटल प्रणालीद्वारा शिक्षण सिकाइको माध्यम रहनेछ। हाम्रा विशेषताहरू शैक्षिक गतिविधिको माध्यमबाट बाल बालिकाहरूको सर्वाङ्गिक विकासको लागि निरन्तर विद्यालय अतिरिक्त क्रियाकलापमा अब्बल विद्यालय प्रविधि मैत्री विद्यालय स्मार्ट स्कूलको सफ्टवेयर प्रयोग गरी शिक्षण सिकाइमा प्रभावकारिता मन्टेश्वरी विधिबाट बाल बालिकाहरूलाई शिक्षण सिकाइ गर्ने बाल बालिकाहरूको मनोरञ्जन तथा खेलको लागि प्ले स्टेशनको व्यवस्था भएको प्रिन्सिपल भानुभक्त अर्याल जनप्रिय पब्लिक स्कूल भरतपुर 19 सार्वजनिक

0: एक गिलास दही खाम न, साह्रै गर्मी हो।
1: आमा मलाई दुध है।
0: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
2: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
0: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
2: भरतपुर 10 सिंचाइ रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
3: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलसुक।
2: चैते धानमा नेक ब्लास्टको समस्या,
3: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
2: रोगको लागि अनुकूल मौसम,
3: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने,
3: खेतमा पानी जमाइ राख्ने,
2: वेबिस्टिन वा डेरो 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने,
3: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।

झन् काफेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरेँ कि क्या गाउँदै गाउँदैन त्यो अस्ति रुख चढ्दाखेरि काको गीत गाउँ

विश्वास विधो धर्म परे के गर्नु के गर्नु देखाउने माया भगाउने माया चाहिँ पत्याउनु भनी छु राजे भगाउँछ काम्ले

I'm gonna go to bed.

सूचना संगीत र मनोरञ्जनको अटो साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।

0: डम्बरले टिट्टु दिल्ली ब्यानर्जी जति दखल दियो त
1: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज

सूचना संगीत र मनोरञ्जनको अटल साहेलो यो हो रेडियो साहेलो 99.8 मेगाहर्ज साहेलो समय सूचक अहिले दिउँसोको 3 बज्यो 8:30 PM

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपालमा भए पनि हुन्न समस्या कुनै दिन, अबसम्म तु अकाउन्ट ओपन एक्टिभेट अनि कारोबार सजिलैसँग।

0: विपक्षी दललाई सदन खुलाउन अनुरोध गर्नुभएको छ। आज विपक्षी दलको नेतासँगको छलफलमा उहाँले प्रधानमन्त्री बालेन्द्र शाह बालेनको अभिव्यक्तिप्रति परराष्ट्र मन्त्री शिशिर खनालले भारत भ्रमणको बेलामा स्पष्टीकरण दिइसकेकाले सदन चलाउन प्रस्ताव गर्नुभएको हो। परराष्ट्र मन्त्री भारत भ्रमणमा गएर आइसक्नुभयो। दूतावासमा भएको पत्रकार सम्मेलनमा यस विषयमा प्रश्न पारिसक्नु भएको छ। जनताका अनेक मुद्दा छन्, ती मुद्दा समर्थन गर्नुपर्छ, बजेटमाथि छलफल गर्नुपर्छ लामी छानेको भनाइ छ। तर त्यस विषयमा विपक्षी दलले सहमति जनाएनन्। उनीहरूले नेपालले भारतको सीमा मिचेको विषयमा प्रधानमन्त्री बालेन्द्र शाह बालेनको भौतिक उपस्थिति नहुने हो भने लिखित स्टेटमेन्ट माग गरेका छन्। छलफलमा कंग्रेस दलका नेता भीष्मराज आङदाम्बे, प्रमुख सचेतक बासना थापा, एमालेका प्रमुख सचेतक एन महर, नेकपाका प्रमुख सचेतक युवराज दुलाल, राप्रपाकी खुशबू ओली सहभागी हुनुहुन्थ्यो। यता राष्ट्रपति सभापति लामी छानेले बोलाएको सर्वदलीय बैठकपछि विपक्षी दलका नेता अहिले छुट्टै छलफलमा छन्। राष्ट्रपतिले राखेको प्रस्तावमाथि छलफल गर्न र साझा धारणा बनाउन विपक्षीको छलफल भइरहेको हो। परराष्ट्र मन्त्रीलाई बोल्न दिने वा नदिने, संसद चल्न दिने वा नदिने भन्ने बारे साझा धारणा बनाउन छलफल भइरहेको एक नेताले बताएका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र राप्रपाका नेताहरू रहेका छन्। अर्थमन्त्री डाक्टर सोणी मुवागले जथाभावी संसदीय छानबिनको माग नराख्न विपक्षी दललाई आग्रह गर्नुभएको छ। जथाभावी संसदीय छानबिन के संसद त्यति सस्तो भयो? संसदीय छानबिन भन्नलाई आज प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा अर्थमन्त्री वाग्ले भन्नुभयो, करको दर हेरफेरको आरोप लगाएर विपक्षी दलहरूले अर्थमन्त्री वाग्लेकै राजीनामा मागिरहेका छन्। आर्थिक विधेयकमा भएको करका दर हेरफेरबारे संसदीय छानबिन समिति गठन हुनुपर्ने माग उठिरहेको छ। करको दर हेरफेर गरेको र करको दर फेरको सूचना चुहात गरेको आरोप लगाएर विपक्षी दलहरूले अर्थमन्त्रीमाथि प्रश्न गरिरहेका छन्। जवाबमा अर्थमन्त्री वाग्ले छानबिन नै गर्नुपर्ने तहमा केही नभएको प्रष्टीकरण दिनुभएको छ। अर्थमन्त्री डाक्टर सोणी मुवागले जेठ 15 गते आर्थिक विधेयक ल्याउनु भएको थियो। उक्त विधेयकमा आर्थिक विधेयक पृष्ठ संख्या 464 छ। अर्थ मन्त्रालयले फेरबदल गरेर आफ्नो वेबसाइटमा राखेको विधेयकको पृष्ठ संख्या 448 छ। अर्थ मन्त्रालयले 16 पेज हटाएर विधेयक सार्वजनिक गरेको हो। यसै विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र साईले करका दर हेरफेर गरेर अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले राज्यलाई अरबौं नोक्सानी पुर्याएको आरोप लगाउनु भएको छ। बजेट निर्माण प्रक्रिया सम्बन्धी सूचना चुहावट, करका दरमा हेरफेर र राज्यलाई अरबौं रूपियाँ राजस्व नोक्सानी पुग्ने सम्भावित विषयमा निष्पक्ष र विश्वसनीय संसदीय छानबिन समिति गठन गर्न तपाईँले सहयोग गर्नुहोस्, साईले आज सामाजिक सञ्जालमा लेख्नु भएको छ। करका दर हेरफेर गरेको आरोपमा सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्न अर्थमन्त्री वाग्ले तयार नभएको सन्दर्भमा उहाँले यस्तो बताउनु भएको हो। संसदीय दलका नेता शाही अगाडि लेख्नुहुन्छ, यदि तपाईँले कुनै गल्ती गर्नुभएको छैन र सबै प्रक्रिया पारदर्शी ढंगले सम्पन्न भएको हो भने संसदीय छानबिन समिति गठन गर्न किन हिचकिचाहट? सत्य तथ्य बाहिर ल्याउने सबैभन्दा उचित माध्यम निष्पक्ष छानबिन नै हो, ज्ञानेन्द्र शाहीले लेख्नु भएको छ। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मशान्तसम्म थप गरेको छ। सम्पत्ति विवरण बुझाउने दायराभित्र परेका पदाधिकारीले आफूहरूले सम्पत्ति सम्बन्धी विवरण संकलनका क्रममा रहेको र समय अपुग भएको जनाएपछि अन्तिम पटकका लागि विवरण बुझाउने गरी एक महिना म्याद थप गरिएको आयोगका अध्यक्ष राजेन्द्र कुमार भण्डारीले जानकारी दिनुभयो। जेएनजी आन्दोलनका क्रममा कतिपय कार्यलाई आगजानीमा परेर विवरण संकलनमा कठिनाई भएको हुन सक्ने अनुमान गरिएको छ। सम्पत्ति सम्बन्धमा 60 भन्दा बढ़ी उजुरी प्राप्त भएको आयोगका अध्यक्ष भण्डारीले जानकारी दिनुभएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिते भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेश अधिवेशनमा विवाद भएपछि अधिवेशन स्थगित भएको छ। मतपत्र र मतदाता नामावली र उम्मेद्वारको विषयलाई विवाद भएपछि बागमती प्रदेश अधिवेशन स्थगित भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी बागमती प्रदेशको प्रथम अधिवेशनमा सभापति पदका लागि नुवाकोटका सांसद अच्युतम लामिछाने, काभ्रेका सांसद बदम भण्डारी, मकवानपुरका उत्सव अर्याल, धादिङका कृष्णमान साक्य र रामेछापका हरिबहादुर खत्रीले उम्मेद्वारी दिनुभएको थियो। गत वर्ष असार 24 लेहेब्बे खोलामा आएको बाढ़ीले क्षति पुर्याएको 111 मेगावट क्षमताको रसुवागढ़ी जलविद्युत आयोजनाको पुननिर्माण तथा मरमत तीव्र गतिमा अगाडि बढ़ाइएको छ। बाढ़ीका कारण भोटेकोशी खोला स्थित बाँध संरचनामा क्षति पुगेपछि आयोजनाको उत्पादन प्रभावित भएको थियो। हाल बाँध स्थलमा थुप्रेको अवरोध हटाउने कार्य द्रुत रूपमा अघि बढ़िरहेको आयोजनाले जनाएको छ। आयोजनाका कार्यकारी प्रमुख सत्यराम ज्याखवाका अनुसार बालुवा थिग्राउने पोखरीमा जम्मा भएका अवरोध हटाइसकिएको छ भने हेटरेज रूङ तथा विद्युत उत्पादनसँग सम्बन्धित उपकरणको सफाई समेत सम्पन्न भएको छ। कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि चालू आर्थिक वर्षभन्दा करिब 2 अर्ब बढ़ीको बजेट ल्याउने तयारी गरेको छ। चालू आर्थिक वर्षमा बजेट खर्चको प्रतिशत घटेकाले नगद मजदात बढ़ेको र संघीय सरकारले दिने अनुदान रकम पनि बढ़ाएकाले करिब 38 अर्बको हाराहारीको बजेट आउन सक्ने कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङथेपले जानकारी दिनुभएको छ। उहाँले प्रदेशप्रति जनआस्था बढ़ाउने गरी शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार र सूचना प्रविधिलाई उच्च प्राथमिकता दिने गरी नीति तथा कार्यक्रम ल्याइएकाले सोही क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी भइरहेको बताउनुभयो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं।
2: नेपाल अब पालो हाम्रा छोरीहरूको 7 महिना च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब विदेशका खबर। चीनिया राष्ट्रपति शी जिनपिङ र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन बीच महत्वपूर्ण सहमति भएको छ। दुवै देश क्षेत्रीय एवं विश्वव्यापी शान्ति रक्षाका लागि मिलेर अघि बढ़न सहमत भएका छन्। चीनिया राष्ट्रपति शी उत्तर कोरियाको 2 दिने राजकीय भ्रमण सम्पन्न गरेर फर्किएका छन्। त्यसपछि उनले एक धन्यवाद सन्देश पठाएका थिए। उत्तर कोरियाली सरकारी संचार माध्यमले यस सन्देशको आधारमा यो जानकारी दिएको हो। यता मध्यपूर्व खाड़ीमा चर्किएको सैन्य संकटका कारण विश्वव्यापी तेल आपूर्ति प्रणाली अवरूद्ध भइरहेको अवस्थामा भारत र भेनेजुएलाले ऊर्जा क्षेत्रमा आफ्नो सम्बन्धलाई थप सुदृढ बनाउने प्रयास थालेका छन्। भेनेजुएलाले भारतलाई यस क्षेत्रमा आफ्नो एक प्राथमिकता प्राप्त साझेदारका रूपमा हेरेको नयाँ दिल्लीले स्पष्ट पारेको छ। यसै सिलसिलामा भेनेजुएलाकी अन्तरिम राष्ट्रिय राष्ट्रपति डेल्सी रोड्रिगेज मन्त्रीहरूको ठूलो टोलीसहित भारत भ्रमणमा आएकी छन्। फिफा विश्वकप फुटबल 2026 भोलिबाट शुरू हुँदैछ। अब खेल खबर। अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको यस संस्करणको उद्घाटन समारोह मेक्सिकोको सिटी स्थित ऐतिहासिक एस्टाडियो एस्टेकामा

आयोजना हुँदैछ। उद्घाटन समारोहमा मृत्युपछि द कलाकारको आकर्षक प्रस्तुति रहनेछ। फिफाका अनुसार कोलम्बियाकी पप स्टार साकिरा र नाइजेरियाली गायक बर्ना बोएले विश्वकपको आधिकारिक गीत डाइडाई प्रस्तुत गर्नेछन्। यसै गरी अर्को खेल खबरमा नेपाल एसियन कपमा छनौट हुन सफल भएको छ। मलेसियामा जारी एसिसी महिला प्रिमियर कपको क्वार्टर फाइनलमा आज थाइल्याण्डसँग 56 रनले पराजित भएपछि नेपाल छनौटबाट बाहिरिएको हो। मलेसिया स्थित बायुमास क्रिकेट ओभल मैदानमा जितका लागि थाइल्याण्डले दिएको 131 रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित 20 ओभरमा 7 विकेटको क्षतिमा 74 रनमा समेटिएको थियो। जाँदाजाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। राष्ट्रपा सभापति लामी छानेद्वारा विपक्षी दलहरूलाई सदन खुलाउन अनुरोध। सर्वदलीय बैठकपछि विपक्षी दलका नेताहरू छुट्टै छलफलमा साझा धारणा बनाउने प्रयास जारी। करका दर हेरफेरमा अर्थमन्त्रीले राज्यलाई अरबौं नोक्सानी पुर्याएको ज्ञानेन्द्र साईको आरोप। जथावादी संसदीय छानबिनको माग नराख्न विपक्षी दललाई अर्थमन्त्री वार्लेको आग्रह। सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप। राष्ट्रपाको बागमती प्रदेश अधिवेशनमा विवाद भएपछि अधिवेशन नै स्थगित। बाढ़ीले क्षति पुगेको रसुवागढ़ी जल विद्युत आयोजनाको पुननिर्माण तीव्र। कोशी प्रदेशको बजेट 2 अर्बले बढ़ने। खाड़ी संकट बीच ऊर्जा व्यापारमा भारत र भेनेजुएला बीच सम्बन्ध थप सुदृढ़ बनाउने प्रयास। चीनिया राष्ट्रपति सी र उत्तर कोरियाली नेता किम बीच क्षेत्रीय र विश्व शान्ति प्रवर्धन गर्ने प्रतिबद्धता। र फिफा विश्वकप फुटबल 2026 भोलिबाट शुरू हुँदै 48 टोली सहभागी रहेको संस्करणमा 104 खेल हुने। एसिसी महिला प्रिमियर कपको क्वार्टर फाइनलमा थाइल्याण्डसँग पराजित भएपछि नेपाल एसियन कपमा छनौट हुन असफल। इसका साथ ही काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अपराह्न 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ज।
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ। नियमानुसार कर तिरौं, दण्ड जरिवाना हुनबाट बचौं, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ, समयमै कर तिरौं, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश। भरतपुर महानगरपालिका वडा नम्बर 19 साजनगर टाउनमा अवस्थित श्री जनप्रिय पब्लिक स्कूलमा शैक्षिक सत्र 2083का लागि माघ 9 गते श्री पञ्चमीका दिन विद्यालय जान उमेर पुगेका बाल बालिकाहरूको लागि अक्षराम्ब कार्यक्रम भएको हुनाले सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौ। पश्चिम चितवनका विद्यालयहरू मध्ये शैक्षिक गतिविधिको माध्यमबाट बाल बालिकाहरूको सर्वाङ्गिक विकासका लागि तथा अतिरिक्त क्रियाकलापमा अब्बल ठहरिएको यस विद्यालयमा आगामी दिनहरूमा डिजिटल प्रणालीद्वारा शिक्षण सिकाएको माध्यम रहनेछ। हाम्रा विशेषताहरू शैक्षिक गतिविधिको माध्यमबाट बाल बालिकाहरूको सर्वाङ्गिक विकासको लागि निरन्तर विद्यालय अतिरिक्त क्रियाकलापमा अब्बल विद्यालय प्रविधि मैत्री विद्यालय स्मार्ट स्कूलको सफ्टवेयर प्रयोग गरी शिक्षण सिकाइमा प्रभावकारिता मन्टेश्वरी विधिबाट बाल बालिकाहरूलाई शिक्षण सिकाइ गर्ने बाल बालिकाहरूको मनोरञ्जन तथा खेलको लागि प्ले स्टेशनको व्यवस्था भएको प्रिन्सिपल भानुभक्त अर्याल जनप्रिय पब्लिक स्कूल भरतपुर 19 सार्दनगर टाउन।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

0: रेडियो साइनम 89.8 मेगाहर्ज
1: साहिनो समय सूचक अहिले दिउँसोको 4 बज्यो 8:00 PM मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
2: डर लाग्नु निद्रा नलाग्नु
1: अनौठा विचार आउनु
2: निराशा बढ्नु खुसी नहुनु
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
2: छटपटी हुनु चिटचिट पसिना आउनु
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
1: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
1: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई?
2: तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी,
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: किन आँखा मिचेको मिचे गरेको?
6: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
5: धेरै समय मोबाइल चलाइसी क्या हो?
6: ओ भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
5: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
6: ए, त्यसो भए जोगीले के गर्ने त?
5: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
6: बुझे।
5: यसलाई 20-20-20 नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
7: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
8: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
9: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
8: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
9: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउनु र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
8: ए हो र बाबु?
9: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ। हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
8: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
10: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
11: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
10: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
11: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
10: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
11: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
10: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
11: त्यसैले

0: रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं। नमस्कार स्वयंसेविका दिदी।
1: नमस्कार नमस्कार। दुईजीको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि।
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
3: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड। ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुष्टान्तरण गरौं।
4: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको सुहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउं।
4: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
4: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: के भयो, के को हल्ला खल्ला हो यो?
6: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
7: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन।
5: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
7: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
6: हो त है, हामीले त ध्यानै नदिएको।
7: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
8: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
9: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
9: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
9: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
9: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

जति बढी रुवाउँछ उसैको सम्झना नपाउने मायाको हैरानी सपना जति बढी

सूचना संगीत र मनोरञ्जनको अटो साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।

0: रेडियो साइन 89.8 मेगाहर्ट्ज।
1: यो कुराले के देखाउँछ भन्दाखेरि यो सबै एउटा राष्ट्रिय संकट हो।

प्रधानमन्त्रीजीले यही रोस्टममा आएर उहाँले आफ्नो बोलेका अभिव्यक्तिहरू फिर्ता लिनुपर्छ, हाँसिरहनुपर्छ र यो संसदको रेकर्डमा रहेको अभिलेखमा रहेको ती शब्दहरूलाई हटाइनुपर्छ। मैले सभामुख महोदयलाई विनम्रतापूर्वक अनुरोध गरेको छु। काला पानी लिपुलेक लिम्पिया धुरा त्यति ठूलो भूमि होइन तर ठूलो पनि हो हाम्रो लागि। नाउरू, लेस्टिनटाइन, मोनाको, हाम्रै साउथ एसियाको मालदिव्स

0: साथी हो गर्न भने जिन्दगी भर रिपिट गर्नेछु. माउन्टेन ड्यु डरको अगाडि जित्छ.
1: करण तिमीले यो टाइल्स कुन चाहिँ लगाएको?
2: कजारे.
1: वाह, गजब छ नि.
2: जब घरमा कजारे टाइल्स लगाउनुहुन्छ
3: तपाईँले सोध्ने नै भएन.
4: छापामार शैलीमा आउनुभयो भनेर हाम्रा अग्रज मान्यजीहरूले भन्नुभयो, म त्यस्तो त भन्दिनँ. तर उहाँले जुन संसदको जुन

हामी यो अहिले राष्ट्रियताको मामला मात्रै सीमित भएका छौँ, अरू विषय छलफल गर्दै गरौँला। माननीय अर्थमन्त्रीज्यू यहाँ हुनुहुन्छ, माननीय अर्थमन्त्रीज्यूले आर्थिक विधेयकमा उहाँले जाना जानी भनौँ कि के हो, त्यहाँ कतिपय ट्याम्परिङ भएका छन्। सच्याउने नाउँमा संसदको सार्वभौमिकतामाथि आँचाउने काम भएको छ, कतिपय व्यवस्थाभन्दा फरक गएको छ। आर्थिक विधेयक संसदभित्र भइसकेपछि माननीय मन्त्रीज्यूको निर्णयले त्यसका कतिपय कुराहरू फेरबदल गर्न सकिन्छ, म प्रश्न गर्न चाहन्छु, सायद उहाँले आफ्नो बेलामा उत्तर दिनुहुनेछ। हामी अहिले धेरै कुरा हामी अहिले सामान्य सभापति हामी अहिले धेरै विषयमा छलफल गर्नु छ, विधेयकमा छलफल गर्नु

त्यो भएको हुनाले अहिले चाहिँ यो देश र यो आमा र मातृभूमि एउटै हो। आमा बिनाको जीवन हुँदैन, मातृभूमि बिना चाहिँ हाम्रो अस्तित्व हुँदैन। त्यही भए हुनाले प्रधानमन्त्रीको यो जवाफ यो हाम्रा लागि होइन, यो सम्पूर्ण नेपालीका लागि हामीले प्रश्न उठाएको र प्रधानमन्त्रीसँग कुनै तिक्तता पनि छैन यो विषयमा। तर एउटा प्रश्न के रहन्छ भने सधैँ हाम्रो कूटनीति हाम्रो सीमा भोलि ल भनौँ न देशको प्रधानमन्त्रीले संसदको रोस्टममा उभिएर दिएको अभिव्यक्ति हो। मैले त त्यो दिन पनि भने चिया पसलमा बोलेको अभिव्यक्ति होइन, अनि अहिले त ठिकै छ केही भएन, भोलि तपाईँले हाम्रो भूभाग मिचेका छौ ल हाम्रो यति यति भूभाग कहाँ छ देऊ भने कहाँ दिने हो सम्माननीय सभा महोदयज्यू, त्यो पनि बरु देखाइदिए भए सजिलो हुन्थ्यो। त्यो भए हुनाले यो अति संवेदनशील विषयवस्तु भएको हो। अब अरू कुरा चाहिँ अगाडि जानुपर्नेछ, मैले लामो कुरा गरिनँ, सबै कुराहरू आइसक्यो। त्यो भए हुनाले अहिले यो प्रधानमन्त्रीको अभिव्यक्तिको विषयमा माननीय परराष्ट्र मन्त्रीज्यूले जुन अभिव्यक्ति दिनुभयो, तर एउटा कुरा भन्न मन लाग्यो, नेपालको राजनीतिक इतिहासमा सायद यो पहिलो पटक यस्तो अवस्था देखियो। तपाईँले इतिहास पल्टाएर हेरे हुन्छ, नेपालको मात्र होइन विश्वको इतिहास पल्टाउनुहोस्, तपाईँ हामीभन्दा पनि कलिलो उमेरका मान्छेहरू प्रधानमन्त्री भएका देश पनि छन्, तपाईँ हामीभन्दा बढी विज्ञवान र क्षमता भएका मान्छेहरू पनि भएका देशका प्रधानमन्त्री पनि छन्। त्यो एकछिन पल्टाएर हेर्नुहोस्, नेपालको राजनीतिक इतिहास मात्र होइन विश्वको राजनीतिक इतिहासमा सायद पहिलो पटक यस्तो अवस्था देखिएको छ जहाँ देशको कार्यकारी प्रमुख प्रधानमन्त्रीबाट भएको गम्भीर राजनीतिक तथा भूराजनीतिक त्रुटिलाई मन्त्रीहरूले सच्याउनु पर्ने परिस्थिति आयो। सामान्यतया जिम्मेवार र परिपक्व शासन अवस्थामा यसको ठिक उल्टो हुन्छ। त्यो व्यवस्थामा मन्त्री सांसद वा अन्य पदाधिकारीबाट कुनै त्रुटि भए प्रधानमन्त्रीले अविभाग तत्व ग्रहण गर्दै त्यसलाई सच्याउँछन्, राष्ट्रिय धारणा स्पष्ट पार्छन् र मुलुकलाई एकीकृत दिशामा अघि बढाउँछन्। तर दुर्भाग्यवश आज हामीले त्यसको विपरीत अवस्था देखिरहेका छौँ। त्यो भएको हुनाले सम्माननीय सभा महोदय, हाम्रो अहिले पनि के छ भने यो संसदको रेकर्डबाट हटाइयोस्, यो प्रधानमन्त्रीज्यूका लागि नै हो, यो हामीभन्दा बढी सत्ता पक्षका लागि नै हो, किनभने यो कुनै सत्ता र शक्तिको कुरा होइन, शासनको कुरा होइन, यो कुनै ऐनको कुरा होइन, यो भूभागको कुरा हो, यो अति संवेदनशील कुरा हो। र फेरि अर्को अचम्म लाग्छ के भने सीमाको विवाद यहाँ हुन्छ, दुःख चाहिँ सिमानामा हुन्छ। हामीले अहिले पनि यहाँ लिपुलेक लिम्पिया धुरा काला पनि भन्दै गर्दा दार्चुलामा बसेका नागरिकलाई दुःख भइरहेको हुन्छ। हामी आज तराईको बोर्डरको कुरा गरिरहेका छौँ, तराईको जो वास्तविक बोर्डरमा बस्ने नेपाली दाजुभाइहरूमाथि त्यो सुरक्षा निकायले पारिका सुरक्षा निकायले गर्ने व्यवहार त्यो सही नसक्ने किसिमको हुन्छ। तर दुःखलाग्दो कुरा चाहिँ के छ भने आज यो देश वास्तविक तपाईँको पोसाक बिनाका राष्ट्र सेवकहरू काठमाडौँमा बसेका मान्छेलाई बरु त्यति पीडा छैन जति सिमानामा बसेका मान्छेहरूलाई पीडाएका मान्छेहरूलाई पीडा छ। उनीहरू लडिरहेछन् हरेक दिन, चाहे बरु तरकारीका लागि किन नहोस्, अलिकति भूमिका लागि किन नहोस्, तर आज त्यहीबाट हाम्रो प्रधानमन्त्री प्रमाणित गर्नतिर लागेको देख्दा चाहिँ मलाई अचम्म लाग्छ। त्यो भए हुनाले अहिले यसलाई अब गरिनँ मैले, दिदा पनि मागेँ यो प्रधानमन्त्रीज्यू।

0: आएर आएर
1: सच्याउनुहोस्
0: सच्याउनुहोस्
1: हाम्रो
2: मान्य सदस्यहरू, राष्ट्रपतिको कार्यालयबाट पत्र प्राप्त भएको छ, सोको बेहोरा म पढेर सुनाउँछु। मान्य सदस्यहरू, मान्य सदस्य म बोल्दैछु, मान्य सदस्यको प्रश्नको उत्तर दिन खोज्दैछु। सुन्ने धैर्य गर्नुहोस् मान्य सदस्यहरूले समय माग गर्नुभएको छ। मान्य सदस्यहरूले कहाँ समय माग गर्नुभयो? मान्य सदस्य सुन्नुहोस्, मान्य सदस्य

0: मान्य सदस्यहरू
1: सभामुखले बोल्दाखेरि कि सुन्ने त यता राख्नुहोस् कि म धैर्य भएर सुनिरहन्छु मान्य सदस्यहरू बोलिरहनुहोस् मान्य सदस्य यहाँ वाद विवाद नगरौ मान्य सदस्यहरूलाई मैले करिब एक घण्टादेखि मान्य सदस्यहरूबाट नाम आउने समय माग्ने अपेक्षा गरेको थिएँ मान्य सदस्यहरूले समय माग नगर्नु भएकोले मान्य सदस्यहरूले मान्य सदस्य रीमा विश्वकर्मा किन उठ्नु भएको छ हुन्छ नियमावलीको कुन नियम आपत्ति हो छोटकरीमा आफ्नो भनाइ राख्नुहोस् मान्य सदस्य
2: सम्मानीय सभामुख महोदय प्रतिनिधि सभा नियमावलीको 21 कमा प्रष्ट रूपमा लेखिएको छ सभामुखको ध्यान आकर्षण गर्नको निमित्त उठ्नुपर्ने र सभामुखले निजको नाम बोलाएपछि वा इशारा गरेपछि मात्र बोल्नुपर्ने घमा पनि स्पष्ट लेखिएको छ अशिष्ट अश्लील अपमानजनक आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी बोल्न र कुनै व्यक्ति जाति धर्म भाषा वा लिङ्गलाई होच्याउने वा अरू कुनै किसिमले असर पर्ने गरी बोल्न र असंसदीय शब्द प्रयोग गर्न नहुने प्रतिपक्षीय दलका माननीयहरूले पटक पटक यस सदनको अपमान गर्दै नियमावलीको उल्लङ्घन गर्नुभएका कारणले म सदनको यस विषयमा गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु सभामुख महोदय
1: मान्य सदस्य बस्नुहोस्

श्रम संस्कृति पार्टीका मान्य सदस्यहरूलाई म ध्यान आकर्षण गर्न चाहन्छु। मैले मान्य सदस्यहरूलाई

मान्य सदस्यहरू, मैले के भन्न खोज्दैछु सुन्ने धैर्य गर्नुहोस् न। मान्य सदस्य एकोरो बोलिरहनु भएको छ, मान्य सदस्य हर्कराज राई तपाईँ निरन्तर एकोरो बोलिरहनु भएको छ, म केही भन्न खोज्दैछु धैर्य गरेर सुन्नुहोस्। मान्य सदस्यहरू, मैले मान्य सदस्यहरूबाट विपक्षी बेन्चका सबै दलका मान्य सदस्यहरूलाई बोल्न दिने तयारी साथ नै बोल्न दिइरहेको हो। मान्य सदस्यहरूबाट नाम आउने, कसले बोल्ने हो भन्ने विषयमा नाम आउने अपेक्षा म निरन्तर गरिरहे। मान्य सदस्य सुन्न धैर्य गर्नु पर्यो, मैले बोल्न सकेकै छैन मान्य सदस्य,

0: मान्ने सदस्यलाई मैले अहिले पनि मान्ने सदस्यले मान्य सदस्य हर्क चाम्पाङ यो हर्कराज राई यो सदन हो यो प्रतिनिधि सभाको उच्च एउटा यो सभा हो यसमा यहाँले प्रयोग गरिरहेको शब्दहरू गम्भीर छन् यहाँले प्रयोग गरिरहेको शब्दहरू मर्यादा विपरीत छ यहाँले प्रयोग गरिरहेको शब्द अपमानजनक छ र यहाँलाई म फेरि ध्यानाकर्षण गराउन चाहन्छु मैले भनिरहेको छु मान्य सदस्यहरू मैले भनिरहेको छु म केही भन्न खोज्दैछु मान्य सदस्यहरूलाई सुनाउन खोज्दैछु तर मान्य सदस्यहरू सुन्न धैर्य राख्नुहुन्न धैर्य त राख्नुहोस् न मान्य सदस्यहरू धैर्य त राख्नुहोस् सुन्ने म सुनिरहेको छु धैर्य त राख्नुहोस् मैले केही बोल्न खोज्दैछु मैले केही भन्न खोज्दैछु मान्य सदस्य धैर्य नै राख्नुहुन्न मान्य सदस्य यो कुनै बाहिर गएर सभामा बोलेको सम्बोधन अथवा बाहिर कुनै ठाउँमा गएर बोलिरहनु भएको होइन यो प्रतिनिधि सभाको एउटा उच्च सभा हो मान्य सदस्य मान्य सदस्य मैले केही बोल्न खोज्दैछु मान्य सदस्य सुनिदिनु पर्यो मान्य सदस्यले मान्य सदस्यहरूलाई मैले बोल्न दिनैको लागि सबै मान्य सदस्यहरूलाई विपक्षी बेन्चका दलगत रूपमा मान्य सदस्यलाई दिन तयारी गरेर दिइरहेको र मान्य सदस्यहरूबाट समय माग भएन मान्य सदस्यहरूबाट नाम पठाइएन तर पनि म दिने कोसिस गर्दिन तर मान्य सदस्यलाई एउटा कुरा ध्यान आकर्षण गराए जति बेला सरकारको तर्फबाट मान्य मन्त्रीबाट मान्य सदस्य मैले यहाँलाई केही सुनाउन खोज्दैछु मान्य सदस्यले निरन्तर विरोध गर्नुभयो र मान्य मन्त्रीबाट सरकारको तर्फबाट सम्बोधन गरिरहँदा सरकारको तर्फबाट आफ्नो मन्तव्य राखिरहँदा मान्य सदस्यले निरन्तर बोलिरहनु भयो र निरन्तर विरोध गरिरहनु भयो यसको अर्थ स्पष्ट के बुझिन्छ त भन्दा मान्य सदस्यले रोस्टममा गएर बोल्ने तयारीमा हुनुहुन्न भन्ने कुरा स्पष्ट सभामुखले बुझ्यो त्यस कारणले म आज मान्य सदस्यहरूलाई समय दिन सक्दिन त्यस कारणले सभा अगाडि बढाउन चाहन्छु मान्य सदस्यहरू राष्ट्रपतिको कार्यालयबाट पत्र प्राप्त भएको छ सोको बेहोरा म पढेर सुनाउँछु सम्माननीय प्रधानमन्त्री श्री रामचन्द्र पौडेलले सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहज्यूको नेतृत्वमा सम्बत 2082 साल चैत्र 13 गते गठित मौजुदा मन्त्री परिषदमा सम्माननीय प्रधानमन्त्री ज्यूको सिफारिशमा नेपालको संविधान बमोजिम देहाय अनुसार नियुक्ति हेरफेर र कार्य विभाजन गरी मिति 2083/2/26 गते मन्त्री परिषद गठन गर्नुभएको बेहोरा अनुरोध गर्दछु श्री बालेन्द्र शाह प्रधानमन्त्री रक्षा डाक्टर सोनिम वागले मन्त्री अर्थ श्री शिशिर खनाल मन्त्री परराष्ट्र श्री विराज भक्त श्रेष्ठ मन्त्री ऊर्जा जलस्रोत तथा सिंचाई श्री सुदन गुरुङ मन्त्री गृह श्री सुनिल लम्साल मन्त्री पूर्वाधार विकास श्री सोभिता गौतम मन्त्री कानून न्याय तथा संसदीय मामिला श्री महावीर पुन मन्त्री विज्ञान प्रविधि तथा नवप्रवर्तन श्री सीता भाजी मन्त्री महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा श्री प्रतिभा रावल मन्त्री भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन श्री निशा मेहता मन्त्री स्वास्थ्य तथा खाद्य स्वच्छता श्री सस्मित पोखरेल मन्त्री शिक्षा तथा खेलकुद श्री खड्गराज पौडेल मन्त्री संस्कृति पर्यटन तथा नागरिक उड्डयन डाक्टर विक्रम तिमल सेना, मन्त्री सूचना तथा संचार श्री गीता चौधरी, मन्त्री कृषि वन तथा पर्यावरण श्री गौरी कुमारी, मन्त्री उद्योग वाणिज्य तथा आपूर्ति श्री रामजी यादव।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।
2: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
3: नियमानुसार कर तिरौं, दण्ड जरिवाना हुनबाट बचौं, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ,
2: समयमै कर तिरौं, सबै नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश। भरतपुर महानगरपालिका वडा नम्बर 19 ताजनगर टाउनमा अवस्थित श्री जनप्रिय पब्लिक स्कूलमा शैक्षिक सत्र 2083 लागि माघ 9 गते श्री पञ्चमीका दिन विद्यालय जान उमेर पुगेका बाल बालिकाहरूको लागि अक्षराम्ब कार्यक्रम भएको हुनाले सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौ। पश्चिम चितवनका विद्यालयहरू मध्ये शैक्षिक गतिविधिको माध्यमबाट बाल बालिकाहरूको सर्वाङ्गिक विकासका लागि तथा अतिरिक्त क्रियाकलापमा अब्बल ठहरिएको यस विद्यालयमा आगामी दिनहरूमा डिजिटल प्रणालीद्वारा शिक्षण सिकाएको माध्यम रहनेछ। हाम्रा विशेषताहरू शैक्षिक गतिविधिको माध्यमबाट बाल बालिकाहरूको सर्वाङ्गिक विकासको लागि निरन्तर विद्यालय अतिरिक्त क्रियाकलापमा अब्बल विद्यालय, प्रविधि मैत्री विद्यालय, स्मार्ट स्कूलको सफ्टवेयर प्रयोग गरी शिक्षण सिकाइमा प्रभावकारिता, मन्टेश्वरी विधिबाट बाल बालिकाहरूलाई शिक्षण सिकाइ गर्ने, बाल बालिकाहरूको मनोरञ्जन तथा खेलको लागि प्ले स्टेशनको व्यवस्था भएको, प्रिन्सिपल भानुभक्त अर्याल, जनप्रिय पब्लिक स्कूल भरतपुर 19 सादनगर।

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जू, तिमी त विदेश जान लाग्यो रे? हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी। विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जू, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ। खै के गर्ने गर्ने दिदी,
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: किन आँखा मिचेको मिचे गरेको?
5: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
4: धेरै समय मोबाइल चलाइसी क्या हो?
5: ओ भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
4: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
5: ए, त्यसो भए जोगिन के गर्ने त?
4: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
5: बुझेँ।
4: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
6: मोबाइल हेर्दा ध्यान दिउ, आँखालाई बचाउ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
7: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
8: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
7: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
8: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
7: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
8: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
7: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
8: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
9: बादल बन्द माथि कति राम्रो सुन्नुलाई, त्यही जान मलाई। आहा, कति राम्रो, तर हामीसँग त पखेटा छैन, कसले पुर्याइदिन्छ र?

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

0: रेडियो साइन 89.8 मेगाहर्ट्ज
1: साहिनो समय सूचक अहिले साँझको 6 बज्यो 8:60 PM
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
2: सचेत बनाऊ।
3: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: सामग्रीहरू नराखौ।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार

0: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
0: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
0: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
0: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
0: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
0: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: रेडियो साइन 89.8 मेगाहर्ट्ज।

0: कूटनीतिक नोटको जवाब भारत सरकारबाट पनि कूटनीतिक नोट मार्फत नै प्राप्त भएको छ। दुवै देशले सीमा सम्बन्धी विवादहरूलाई कूटनीतिक माध्यम र आपसी छलफलबाट समाधान गर्न प्रतिबद्धता व्यक्त गरेका छन्। यहाँलाई थाहै छ, नेपाल र भारत बीच सदियों पुरानो र खुला सीमाना रहेको छ। हालको नेपाल भारत अन्तर्राष्ट्रिय सीमा सन् 1816 को सुगोली सन्धिद्वारा स्थापित र निर्देशित छ। नेपाल भारत सीमाना अन्तर्गत सुस्ता र लिम्पिया धुरा, लिपुलेक तथा काले पानी क्षेत्रमा नक्साङ्कन हुन बाँकी रहेको छ। ती स्थान बाहेक अन्य केही स्थानहरूमा क्रस बोर्डर अकुपेशन तथा 10,000 अतिक्रमणको समस्याहरू विद्यमान छन्। सम्माननीय प्रधानमन्त्रीज्यूले संसदमा उल्लेख गर्नुभएको विषय मूलत 10,000 क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित छन्।
1: साथै नेपाल र भारत सीमाको विषयमा तेस्रो मुलुकको संलग्नता नखोजिएको उहाँले बताउनु भएको छ।
2: नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदम्बेले प्रधानमन्त्री बालेन्द्र शाहलाई संसद नचाहिए पनि प्रतिपक्षीहरूलाई संसद चाहिएको बताउनु भएको छ। प्रधानमन्त्रीले नेपालले पनि भारतको जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएपछि उक्त अभिव्यक्ति फिर्ता लिन प्रतिपक्षी दलहरूले आग्रह गर्दै आएका थिए। तर प्रधानमन्त्री संसदमा आउनु भएन। परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्रीको अभिव्यक्तिबारे स्पष्टीकरण दिनुभयो। त्यसपछि प्रमुख प्रतिपक्षी दल संसदीय दलका नेता आङदम्बेले प्रतिपक्षीलाई सदन चाहिएको बताउनु भएको हो।
3: नेपाली जनताको अन्य कैयौं जीवन्त मुद्दामा छलफल गर्नु छ हामीहरूले। प्रधानमन्त्रीजीलाई संसद नचाहिएला नचाहिएला प्रधानमन्त्रीजीलाई, तर प्रतिपक्षलाई संसद चाहिएको छ। फेरि कुनै दिन सभामा शैलीमा प्रधानमन्त्रीजी आउनुहोला, फेरि अर्कै त्यस्तो नहोस् मेरो मुलुकको प्रधानमन्त्रीले, तर डर लाग्छ फेरि कुनै उदण्डता मचाइदिनु होला, डर लागिराखेको छ। तर म अब उपरान्त म उहाँलाई खोज्न चाहन्न, किन भन्दाखेरि मेरो मुलुकको समस्या प्रश्नहरू उहाँको उपस्थिति भन्दा पनि ठुलो छ, संवेदनशील छ। त्यसकारण म उपरान्त अब खोज्न चाहन्छु। तर प्रधानमन्त्रीले पोलिटिक कुरामा मात्रै अल्म लिएर गरिमा मैले संसदको अमूल्य समय खेर फाल्नु हुन्न भन्ने जिम्मेवारी बोध गर्ने कार्यमा कमजोरी गर्न पनि म चाहन्न। नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति गैर जिम्मेवारीपूर्ण थियो। यसलाई जतिसुकै रफू गरे पनि, जतिसुकै शब्द विशेषणहरू थपे पनि उहाँले भनेको यही, दुनियाँले सुनेको यही हो, वर्तमान र आउने पुस्ताहरूले घरिघरि देखिराख्ने कुरो यही हो, सुनिराख्ने कुरो यही। त्यो अभिव्यक्ति आपत्तिजनक थियो, लज्जास्पद थियो।
2: नेपाली कांग्रेस संसद दलका नेता आङदम्बेले रासोपाका सभापति रवि लामिछानेले भारत भ्रमणको क्रममा सिमानाको विषयमा छलफल नगरेको भन्दै आपत्ति जनाउनुभयो। नेपाली कांग्रेसले अर्थमन्त्री डाक्टर स्वर्णिम रगलेबारे गम्भीर प्रश्न उठेको बताएको छ, तर त्यस्तो प्रश्नबारे मौन रहेको भनेर पनि प्रश्न गरेको छ। यस्तै नेकपा एमाले प्रधानमन्त्री बालेन्द्र शाहले भारतको सीमा नेपालले मिचेको भन्ने अभिव्यक्तिका विषयमा परराष्ट्र मन्त्री शिशिर खनालको प्रष्टीकरण मान्य नहुने बताएको छ। एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले आजको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै जवाफ प्रधानमन्त्रीले नै दिनुपर्ने बताउनु भएको छ।
4: उहाँको त्यो घोषणालाई चाहिँ विदेश मन्त्रीले यहाँ प्रधानमन्त्रीको पक्षबाट उहाँको वक्तव्यलाई उहाँको त्यो घोषणालाई चाहिँ यहाँ रक्षा गर्ने त्यो सही थियो त्यो भनै भन्ने कुराहरू चाहिँ यहाँ भनेर जानुभयो, त्यो स्पष्टीकरणसित हामी सहमत छैनौँ। चाहिँ त्यो स्पष्टीकरण चाहिँ परराष्ट्र मन्त्रीले दिने होइन चाहिँ, किनभने त्यो वक्तव्य परराष्ट्र मन्त्रीले दिएको होइन चाहिँ, त्यो स्पष्टीकरण प्रधानमन्त्रीले नै दिनुपर्छ। उहाँ यो संसदको उपहास गरेर उपेक्षा गरेर म किन यो संसदमा यो रोस्टममा फेरि आउन चाहनुहुन्न थिए, किन उहाँले निरन्तर रूपमा यो रोस्टमको यो सभाको उहाँले उपेक्षा

0: श्रम संस्कृति पार्टीका नेता हर्क साम्पाङले रोस्तममा बोल्न नदिएको भन्दै आपत्ति जनाउनु भएको छ।
1: आपत्तिपछि अहिले श्रम संस्कृति पार्टीका नेता हर्क साम्पाङ बोलिरहनु भएको छ र प्रतिनिधि सभाको कार्य व्यवस्था परामर्श समिति पनि गठन भएको छ। सभामुख दोल प्रसाद अर्यालले बुधबारको प्रतिनिधि सभा नियमावलीको नियम 13 बमोजिम 15 सदस्यीय कार्य व्यवस्था समिति प्रतिनिधि सभा बैठकमा घोषणा गर्नुभएको हो। समिति सदस्यहरूमा डाक्टर अच्युतम लामिछाने, आर्यन राई, ऐन बहादुर महर, कवेन्द्र बुढाकोटी, क्रान्ति शिखा धिताल, खुशबु ओली, देवराज पाठक, निष्कल राई, निशा डाँगी, प्रकाश चन्द्र परियार, वासना थापा, युवराज दुलाल, राजन गौतम, राम लामा र विपिन कुमार आचार्य हुनुहुन्छ।
0: अर्थमन्त्री डाक्टर स्वर्णिम वाबीले जथाभावी संसदीय छानबिनको माग नराख्न विपक्षी दललाई आग्रह गर्नुभएको छ। जथाभावी संसदीय छानबिन के संसद त्यति सस्तो भयो? संसदीय छानबिन भन्नलाई आज प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा अर्थमन्त्री वाग्लेले भन्नुभयो, करको दर हेरफेरको आरोप लगाएर विपक्षी दलहरूले अर्थमन्त्री वाग्लेकी राजीनामा मागिरहेका छन्। आर्थिक विधेयकमा भएको करका दर हेरफेर बारे संसदीय छानबिन समिति गठन हुनुपर्ने माग राखिरहेका छन्। रातारात करका दरमा हेरफेर गरेको विषयमा अर्थमन्त्री वाग्लेले भने संसदीय छानबिन समिति गठन गर्ने मागलाई अस्वीकार गर्नुभएको छ। वाग्लेले छानबिन नै गर्नुपर्ने तहमा केही नभएको स्पष्टीकरण दिनुभएको छ।
2: मैले भनिहालेँ बच्चा वर्ष 73 उहाँ सेवा एकता एमाले र नेपाली काँग्रेसको सरकारले सच्याएको उहाँहरू छलफल गर्न सक्नुहुन्छ। यो रेट किन गरियो, कसो गरियो भनेर यहाँ त स्पष्ट मात्रै पारिएको छ। एउटा मात्रै स्पेसिफिक भन्सारघर रगत वा भ्याक्सिन बोक्ने क्यारियरको मात्रै हो भन्सारघर चाहिँ भएको। अर्को शुल्क चाहिँ भएको छ, अरू भाषागत स्पष्टता केही छोटेको कुराहरू त्यसपछि चाहिँ हप्ताभरि पत्रिकाहरूले चाहिँ यसलाई उछालेर के किन रहेको जस्तो स्वर्णिम वार्डले अर्थमन्त्री त्यहाँ अर्थ मन्त्रालयमा बसेको छ, कुटु कुटु दरहरू चलाएछ भन्ने जस्तो भ्रम सिर्जना गरे हुनाले यहाँहरूलाई पनि भ्रम पर्यो जस्तो मलाई लाग्छ।
0: यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा संसद दलका नेता ज्ञानेन्द्र साईले करका दर हेरफेर गरेर अर्थमन्त्री वाग्लीले राज्यलाई अरबौं नोक्सानी पुर्याएको आरोप लगाउनु भएको छ। बजेट निर्माण प्रक्रिया सम्बन्धी सूचना चुहाउट, करका दरमा हेरफेर तथा राज्यलाई अरबौं रूपियाँ राजस्व नोक्सानी पुग्ने सम्भावित विषयमा निष्पक्ष र विश्वसनीय संसदीय छानबिन समिति गठन गर्न तपाईले सहयोग गर्नुहोस्, साईले सामाजिक सञ्जालमा लेख्नु भएको छ।
1: प्रतिनिधि सभाको बैठकमा सांसद खुशबु ओलीले आफूलाई ज्यान मार्ने धम्की आएको विषय उठाएपछि नवनियुक्त गृहमन्त्री शोधन गुरूङले उक्त घटनाबारे आवश्यक अनुसन्धान र कानूनी कार्यवाही प्रक्रिया अघि बढ़ाइने आश्वासन दिनुभएको छ। गृहमन्त्री गुरूङले ओलीलाई बैठकभित्रै भेटेर कार्यवाही अघि बढ़ाइने र त्यसको लागि प्रक्रियामा जानुहोला भनेर आश्वासन दिनुभएको हो। राप्रपाका सांसद खुशबु ओलीले अन्धाधुन्ध धर्म परिवर्तनको विरोध गर्दा आफूमाथि बलात्कार र ज्यान मार्ने धम्की आएको आजको प्रतिनिधि सभाको बैठकमा बताउनु भएको थियो। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: sama tu account open activate only karobar sachile sanga busy life easy banau dai harak din global smart plus life ko pesma banking
1: दाई एक कप चियाको 30 रुपियाँ कस्तो महँगो आजकल त केही कुरामा पनि पैसा असुल नहुने
2: हुन्छ नि भाइ अब एनसेलमा पैसा असुल
1: हो र
2: हो नि एनसेलमा अब मात्र 18 रुपियाँमै एक दिनको लागि 30 मिनट अल नेपाल कलसँग मजाले कुरा गर्न पाउनुहुन्छ अनि भएन त पैसा असुल
1: गजब रहेछ अब म पनि पैसा असुल गर्छु
2: आजै #123# डायल गर्नुहोस् वा एनसेल एपमा गई यो प्याक खरिद गर्नुहोस् एनसेल नेपालकै लागि
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
4: अब बाँकी खबर काठमाडौँ जिल्ला अदालतमा नक्कली भुटानी शरणार्थी प्रकरणको नियमित सुनवाई शुरू भएको छ नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउन रकम उठाएको प्रकरणको मुद्दामा आजदेखि नियमित सुनवाई शुरू भएको हो ठगी लिखत किर्ते र राज्य विरूद्ध र संगठित अपराध सम्बन्धी कसुरमा पूर्व उप प्रधानमन्त्री टोप बहादुर रायमाझी पूर्व गृहमन्त्री बालकृष्ण खाँड भूटानी मानवाधिकारवादी नेता टेकनाथ रिजाल सहित 36 जना प्रतिवादी छन् जिल्ला न्यायाधीश तेज इजलासमा सुनवाई शुरू भएको मुद्दा हेर्दा हेर्दैमा राखिएको छ अदालत प्रशासनका अनुसार आज नभएकाले भोलिका लागि हेर्दा हेर्दैमा राखिएको हो जेएनजी आन्दोलनले कागजातहरू जलेका कारण पुनः प्राप्ति गर्न लामो समय लागेर सुनवाई ढिलो शुरू भएको अदालतका सूचना अधिकारी शिव खतिवड़ाले जानकारी दिनुभयो खतिवड़ाले अब छिट्टै आदेश आउने बताउनु भएको छ
5: सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मशान्तसम्म थप गरेको छ सम्पत्ति विवरण बुझाउने दायराभित्र परेका पदाधिकारीले आफूहरूले सम्पत्ति सम्बन्धी विवरण संकलनका क्रममा रहेको र समय अपुग भएको जनाएपछि अन्तिम पटकका लागि विवरण बुझाउने गरी एक महिना म्याद थप गरिएको आयोगका अध्यक्ष राजेन्द्र कुमार भण्डारीले जानकारी दिनुभयो जनजी आन्दोलनका क्रममा कतिपय कार्यलाई आगजानीमा परेर विवरण संकलनमा कठिनाई भएको हुन सक्ने अनुमान गरिएको छ सम्पत्ति सम्बन्धमा 60 भन्दा बढ़ी उजुरी प्राप्त भएको आयोगका अध्यक्ष भण्डारीले जानकारी दिनुभएको छ निर्धक्क र निष्पक्ष भएर सम्पत्ति सम्बन्धी प्रमाण राखेर आफ्नो विवरण पेश गर्न आयोगले आग्रह गरेको छ प्राप्त विवरण दर्ता गरेर छानबिनको प्रक्रिया अघि बढ़ाउने आयोगको तयारी छ यसअघि आयोगले एजेट मशान्तभित्र आफ्नो सम्पत्ति विवरण बुझाउन अनुरोध गरेको थियो सार्वजनिक पदमा रहेका पदबाट सेवानिवृत्त भएका वा हटिसकेका व्यक्तिले आफै वा आफ्नो प्रतिनिधि वा हुलाक आयोगको इमेल मार्फत विवरण र उजुरी बुझाउन सक्ने व्यवस्था गरिएको छ
4: गत वर्ष असार 24 लेन्दी खोलामा आएको बाढ़ीले क्षति पुर्याएको 111 मेगावाट क्षमताको रसुवा गरी जलविद्युत आयोजनाको पुननिर्माण तथा मरमत तीव्र गतिमा अगाडि बढ़ाइएको छ बाढ़ीका कारण भोटेकोशी खोला स्थित बाँध संरचनामा क्षति पुगेपछि आयोजनाको उत्पादन प्रभावित भएको थियो हाल बाँध स्थलमा थुप्रिएको अवरोध हटाउने कार्य द्रुत रूपमा अघि बढ़िरहेको आयोजनाले जनाएको छ आयोजनाका कार्यकारी प्रमुख सत्यराम जुवाक्खाका अनुसार बालुवा थिग्र्याउने पोखरी मा जम्मा भएका अवरोध हटाइसकिएको छ भने हेडरेस सुरुङ तथा विद्युत उत्पादनसँग सम्बन्धित उपकरणको सफाई समेत सम्पन्न गरिएको छ बाढ़ीले कटान गरिएको बाह्य संरचना अन्तर्गत ड्याम तथा विद्युत गृह जाने पहुँच मार्गमा रहेको पक्की पुलको संरक्षणका लागि दायाँ बायाँ पर्खाल निर्माण कार्य जारी छ आयोजनाले 2081 पुष 16 गतेदेखि व्यावसायिक रूपले उत्पादन शुरू गरेको थियो
5: किराँतका विभिन्न परीक्षा केन्द्रबाट जफत गरिएका मोबाइल फोन तथा स्मार्ट वाच नष्ट गरिएको मुद्दा सर्वोच्च अदालत पुगेको छ अधिवक्ता अनिल कुमार शाहसहित परीक्षार्थी महेश कुमार महासेठ रमण कुमार यादव लगायतले संयुक्त रूपमा दायर गरेको रिटमा नेपाल सरकार गृह मन्त्रालय मध्य प्रदेशको शिक्षा मन्त्रालय राष्ट्रिय परीक्षा बोर्ड तथा जिल्ला प्रशासन कार्यालय सिराहालाई विपक्षी बनाइएको छ रिट निवेदकहरूले परीक्षा मर्यादा उल्लंघनको आरोपमा जफत गरिएका सामग्री कानूनी प्रक्रिया पूरा नगरी नष्ट गरिएको दावी गरेका छन् रिटमा जफत गरिएका मोबाइल र स्मार्ट वाचको बजार मूल्य तथा त्यसमा रहेको व्यक्तिगत डेटाको क्षतिका आधारमा पीड़ित विद्यार्थी र अभिभावकलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको छ गत चैतमा सम्पन्न एसी परीक्षाका क्रममा सिराहाका विभिन्न केन्द्रबाट 7 थान आइफोन 499 थान एण्ड्रोइड मोबाइल र 5 थान स्मार्ट वाच जफत गरिएको थियो ती सामग्री जिल्ला परीक्षा समन्वय समिति सिराहाको निर्णय र तत्कालीन मधेस प्रदेशका शिक्षा मन्त्रीको घोषणापछि जिल्ला प्रहरी परिसरको कार्यालयको परिसरमा पानी भरिएको ड्रममा डुबाएर नष्ट गरिएको थियो
4: । बाजुराको लामपाटामा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त अस्थायी सुरक्षा बेस स्थापना भएको छ। बाजुरा र हुम्लाका स्थानीय बीच हिमाली गाउँपालिका तीन लामपाटामा विवाद र झडप भएको दुई सातापछि सरकारले अस्थायी सुरक्षा बेस स्थापना गरेको हो। बाजुराका प्रमुख जिल्लाधिकारी डोरेन्द्र निरौलाका अनुसार सदरमुकाम मार्तरीबाट आज संयुक्त सुरक्षा टोली त्यसतर्फ प्रस्थान गरिसकेको छ। लामपाटामा संयुक्त सुरक्षा बेस स्थापनाका लागि सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक जनक पौडेलको नेतृत्वमा 21 जना र प्रहरी सहायक निरीक्षक मिठु बहादुर बोहराको कमाण्डमा 7 जना गरी 28 जनाको टोली पठाइएको निरौलाले जानकारी दिनुभएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि चालू आर्थिक वर्षभन्दा करिब 2 अर्ब बढ़ीको बजेट ल्याउने तयारी गरेको छ। चालू आर्थिक वर्षमा बजेट खर्चको प्रतिशत घटेकाले नगद मजदात बढ़ेको र संघीय सरकारले दिने अनुदान रकम पनि बढ़ाएकाले करिब 38 अर्बको हाराहारीको बजेट आउन सक्ने कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङ थेपले जानकारी दिनुभयो। संघीय सरकारले ल्याएको बजेटमा शिक्षा र स्वास्थ्यमा 3% समता शुल्क र 50 युनिट भन्दा बढ़ी बिजुली खपत गर्नेलाई 5% भ्याट लगाउने नीति ल्याएपछि प्रदेश सरकारले निम्न मध्यम वर्ग तथा सुकुम्बासीलाई दृष्टिगत गरेर केही राहतका कार्यक्रम पनि ल्याउन लागेको बताइएको छ।
2: अघिल्ला 4 कारोबार दिन लगातार घटेको शेयर बजार आज झिनो अंकले सुधार देखिएको छ। नेप्सी परिसूचक 2.57 अंकले बढ़ेको छ। यो वृद्धिपछि 2736 अंकमा कायम भएको छ। दिनभर बजार सामान्य उतर चढ़ावमा सीमित रह्यो। आज कारोबार रकम उच्च दरले घटेको छ। अघिल्लो दिन 6 अर्ब 44 करोड़को कारोबार भएकोमा आज 4 अर्ब 29 करोड़को मात्र कारोबार भएको छ। 127 कम्पनीको मूल्य बढ़दा 134 को घट्यो भने 10 को स्थिर रह्यो। सबै समूहगत सूचकको उतार चढ़ाव 1% भन्दा कम रह्यो।
1: दक्षिण अफ्रिकाको जोहानिसबर्गमा भएको सामूहिक गोलीकाण्डमा 3 महिला सहित कम्तीमा 12 जनाको मृत्यु भएको छ। यो विदेशको खबर हो। घटनामा अन्य 9 जना घाइते भएका छन्। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार गए राती अबेर जोहानिसबर्गको क्लिभल्याण्ड क्षेत्रमा रहेको सुकुम्बासी बस्तीमा गोलीबारी भएको थियो। घटनामा संलग्न व्यक्तिको खोजीका लागि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। प्रहरीले जारी गरेको विज्ञप्ति अनुसार एक पेट्रोल पम्प नजिक सेतो रंगको टोयोटा क्वान्टम गाड़ी 10 जना भन्दा बढ़ी संदिग्ध व्यक्ति ओर्लिएका थिए। घटनाको कारण हालसम्म खुल्न सकेको छैन।
2: अमेरिका इजरायल इरान युद्धको असर विश्वमा भयावह बन्ने खतरा बढ़ेको छ। जारी युद्धका कारण विश्वका सबैभन्दा कमजोर र गरीब समुदायहरूमा चरम खाद्य संकटतर्फ धकेलिने खतरा बढ़ेको विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपीले जनाएको छ। वर्ल्ड फूड प्रोग्राम डब्ल्यूएफपीका कार्यवाह कार्यकारी निर्देशक कार्ल स्कौली सीएनएनसँग कुराकानीमा युद्धको प्रभावले लाखौं मानिसलाई गम्भीर भोकमरीको अवस्थामा पुगेको र युद्ध तत्काल अन्त्य नभए अवस्था भयावह हुने बताए। विशेष गरी स्ट्रेट अफ हर्मुज बन्द भएपछि इन्धनको मूल्य आकाशिएको छ। यसले डब्ल्यूएफपीका राहत तथा खाद्य वितरण कार्यक्रमहरूको लागत निकै बढ़ाएको छ। इन्धन महँगीसँगै विश्वभर खाद्यान्नको मूल्य समेत उकालो लागेको छ।
1: अमेरिका इजरायल इरान युद्धको असर विश्वमा भयावह बन्ने खतरा देखिएको छ। अब खेलकुद। नेपालको टी20 अन्तर्राष्ट्रिय टोलीका कप्तान तथा अलराउण्डर दिपेन्द्र सिंह ऐरीले अलराउण्डरतर्फ उच्च रेटिङसहित चौथो स्थानमा उक्लिएका छन्। दिपेन्द्र आईसीसीले सार्वजनिक गरेको टी20 अलराउण्डरतर्फको वरियतामा एक स्थान सुधार गरेर चौथो स्थानमा उक्लिएका हुन्। आईसीसीले आज अध्यावधि गरेको नयाँ वरियता अनुसार दिपेन्द्र 5औंबाट चौथो स्थानमा उक्लिएका छन्। उनको रेटिङ अंक पनि हालसम्मकै उत्कृष्ट बनेको छ। उनले 256 रेटिङ अंक हासिल गरेका छन्। नेपाली पुरूष टोलीले हालै सिंगापुरमा सम्पन्न एसियन गेम्स छनौटमा अपराजित रहेर च्याम्पियन बन्यो। एसियन गेम छनौटमा दिपेन्द्रले ब्याटिङको खासै अवसर पाएनन्। नेपालले खेलेका 4 खेलमध्ये 2 खेलमा ब्याटिङ गरेका उनले 40 रन बनाए भने 4 विकेट लिएका छन्। अलराउण्डर वरियताको शीर्ष स्थानमा जिम्बावेका सिकन्दर राजा यथावत छन्। यस्तै भारतका हार्दिक पाण्ड्या दोस्रो स्थानमा कायम रहेका छन्। तेस्रो स्थानमा पाकिस्तानका साइब अबु रहेका छन्।
2: नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी20 आई वरियतामा 1 स्थान खस्किएको छ। नेपाली महिला टोली 1 स्थान तल झरेर 23 स्थानमा पुगेको छ। नेपाली महिला क्रिकेट टोली पछिल्लो समय राम्रो लयमा देखिएको छैन। गत साता एसियन गेम्समा छनौट हुन असफल भएको महिला टोली एसिया कपमा पनि छनौट हुन सकेन। एसियन गेम्स छनौटमा नेपालले चीन र इण्डोनेसियालाई पराजित गरेको थियो। सेमी फाइनलमा मलेसियासँग पराजित भएको नेपाल तेस्रो स्थानको खेलमा चीनसँग पराजित भएर एसियन गेम्समा छनौट हुन असफल भएको थियो।
1: फिफा विश्वकप फुटबल 2026 भोलिबाट शुरू हुँदैछ। अमेरिका क्यानाडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको यस सत्रको उद्घाटन समारोह मेक्सिको सिटी स्थित ऐतिहासिक स्टाडियो अस्टेकामा आयोजना हुँदैछ। उद्घाटन समारोहमा विश्व प्रसिद्ध कलाकारको आकर्षक प्रस्तुति रहनेछ। उद्घाटन समारोहमा मेक्सिकन संस्कृति, आधुनिक प्रविधि र विश्व फुटबलको उत्सवलाई झल्काउने विशेष कार्यक्रम प्रस्तुत गरिने भएको छ। विश्वकप 2026मा यसपटक तीनवटै आयोजक राष्ट्रले छुट्टा छुट्टै उद्घाटन समारोहको आयोजना गर्दैछन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः
3: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यो टिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई?
2: तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ। खै के गर्ने गर्ने दिदी,
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
6: तीन दिन भयो।
5: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
6: के हुनु मुआ, सुन न, उनी होइन कि, सफा गरे भइहाल्यो नि।
5: आ, जेसुकै भन, म छुन्जेल चाहिँ चार दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
6: महिनावारी भएको बेला खानु नदिनु, भान्सा वा पूजा कोठामा जानु नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ, पहिलाको जस्तो छैन अहिले।
7: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजना हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
5: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
0: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
8: नमस्कार स्वयंसेविका दिदी।
9: नमस्कार नमस्कार। दुगुको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
10: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
9: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
8: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
9: हो त,
10: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
9: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
11: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
12: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुष्टान्तरण गरौं।
11: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
12: ज्येष्ठ नागरिक तथा असहायको सुहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउं।
11: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
12: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
11: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
13: के भयो, के को हल्ला खल्ला हो यो?
5: के हुनु, डोजर चलेको नि, अब त हाम्रा दुःखका दिन सकिए।
14: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
13: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
14: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो, अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने।
5: हो त है, हामीले त ध्यानै नदिएको।
14: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
15: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
16: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो, यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

0: सूचना संगीत र मनोरञ्जनको अटल साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ। नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ। आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ, समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
5: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर भरतपुर बीच चनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 98555 98555 इमेल lok.logic2@gmail.com।
4: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अर्गान सिस्टम इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर अ कम्प्लिट आईटी सोलुसन।
6: मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना। विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि प्रारम्भ वितरण भइरहेको जानकारी गराइन्छ। प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 056-493-495।
5: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
1: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ।
5: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
1: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
5: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा

0: बाहेक अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
1: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
0: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय खसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
2: होइन दिदी, कतै हिँड्नु भयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
3: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन पाएन हाम्रो चनौली बजारमा?
2: ए दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नै पुरानो मोबाइल लिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको इयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइल का चार्जर, कभर ग्लास, इयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
3: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बेस चनौली चौतारा आडेमा। प्रोप्राइटर कृष्ण न्योपाने, मोबाइल 98452049586।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड सेवा कनेक्ट आइपिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 प्लस टेक छोयो कि चल्यो
1: हेर्नु न नानीको बाबा कोठामा छोरी रुँदै बसेकी छ विवाहको समय पनि नजिकै आइसक्यो के कुरामा चित्त बुझिन कुन्नी
2: नानी के भयो किन रोएको विवाहको समय पनि नजिकै आइसक्यो तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ के कुराको चित्त बुझिन छोरी
3: हेर्नु न बाबा विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त
2: ल छोरी के गर्ने त कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो
3: बाबा हाम्रै पश्चिम स्टोनको शारदानगर टाउनमा रहेको निरल फोटो एन्ड भिडियोग्राफी छ नि
2: ए छोरी भइहाल्छ नि तिम्रो इच्छा नै हाम्रो इच्छा हो तिमी ढुक्क भएर बस तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि निरल फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन फ्ल्याक्स प्रिन्ट कप प्रिन्ट टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ मिरर फोटो एन्ड भिडियोग्राफी भरतपुर महानगरपालिका वडा नम्बर 19 शारदानगर टाउन चितवन
3: सम्पर्क नम्बर 9845082997
1: 9855010

0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
1: 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: चैते धानमा नेक ब्लास्टको समस्या। चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ। रोगको लागि अनुकूल मौसम, अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
4: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने,
3: खेतमा पानी जमाइराख्ने,
4: वेबस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने,
3: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर, पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
5: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना। विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि प्रारम्भ वितरण भइरहेको जानकारी गराइन्छ। प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क 0956-93-495।
6: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
3: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
6: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ,
3: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ।
6: गैडाकोट नगरपालिका र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
7: यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनीबाट साझा खबर।
8: यसका मुद्दा भन्दा व्यक्तिगत दर्शक प्रदर्शन गर्ने मन जस्तो बन्दै गएको देखिन्छ। जनताका समस्या भन्दा भाषण अवरोध र राजनैतिक प्रतिस्पर्धाले प्राथमिकता पाउँदा महत्वपूर्ण कानून र नीतिहरू ओझेलमा परेका छन्। संसदको गरिमा जोगाउन दलहरू जिम्मेवार, मर्यादित र परिणाममुखी बन्न आवश्यक छ, अन्यथा जनतामा संसदप्रतिको विश्वास झन कमजोर हुँदै जानेछ।
9: परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री बालिन शाहले सीमा सम्बन्धी दिएको अभिव्यक्ति दशकजा क्षेत्रमा नेपाल भारत दुवैको जमीन उपभोग भइरहेको विषयमा केन्द्रित रहेको स्पष्टीकरण दिनुभएको छ। आजको प्रतिनिधि सभा बैठकमा परराष्ट्र मन्त्री खनालले प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्तिका बारेमा स्पष्टीकरण दिँदै लिपुलेक, लिम्प्याधुरा र कालापानी लगायतका क्षेत्रहरू नेपालको अभिन्न भूभाग रहेको र यस विषयमा सरकारको आधिकारिक धारणा स्पष्ट रहेको दावी गर्नुभयो। सीमा सम्बन्धी समस्यालाई कूटनीतिक माध्यम र ऐतिहासिक तथ्य तथा नक्साका आधारमा समाधान गर्न सरकार प्रतिबद्ध रहेको र यसका लागि भारतसँग निरन्तर संवाद भइरहेको जानकारी गराउनुभयो।
10: प्रधानमन्त्रीज्यूले संसदमा उल्लेख गर्नुभएको विषय मूलत दशगजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित छन्। नेपाल भारत सीमा निर्धारण गर्दा नदी सिमाना क्षेत्रमा फिक्स्ड बााउण्ड्री प्रिन्सिपल अवलम्बन गरिएकोले क्रस बोर्डर अकुपेशन भई एक देशका नागरिकले अर्को देशको भूभागभित्र पर्ने जग्गामा खेतीपाती गर्ने तथा बसोबास गर्ने अवस्था रहेको छ।
9: प्रधानमन्त्री शाहले 1816 को सुगौली सन्धिको सन्दर्भमा बेलायतको भूमिका बारे दिएको अभिव्यक्तिका बारेमा स्पष्टीकरण दिँदै मन्त्रीले नेपालले कुनै तेस्रो पक्षको मध्यस्थता खोजेको नभई ऐतिहासिक तथ्य र सन्दर्भ सामग्रीका लागि मात्र तत्कालीन हस्ताक्षरकर्ताको नाम उल्लेख गरेको प्रश्न पार्नुभयो। सीमा विवाद नेपाल र भारतको द्विपक्षीय विषय भएको र यसलाई आपसी समझदारीमै टुंग्याउनु पर्नेमा सरकार अडिग रहेको उहाँको तर्क थियो।
10: नेपाल इण्डिया बााउण्ड्री वर्किङ ग्रुप र अन्य संयन्त्रहरूले म्यापिङको कार्य गरिरहेका छन्। यस विषयमा विस्तृत विवरण पछि प्राप्त हुनेछ। प्राविधिक समितिको अध्ययनले कतिपय स्थानहरूमा हाल नेपालको उपयोग र उपभोगमा रहेको जग्गा भारततर्फ पर्न सक्ने र हाल भारतको उपभोग र उपयोगमा रहेको जग्गा नेपालतर्फ पर्न सक्ने देखाएको छ।
9: यसै गरी दशगजा क्षेत्रको अतिक्रमण र सीमा स्तम्भहरूको व्यवस्थापनका लागि प्राविधिक टोलीहरू सक्रिय रहेको र जोइन्ट फिल्ड सर्वे टीमले विभिन्न स्तरमा काम गरिरहेको मन्त्रीले बताउनुभयो। सीमा क्षेत्रमा रहेका समस्यालाई वैज्ञानिक ढंगले समाधान गर्न र दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन सरकारले राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गरिरहेको उहाँले सदनलाई विश्वास दिलाउनुभयो। यसैबीच उहाँले भारत भ्रमणका क्रममा भारतका विदेश मन्त्री एस जयशंकर र भारतीय सुरक्षा सल्लाहकार अजित डोभाल बीच भेटवार्ता भएको बताउनुभयो। उहाँले आफ्नो भारत भ्रमण दुई देश बीच सम्बन्ध सुदृढ गर्न फलदायी भएको विश्वास आफूले लिएको बताउनु भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता विश्वराज आङदेवले प्रधानमन्त्री शाहको राष्ट्रियताप्रतिको निष्ठामाथि प्रश्न उठाउनु भएको छ। उहाँले आज बसेको प्रतिनिधि सभाको बैठकमा नेपालले पनि भारतको सिमाना मिचेको छ भन्ने प्रधानमन्त्री शाहको अभिव्यक्तिलाई आलोचना गर्दै उक्त अभिव्यक्तिलाई आपत्तिजनक, गैर जिम्मेवार र लज्जास्पद रहेको बताउनुभयो। समाधानका क्रममा उहाँले नेपाल कहिल्यै कसैको उपनिवेश नबनेको भन्दै प्रधानमन्त्रीले वीर गोर्खालीको स्वाभिमानमाथि प्रधानमन्त्रीले चोट पुर्याएको आरोप लगाउनुभयो।
11: फेरि कुनै दिन छापामार शैलीमा प्रधानमन्त्रीजी आउनु होला, फेरि अर्कै त्यस्तो नहोस् मेरो मुलुकको प्रधानमन्त्रीले, तर डर लाग्छ फेरि कुनै उदण्डता मचाइदिनु होला, डर लागिराखेको छ। तर म अब उपरान्त म उहाँलाई खोज्न चाहन्न, किन भन्दाखेरि मेरो मुलुकको समस्या प्रश्नहरू उहाँको उपस्थिति भन्दा पनि ठूलो छ, भन्दा पनि संवेदनशील छ, त्यसकारण म उपरान्त अब खोज्न चाहन्न।
9: त्यस्तै नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले संसद सुचारूका तीनवटा उपायबारे जानकारी दिनुभएको छ। बैठकमा दलका तर्फबाट धारणा राख्दै संसदीय दलका नेता थापाले संसद सुचारूको विषय प्रधानमन्त्रीको हातमा रहेको भन्दै नेपालले भारतको सीमा मिचेको कुरा ऐतिहासिक कमजोरी हो भनेर स्वीकार गरेमा संसदको गति विरोध अन्त्य हुने राष्ट्रपा सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन शाहलाई आफ्नो अभिव्यक्ति फिर्ता लिन निर्देशन दिनुपर्ने र सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीले बोकेको वक्तव्यलाई संसदको अभिलेखबाट हटाउने रूलिङ गरेमा समस्या समाधान हुने बताउनुभयो।
12: सम्माननीय प्रधानमन्त्रीको हातमा छ यो संकटको समाधान। उहाँले यो रोस्टममा आएर मैले जे बोले, भारत नेपालले भारतका धेरै जग्गाहरू मिचेको छ भन्ने कुरा जो मैले भने, यो इतिहासको तथ्यसित मेल खाँदैनछ, यो मेरो ठूलो ऐतिहासिक भूल थियो भनेर स्वीकार गर्ने हो भने यो संकट हल हुन्छ।
9: अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले नेपालको ऐतिहासिकै सबैभन्दा ठूलो वित्तीय अपराधबारे छानबिन अघि बढ़ाइरहेकाले सरकारमाथि नियोजित रूपमा ठूलो छाप्ने प्रयास भइरहेको बताउनु भएको छ। आजको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै वहाँले पछिल्लो समय आर्थिक विधेयकमा भन्सार दर हेरफेर गरिएको र दस्तावेज माथि पानाहरू गायब पारिएको भनी आएका समाचारहरू भ्रामक र अतिरञ्जित भएको स्पष्ट पार्नुभयो। समितिमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले सुशासनको नारा लिएर आएको सरकारलाई कमजोर बनाउने नियतले केही विषयलाई मात्र उचालिएर आधारहीन आरोप लगाएको बताउनुभयो।
13: प्रधानमन्त्रीलाई विवादित बनाउने, प्रधानमन्त्रीपछि अर्थमन्त्रीलाई विवादित बनाउने, यति हो। संसदको महासचिवलाई चिठी लेखेर बताइदा यी सच्याइ हो। अहिले मैले भनेको पाँच सौवटा कुराहरूलाई सच्याएर हजुरहरूको यसमा चिरकटो भनेर प्रचारित गरिएको छ। चिरकटो होइन, सिङ्गो पाना नै हजुरहरूको विधेयकमा पास गराएको छ, ताकि बहस हुँदा हजुरहरूले सोध्न सक्नुहुने थियो। मलाई सबै राष्ट्रको हितमा छ, आम जनताको हितमा भएका कुनै कुत्सित मनसाय नभएका कुराहरू यहाँ स्पष्ट छन्। त्यसपछि चाहिँ अनि हाउगुजी शुरू भयो।
9: चैते धानमा घाँटी मरुवा अर्थात नेक ब्लास्ट रोग संक्रमण देखिएको छ। चितवन, धादिङ, मकवानपुर लगायतका जिल्लामा चैते धान बालीमा रोगको संक्रमण देखिएको हो। चितवनको पूर्वी क्षेत्रमा लगाइएको चैते धानमा घाँटी मरुवा अर्थात नेक ब्लास्ट रोगको संक्रमण देखिएको र दाना नलाग्ने तथा बाल्ला सुक्ने समस्या आएको कृषि अनुसन्धान परिषदले जनाएको छ। राप्ती, खैरहानी, रत्नगर लगायत पूर्वी चितवनका अधिकांश क्षेत्रमा रोगको संक्रमण देखिएको बताउनुभयो। यस वर्ष वैशाख यता लगातार पानी परेपछि रोग फैलिएको हुन सक्ने अनुमान छ। पानी पर्ने, रातमा चिसो र दिउँसोमा तातोका कारण तापक्रममा उतार चढ़ाव हुँदा ढुसी जन्य रोग फैलिन अनुकूल वातावरण बनेको धानबाली विज्ञले बताएका छन्। यो रोग संक्रमण घटाउन के गर्ने? नेपाल कृषि अनुसन्धान परिषदका कृषि वैज्ञानिक डाक्टर उज्जवल कुशवाहले सीआईएमसँग भन्नुभयो,
14: यो ढुसी जन्य रोग, यो ब्लास्ट चाहे विशेष गरी 25-30 डिग्री तापक्रममा र हावामा पानीको मात्रा बढ़ी छ, जसलाई हामी ह्युमिडिटी भन्ने गर्छौ, पानीको आर्द्रता, त्यो हावामा पानीको आर्द्रता 80% भन्दा बढी छ र त्यसपछि तापक्रम 25-30 डिग्री सेन्टिग्रेड छ भने यस्तो कन्डिसनमा यो रोग व्यापक रूपमा सर्ने गर्छ अर्थात् लाग्ने गर्छ। एक दुई दिनमै बाली नै सखात, एक हप्ताभित्रमा जुन खेतमा लाग्यो बाली नै सखात पारिदिन्छन्।
9: धानलाई यो संक्रमणबाट रोकाउनको लागि के गर्नुपर्छ? अब
14: त्यसबाट बचाउनलाई सर्वप्रथम त उन्नत जातका बिउहरू लगाउनु पर्यो। नयाँ जुन सरकारले प्रमाणित गरेका बिउहरू छन्, सरकारले रिलिज गरेका बिउहरू छन्, सिफारिस गरेका बिउहरू छन्, ती जातहरू लगाउनु पर्यो।
9: कृषि वन तथा पर्यावरण मन्त्रालयले किसान सूचीकरण प्रणालीमा देशभरका करिब 25 लाख किसान आबद्ध रहेको जनाएको छ। किसानलाई जमीनको विवरण र खेती उत्पादनका आधारमा सूचीकरण गरिएको हो। उत्पादन वृद्धि गर्न आवश्यक सहुलियत तथा सुविधा दिने उद्देश्यले किसानलाई विद्युतीय प्रणाली मार्फत सूचीकृत गरिएका कृषि सूचना तथा प्रशिक्षण केन्द्रका सूचना अधिकारी डाक्टर प्रकाश राज विष्टले सीआईएमलाई जानकारी दिनुभयो।
15: अब भविष्यमा किसान जति पनि नेपाल सरकार, स्थानीय सरकार अथवा प्रदेश सरकारले दिने सेवा सुविधाहरू सहुलियतहरू पछि चाहिँ किसान सूचीकरणमा आबद्ध भएको किसानलाई मात्रै दिने भन्ने यसको लङ्गम उद्देश्य पनि हो। जबसम्म यो सूचीकरण आबद्ध भएपछि उनलाई परीक्षा पत्र जारी गरिन्छ, परीक्षाहरू जारी गरेपछि अब जब यो हाम्रो सबै सब्सिडीहरू जुन आबद्ध गरिन्छ नि, त्यसपछि चाहिँ सबै उनीहरूको खातामा अथवा उनीहरूले कहिले कुन किसानले कति अनुदान अथवा के कति सहयोग कहिले पाएको जब त्यो लिङ्क गर्ने पनि हो यसको उद्देश्य।
9: साझा खबरमा विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले परमाणु तथा सुरक्षा सम्बन्धी सम्झौता गर्न ढिलाइ भएको बताउनु भएको छ। ट्रम्पले ढिलाइ गर्दा त्यस्तो मूल्य चुकाउनु पर्ने चेतावनी दिनुभयो। सामाजिक सञ्जाल टुथ सोसलमा लेख्दै ट्रम्पले इरानको सैन्य क्षमता पूर्ण रूपमा कमजोर भइसकेको दावी गर्नुभयो। उहाँले इरानको सेना, नौसेना तथा वायु सेवालाई लक्षित गर्दै पूर्ण रूपमा पराजित भइसकेको टिप्पणी गर्नुभयो। अब खेल खबर। नेपाली महिला क्रिकेट टोली एसएससी महिला प्रिमियर कप क्रिकेटको क्वार्टर फाइनलबाट बाहिरिएसँगै एसिया कपमा छनौट हुन असफल भएको छ। एसियाली खेलकुदमा छनौट हुन नसकेको दोस्रो दिनमा महिला क्रिकेट टोली एसिया कपमा पनि छनौट हुन नसकेको हो। आज बिहान मलेसियाको वायु सेवा ओभलमा सम्पन्न भएको क्वार्टर फाइनल खेलमा नेपाल थाइल्याण्डसँग 56 रनले पराजित भयो। थाइल्याण्डले दिएको 131 रनको लक्ष्य पछ्याइएको नेपालले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 74 रन मात्र बनाउन सक्यो।
16: सन्तोषी रावल।
8: जुम्लाको दक्षिणी भे खडेरीको मारमा बाली सुक्दै खाद्य संकटको चिन्ता।
16: स्याउका बोटाहरू पनि हाम्रा तहमा सबै सुकेर त्यहाँमा पात भइसक्यो। खडेरी परिया त गयो, हामी त गराउँदै गोज्नु मिल्नु हटाएको छ। अहिले हामीहरू क्या गरी पानी ल्याउ।
8: पानी पर्ने पर्खाईमा हुम्लाको दक्षिणी भेगका किसान रिपोर्टसँगै सड़कमा सवारी साधन दुर्घटनाको जोखिम कम गर्न सांसदको भूमिका लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
17: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरी तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
18: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भितामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, रमन र ओम अस्पतालमा।
19: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
20: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
8: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप गरेको छ। सम्पत्ति विवरण बुझाउने दायराभित्र परेका पदाधिकारीहरूले आफूहरूले सम्पत्ति सम्बन्धी विवरण संकलनका क्रममा रहेको र समय अपुग भएको जनाएपछि अन्तिम पटकका लागि विवरण बुझाउने गरी एक महिना म्याद थप गरिएको आयोगका प्रवक्ता गणेश केसीले जानकारी दिनुभएको छ। यति बेला नेपालका अधिकांश स्थानमा प्री मनसून सक्रिय भइरहेको छ, तर हिमाली जिल्ला हुम्लाको दक्षिणी भेगमा भने खडेरी परेको छ। गएको माघदेखि पर्याप्त पानी नपर्दा किसानले लगाएका बाली सुक्न थालेपछि खाद्यान्न उत्पादन घट्ने चिन्ता बढ़ेको हो।
21: हुम्लाको सर्केघाट गाउँपालिका दुई रिपोका सौरी कार्कीको खेतबारीमा उम्रिएका बाली पहेलिँदै सुक्न थालेका छन्। गएको माघ महिनादेखि आवश्यक मात्रामा पानी नपरेपछि पानीको अभावसँगै बालीमा रोग र किराको प्रकोप पनि बढ्दै गएको उहाँ बताउनुहुन्छ। खडेरीले खेतीपाती मात्रै होइन जनजीवन र पशुपालनलाई समेत असर पारेको छ। वर्षा नहुँदा वन क्षेत्रमा घाँस पलाउन नसकेपछि पशु चौपालाई आहाराको समस्या भएको छ। यता धुलो र तातो मौसमका कारण टुगा खुकी, झाडा पखाला जस्ता स्वास्थ्य समस्या देखिन थालेको स्थानीय बताउँछन्। अदन्चुली गाउँपालिका दुई हवाघरका कलबुढा पानी नपर्दा खेती र पशुपालन दुवै संकटमा परेको बताउनुहुन्छ। हुम्लाको दक्षिणी क्षेत्रमा अधिकांश किसान आकाशे पानीको भरमा खेती गर्छन्। सिंचाई सुविधा न्यून भएकाले वर्षा नहुँदा खेती नै प्रभावित हुने गरेको छ। अहिलेको खडेरीले आगामी खाद्यान्न उत्पादनमा गम्भीर असर पार्ने चिन्ता किसानमा छ। ताजाकोट गाउँपालिका एक जिमानाका पदम खड्काका अनुसार बालीसँगै रूख र बोट बिरूवा समेत सुक्न थालेका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा मनसुन बिग्रिन अझै केही दिन बाँकी छ। सामान्यतया जुन 13 तारिक अर्थात जेठ 30 आसपास मनसून नेपाल प्रवेश गर्ने गर्दछ। हाल सक्रिय प्री मनसून प्रणालीका कारण देशका विभिन्न भागमा वर्षा भइरहेको भए पनि पूर्वी वायु कुणहरूमा सक्रिय नभएकाले केही स्थानमा पानी पर्ने र केही स्थानमा नपर्ने अवस्था रहेको मौसमविदहरू बताउँछन्। मौसम पूर्व अनुमान महाशाखाका मौसमविद विनु महाजनका अनुसार मनसून भित्रिएपछि मात्रै देशभर नियमित वर्षाको सम्भावना बढ्नेछ।
1: जस्तै कुनै सिस्टम यहाँबाट पास भयो, यहाँ पानी परेन भने यहाँबाट पास भएर अर्को ठाउँमा जाँदाखेरि त्यहाँ जलवास्तुयुक्त हावा भेट्यो भने चाहिँ उक्त सिस्टमले पानी पार्ने गर्दछ होइन। अब यो प्री मनसुनमा चाहिँ लगभग एकदमै यो खण्डित वर्षाको सम्भावनाहरू धेरै हुन्छ कि त्यही भएर पनि यो जुन पश्चिमी भूभागमा छ नि त्यो ती स्थानहरूमा चाहिँ पर्याप्त जलवास्तुयुक्त हावाहरू छैन। अहिले चाहिँ अलिक सुक्खा सुक्खा नै देखिन्छ यो पश्चिमी भूभागहरूमा।
21: हुम्लाको दक्षिणी क्षेत्रमा गएको माघेता उल्लेख्य वर्षा भएको छैन। लामो खडेरीका कारण जेठमा भित्र्याइने गहुँ बालीको उत्पादन समेत घटेको स्थानीय बताउँछन्। अब कार्तिकमा पाक्ने मुख्य बाली समेत प्रभावित हुने संकेत देखिएपछि किसानहरू सम्भावित खाद्य संकट र भोकमरीको चिन्तामा छन्। बेलुमाया महतारा, सीआईएन रेडियो कर्णाली आवाज, सिमकोट हुम्ला।
8: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। लामो समयदेखि सड़क सुरक्षा ऐन जारी गर्न अलमल।
2: अब हामीले चाहिँ पहिले उठाएर विषय चाहिँ सड़क सुरक्षा ऐन पास नभएको स्थिति हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सड़क सुरक्षा ऐनमा चाहिँ काम भइरहेको छ।
8: सड़क दुर्घटनाको जोखिम कम गर्न नीतिगत सुधार आवश्यक, तर संसदमा छलफल कम, विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्क हो,
1: डिस्क हो खुशीको कनेक्सन।
2: संसद तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थलो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद।
3: बिस्तारा कुरिरहेका छन् जसले पिँढी आँगन कुरिरहेका छन् ती मान्छेसँग गएर तपाईँलाई के गरिदियो भने सरकारले ठिक हुन सक्छ भन्दा के सवाल राख्नुभयो भने ठूलो न्याय हुन सक्छ।
4: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
3: समस्या समाधानका लागि बजेट कति प्रतिशत विनियोजन गरिएको छ त त्यो गरिदिनु पर्यो नि।
5: हाम्रो विधेयक आयो भन्ने हुनु पर्यो, मेरो विधेयक होइन।
2: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद।
4: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो संसद
2: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशभरि।
6: क्लासिक टेकको वाइफाई 6 राउटर नाम ए घर भने शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
8: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। नेपालमा सड़क दुर्घटना वर्षेनी बढ़दो चुनौतीका रूपमा देखिए पनि सड़क सुरक्षा सम्बन्धी कानूनी तथा नीतिगत सुधारले अपेक्षित गति लिन सकेको छैन। लामो समयदेखि प्रस्तावित सड़क सुरक्षा ऐन जारी हुन नसक्दा दुर्घटना न्यूनीकरणका लागि आवश्यक कानूनी आधार कमजोर बनेको छ। ऐन जारी गर्न भएको अलमल र सड़क दुर्घटनाको जोखिम कम गर्न संसद र सांसदको भूमिकाको बारेमा रासोपाका सांसद आशिष गजुरेलसँग साथी लीलप्रकाश चन्दले कुराकानी गर्नुभएको छ।
9: फेरि मन्त्रालय गएर त्यसरी चाहिँ गरेको छैन मैले
10: सभापति भएपछि
9: किनभने अब हामी त सरकारलाई पनि सजग गर्ने, निर्देशन दिने, समन्वयन गर्ने त्यो अधिकार त समितिले राख्छ।
10: तर राम्रो कुरा भन्नको लागि त सभापतिको रूपमा म भए त्यसकारणले नजाने कि अथवा दूरी कायम गर्ने कि भन्ने त्यति नै आएछ
9: त्यो छैन। होइन, अब आवश्यकता अनुसारले आफ्नो चाहिँ विज्ञताको आधारमा, आफ्नो अनुभवको आधारमा त्यसको लागि त सभापतिले हैसियत त हुँदैन।
10: तर आज धेरै हिंसिम भयो भने भोलि समितिले कुनै निर्देशन दिनु पर्दाखेरि केही गाह्रो पुर्यो भन्यो कि भन्ने त्यो पनि डर।
9: अब हामी त जेऊ भए पनि अब डेलिभरी गरौँ भन्ने सामान्य प्रधानमन्त्रीको स्पिरिट पनि त्यही हो। एनी हाउ हामी त डेलिभरी गर्न भनेर त्यही हिसाबले नै आयो र हामी पनि राजनीति नगरेको मान्छेलाई एउटा आशिष गजुरेलाई सिमेन्ट क्षेत्रमा दुईले किन जितायो भन्दाखेरि प्राविधिक मान्छे हो, अनुभव छ, काम गर्ने क्षमता छ, त्यही भएर नै जिताएर पठाउनु भएको हो।
10: प्रधानमन्त्रीज्यूले पनि बोलाउनु भयो छलफलको लागि, सांसदसँग भेटेको त भइ नै हाल्यो तर एउटा विज्ञताको आधारमा यसमा के गर्न सकिन्छ भन्ने खालको त्यस्तो पनि संवादहरू हुन्छ।
9: त्यसपछि भएको छैन, प्रधानमन्त्री कार्यालयबाट चाहिँ यो यातायात व्यवस्थापन, ट्राफिक व्यवस्थापनको मिटिङमा चाहिँ गएको छु, सामान्य प्रधानमन्त्रीज्यूको त त्यसरी अरू मिटिङमा गएको छैन।
10: त्यसो भए अब यो जुन सड़क पूर्वाधार र दुर्घटना जुन बढ़िरहेको छ नि त्यसलाई अब कसरी रोक्न सकिन्छ त? अब तपाईँ सांसदको रूपमा, समितिको सभापतिको रूपमा यस बारेमा केही सोचिराख्नु भएको छ? अब चाहिँ के नगरिन हुने हो छिटो छिटो?
9: अब हामीले चाहिँ पहिल्यै उठाएर विषय चाहिँ सड़क सुरक्षा ऐन पास नभएको स्थिति हो, त्यसले चाहिँ अहिले हामी मन्त्रालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सड़क सुरक्षा ऐनको ऐनमा चाहिँ काम भइरहेको छ। होइन, यो अन्तिम चरणमै छ। त्यसमा हामीले पनि धेरै इनपुट दियौँ, त्यसमा अरू चाहिँ डिग्रीहरूको पनि राय लिएर त्यो भनौँ। त्यो
10: कस्तो छ व्यवस्था ऐनमा के ल्याउनु?
9: अब सड़क सुरक्षा ऐनमा जुन एउटा व्यावहारिक पाटोहरू हामीले हेरिराखेका छौँ, जस्तै अब जनचेतनाको कार्यक्रमहरू भयो र यो नियम कोलाई चाहिँ कडाभन्दा कडा कारवाही हुने हिसाबले र महत्वपूर्ण त्यसमा विषयवस्तु भनेको चाहिँ सड़क सुरक्षा परिषदको गठन हो। किनभने
10: यसले के गर्छ?
9: किनभने एउटा आजको दिनमा हेर्नु भने 24 घण्टा सडक सुरक्षा हेर्ने कुनै पनि निकाय छैनन्। सबैसँग चाहिँ अलिअलि अधिकार छ, त्यही भएर एउटा अधिकार सम्पन्न सडक सुरक्षा परिषद गठन हुन्छ, त्यसले नै सम्पूर्ण सडक सुरक्षाको जिम्मेवारी लिन्छ, 24 घण्टा उसले जिम्मेवारी दिन्छ। त्यो हिसाबले अहिले सडक सुरक्षा ऐन ड्राफ्ट भइरहेको छ, विधेयकको रूपमा त्यो अगाडि बढ्छ र त्यो भएपछि एउटा हामीले चाहिँ सडक सुरक्षाको लागि डेडिकेटेड निकाय भयो भने यसले धेरै नै फरक पार्छ भनेर चाहिँ यसलाई नै प्राथमिकतामा दिएर हामीले काम अगाडि बढाएको।
10: अहिले पनि अब बाटोघाटोमा हेऱ्यो भने प्रहरी प्रशासनको उपस्थिति चाहिँ अलि देखिने हो, तर परिषदमै भयो भने के हुन्छ? परिषद थप सक्रिय हुने र प्रहरी प्रशासनले सहयोग गर्ने हो कि अथवा त्यसले कसरी के परिकल्पना गरिरहेको छ?
9: अब मेन सडक सुरक्षा हेर्ने चाहिँ सडक सुरक्षा परिषद हुन्छ, अब परिषद आफूले सबै काम गर्ने होइन, ट्राफिक प्रहरी त अब कसैले ट्राफिक नियम मिच्याएको छ भने कारवाही गर्ने उसको जिम्मेवारी हो, त्यो जिम्मेवारी उसैको रहन्छ होइन। सडक बनाउने चाहिँ जिम्मेवारी चाहिँ सडक विभागकै हुन्छ, तर अब सडक सुरक्षा परिषदले चाहिँ यो सडकको स्तर यो हुनुपर्छ, यसको सडक सुरक्षाको मापदण्ड यो हो, तैँले बनाउँदा यो लागू हुनुपर्छ भन्ने खालको चाहिँ नियमहरू ल्याउँछ। जस्तै यातायात व्यवस्था विभागले विभागको लागि चाहिँ तेरो चाहिँ चालक अनुमति प्राप्त गर्ने चाहिँ इक्जाम परीक्षाहरू कस्तो हुन्छ, यस्तो हुनुपर्छ, यस्तो भयो भने अझ सुरक्षित हुन्छ भन्ने कुरा त्यो निर्देशन दिन सक्ने त्यस्तो खालको चाहिँ कामहरू गर्छ। अब काम गर्ने भनेको त सरकारवाला निकाय हो, तर त्यसको कमान्ड कसले गर्छ भन्दा सडक सुरक्षा परिषदले गर्छ। आज तपाईँले हेर्नुभयो भनेदेखि सडकको निर्माण पनि सडक विभागले गर्छ, त्यसको स्तर पनि सडक विभागले नै चाहिँ निर्धारण गर्छ र सडक सुरक्षाको विषय पनि ऊ आफैले हेर्छ भनेपछि उसलाई त्यो त मिल्दैन नि त, कतै न कतै त्यो त मिलेन नि त भनेपछि अब सडक सुरक्षा परिषदले के गर्छ भन्दा यो सडक त बन्यो तर सडक सुरक्षामा हुने कोही यहाँ चाहिँ साइन छैन, सिग्नल छैन, फुटपाथ छैन, यस्तो चाहिँ यो सुरक्षित फुटपाथ छैन भन्ने कुरा त सडक सुरक्षा परिषदले जानकारी लिएर त्यो चाहिँ निर्देशन दिन सक्ने त्यस्तो खालको चाहिँ हामीले परिकल्पना गरिराखेका छौँ।
10: परिषद बन्ने बित्तिकै सबै समस्याको समाधान भइसक्ने हो कि त्यो परिषद गठन भइसकेपछि पनि सरकार अथवा सरकारवाला निकायले यो काम गरेन भने फेरि प्रभावकारी नहुन सक्छ भन्ने हो?
9: स्पष्ट भिजन प्रस्तुत गरेर काम गर्यो भनेदेखि त डेलिभरी भइहाल्छ। जस्तो अहिले देखेका छौँ नि हामी सबैले, माननीय प्रधानमन्त्री बालेन्द्र शाह भए पनि उहाँले एउटा उद्देश्य राखेर काम गर्नुभएको छ, त्यसमा सफल भइरहनु भएको छ नि त होइन। मुख्य गर्नुपर्ने तालुक निकायले डेलिभरी गरौँ भने त हुनु रहेछ भन्ने कुरा त प्रष्ट भयो नि त। सडक सुरक्षा ऐन आउँदैमा, सडक सुरक्षा परिषद गठन हुँदैमा चाहिँ सडकमा चाहिँ मान्छे मृत्यु हुने, दुर्घटना जिरो हुने त होइन। यो निकायले काम गरेपछि, यो निकायले चाहिँ प्रभावकारी ढंगले काम कारवाहीहरू अगाडि बढाएपछि त दुर्घटना कम हुन्छ, दुर्घटना कम चाहिँ घाइते कम हुन्छ, मृत्यु सडक दुर्घटनामा मृत्यु कम हुन्छ।
10: अहिले समस्या भनेको नियमको पालना नगरेर हो कि बनेका संरचनाहरूको गुणस्तर अथवा त्यसमा केही लापरवाही कमजोरी भएको कारणले
9: सबै हो। सडक दुर्घटना भनेको तपाईँको एउटा सिस्टम हो क्या, त्यो सिस्टममा के पर्छ भने सडक पूर्वाधार पर्यो, सवारी साधन पर्यो, सडक प्रयोगकर्ता पर्यो। सडक प्रयोगकर्तामा चालक, सहचालक, मोटरसाइकल चालक, ट्याक्सी चालक, पैदल यात्री, साइकल चालक होइन, व्हील चेयर चालक सबै पर्यो नि त। त्यो भयो अनि नियम कानुन चाहिँ स्पष्ट नहुनु र नियम कानुन शीतल हुनु, जनचेतनाको कार्यक्रमहरू अगाडि नबढाउनु, अनि अर्को कुरा चाहिँ तपाईँको चाहिँ प्रविधि मैत्री नहुनु होइन, अनि कडाभन्दा कडा नियम पालना नगराउनु होइन, र दुर्घटनापछिको तत्काल उद्धार नगराउनु, यी त सडक सुरक्षाका समस्याहरू हुन् त मूलभूत रूपमा सिस्टम हो।
10: अहिले यो ऐनमा चाहिँ उद्धारको कुरा जोड गर्न खोज्नु भएको केही छ तपाईँ?
9: यसमा चाहिँ एउटा चाहिँ तपाईँको डेडिकेटेड चाहिँ उद्धारको चाहिँ एउटा संयन्त्र बन्छ, 24 घण्टा त्यसको लागि अलर्ट भएर बस्छ।
8: प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी दिनुभएको अभिव्यक्ति 10 गजा क्षेत्रमा नेपाल भारत दुवैको जमीन उपभोग भइरहेको विषयमा केन्द्रित रहेको परराष्ट्र मन्त्री शिशिर खनालले बताउनु भएको छ। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आग्नेले प्रधानमन्त्री शाहको राष्ट्रियताप्रतिको निष्ठामाथि प्रश्न उठेको बताउनु भएको छ। अर्थमन्त्री डाक्टर सोनी मोहरले नेपालको इतिहासकै सबैभन्दा ठूलो वित्तीय अपराध बारेमा छानबिन अघि बढ़िरहेकाले सरकारमाथि नियोजित रूपमा हिलो छ्याप्ने प्रयास भइरहेको बताउनु भएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले किसान सूचीकरण प्रणालीमा देशभरमा 25 लाख किसान आबद्ध भएको बताएको छ। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले परमाणु तथा सुरक्षा सम्बन्धी सम्झौता गर्न ढिलाइ गरेको बताउनु भएको छ र नेपाली महिला क्रिकेट टोली एसएससी महिला प्रिमियर कप क्रिकेटको क्वार्टर फाइनलबाट बाहिरिएसँगै एसिया कपमा छनौट हुन असफल भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धितालाई धन्यवाद। भोलि जेठ 28 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: साहिनो समय सूचक अहिले रातिको 8 बज्यो इट्स 8 पीएम
1: सूचना संगीत मनोरंजन को अटूट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज
0: मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि प्रारम्भ वितरण भइरहेको जानकारी गराइन्छ। प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क
2: 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
3: नेपाल सरकार विज्ञापन बोर्ड
0: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध
4: वन्य जन्तुको शिकार गर्ने
5: पक्रने पाल्ने
4: ओसार पसार तथा
5: वन्य जन्तुको कुनै अङ्ग
4: बेचबिखन गर्ने जस्ता
5: कानूनले निषेध गरेका कार्यहरू नगरौ।
0: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने जिस्काउने लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौ।
6: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
0: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
6: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
0: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन इमेल info@chitawannationalpark.gov.np चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
7: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ।
0: घर जग्गा बहाल कर व्यवसाय कर भूमि कर विज्ञापन कर सरसफाई शुल्क बहाल बिचौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ।
7: नियमानुसार कर तिरौ। दण्ड जरिवाना हुनबाट बचौ। आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ। व्यवसायको सम्मान बढाऊ।
0: समयमै कर तिरौ। सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो शुल्क बहाल बिचौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाऊ।
7: नियमानुसार कर

0: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
1: रोगको लागि अनुकूल मौसम,
0: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
1: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने।
0: खेतमा पानी जमाइ राख्ने।
1: वेबिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
0: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
0: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
1: नियमानुसार कर तिरौं, दण्ड जरिवाना हुनबाट बचौं, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ,
0: समयमै कर तिरौं, सभ्य नागरिकको परिचय दिऊं।
1: गैडाकोट नगरपालिका र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ट्ज।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

सूचना संगीत मनोरञ्जन हो अटुचाही नौ पश्चिम चितवनको आवाज सामुदायिक रेडियो साहिनो साहिनो साहिनो 39.8 मेगाहर्ट्ज।

0: Aile Evinde Nurca Radyo Sayılı 89.8 MHz.
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ। नियमानुसार कर तिरौं, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ, समयमै कर तिरौं, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।
3: यतिखेर बेलुकाको 9:15 छ। अब यहाँले सुन्न सक्नुहुनेछ बीबीसी नेपाली सेवाको समाचार।

0: दक्षिणी नगर सिरिकमा हजारौं मानिसहरू पिउने पानीबाट वञ्चित भएको बताएका छन्। संयुक्त राज्य अमेरिकाको सेनाले सोमबार अमेरिकी हेलिकप्टरलाई खसालिएको बदलामा इरानी निशानाहरूमा आक्रमण गरिएको जनाएको छ। त्यसको जवाफमा इरानले उक्त क्षेत्रका अमेरिकी अखडाहरूमा हमला गरेको थियो। राति भएको हमलापछि इरानी विदेश मन्त्रालयका प्रवक्ताले वाशिङटनले परस्पर बाजिने सन्देशहरूको प्रवाह, मागहरूको फेरबदल र युद्ध विरामको बारम्बार उल्लंघनबाट शान्ति सम्झौताको सम्भावनामा क्षति पुर्याएको बताए। इजरायली सेनाले दक्षिणी लेबनानमा रहेको साइजन शहरमा हवाई आक्रमण गरेका विवरणहरू आएका छन्। फ्रान्सेली समाचार संस्था एएफपीका एकजना पत्रकारले एउटा कार जलेको देख्नु अघि विस्फोटनको आवाज सुनेको जनाएका छन्। सोमबार इजरायल र इरानले आपसी लड़ाई स्थगित गर्ने सहमति गरेका थिए र इजरायलले लेबनानको राजधानी बेरूतमाथिको आक्रमण रोकेको थियो। तर इजरायली सेनाले दक्षिणी लेबनानमा रहेको हिजबुल्लाको ठेगानामा आफूले हमलाहरूलाई निरन्तरता दिएको जनाएको छ। राष्ट्रसंघका मानव अधिकार सम्बन्धी उच्चायुक्तले आफूले द्वन्द्वका पक्षहरूले गरेको भनिएको मानव अधिकार उल्लंघनको जाँचका लागि एउटा मिशन केही समयमा नै लेबनान पठाउन लागेको बताएका छन्। पाकिस्तानले भनेको छ उसले अफगानिस्तानसँगको सीमानामा शंकास्पद उग्रवादीहरू लुक्ने अखडाहरूमा गरेको आक्रमणमा दर्जनौं विद्रोहीहरू मारिएका छन्। संचार मन्त्री उताउल्ला तररले एउटा तालिम केन्द्रसहित चारवटा निशाना ध्वस्त बनाइएको बताए। यसअघि अफगान तालिबानले तीनवटा प्रान्तमा गरिएको आक्रमणमा बालबालिका सहित 13 जना सर्वसाधारण मारिएको बताएको थियो। दुवै पक्षका दावीको स्वतन्त्र पुष्टि हुन सकेको छैन। इस्लामाबादबाट बीबीसीकी क्यारोलिन डेभिस भन्छिन्, अफगान तालिबानका प्रवक्ताले पाकिस्तानले हत्या गरेको भन्दै बालबालिकाको विभत्स तस्विर सार्वजनिक गरेका छन्। पछिल्लो 8 महिनामा दुवै देश बीचको सम्बन्ध नाटकीय रूपमा बिग्रिएको छ। अफगान तालिबानले यस्ता समूहलाई संरक्षण गरेको सधैँ अस्वीकार गर्दै आएको छ। बीबीसीकी क्यारोलिन डेभिस। हङकङका अधिकारीहरूले एउटा सार्वजनिक आवासीय परिसरमा गत वर्ष भएको भीषण आगलागीका घटनामा 7 व्यक्ति र 2 कम्पनी विरूद्ध मुद्दा दायर गरेका छन्। गएको नोभेम्बरमा वाङफुक कोर्टमा 7 अग्ला भवनहरूको संरचनामा आगो लाग्दा 168 जनाको ज्यान गएको थियो र म्यानमारमा सैन्य सरकार विरूद्ध लड़िरहेका विद्रोहीहरूले बीबीसीसँग जनशक्ति र उपकरणको अभावका कारण आफूहरूले पकड़ गुमाउँदै गएको बताएका छन्। नयाँ ड्रोन प्रविधि र जबरजस्ती गरिएको 10,000 सैन्य भर्तीले जुन्टालाई गुमाएका भूभाग नियन्त्रण गर्न मद्दत पुर्याएको देखिन्छ। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। प्रधानमन्त्री वालेन्द्र शाहको हालैको सीमा मामिला सम्बन्धी विवादित अभिव्यक्तिबारे परराष्ट्र मन्त्री शिशिर खनालले आज सदनमा उपस्थित भएर सरकारको धारणा स्पष्ट पारेका छन्। प्रधानमन्त्री शाहले केही दिन अघि सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि भारतको जग्गा मिचेको अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले त्यसबारे जवाफको माग गर्दै सदन चल्न दिएका थिएनन्। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र विपक्षी दलका नेताहरूबीच आज बिहान भएको छलफलमा प्रधानमन्त्रीको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रीले धारणा राख्ने सहमति भएपछि सदनको कार्यवाही अघि बढ़ेको हो। एक रिपोर्ट। प्रधानमन्त्री शाह स्वयंले सदनमा उपस्थित भएर जवाफ दिनुपर्ने विपक्षी दलहरूको निरन्तरको मागका बावजूद उनी उपस्थित नभएपछि उनका तर्फबाट परराष्ट्र मन्त्री खनालले सदनमा स्पष्टीकरण दिएका हुन्। नेपालले पनि भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति क्रस बोर्डर अक्युपेशनसँग सम्बन्धित रहेको मन्त्री खनालको दावी थियो।
2: प्राविधिक समितिको अध्ययनले कतिपय स्थानहरूमा हाल नेपालको उपयोग र उपभोगमा रहेको जग्गा भारततर्फ पर्न सक्ने र हाल भारतको उपभोग र उपयोगमा रहेको जग्गा नेपालतर्फ पर्न सक्ने देखाएको छ। आफ्नो उपभोगमा रहेको जग्गाको दावी दुवै पक्षले गर्ने गरेका छन्। सम्माननीय प्रधानमन्त्रीज्यूले संसदमा राख्नु भएको भनाईको सन्दर्भ यही प्राविधिक यथार्थ र क्रस बोर्डर अकुपेशनसँग जोड़िएको छ।
1: त्यस्तै भारतसँगको सीमा मामिलामा युकेले पनि सरकार राख्नुपर्ने भन्ने प्रधानमन्त्री शाहको अभिव्यक्तिबारे परराष्ट्र मन्त्री खनालले भने,
2: यसमा तेस्रो पक्षको मध्यस्थता हामीले खोजेका होइनौ। खालि तत्कालीन अवस्थाको थप सन्दर्भ सामग्री केही भए ती स्वाभाविक रूपमा समस्या समाधानमा सहयोगी हुन सक्ने हुनाले आवश्यक परेमा त्यसको उपयोग गर्ने विषयलाई सम्मानीय ज्यूले इंगित गर्नुभएको हो।
1: परराष्ट्र मन्त्रीको प्रश्नकरणपछि आफ्नो धारणा राखेका नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज अङदेम्बेले प्रधानमन्त्रीको भनाईमै मात्रै अल्मलिएर संसदको अमूल्य समय खेर फाल्न नहुने निष्कर्षमा आफू पुगेको बताए। बजेट र अन्य अत्यावश्यकीय विषयहरूमा छलफलको खाँचो औल्याउँदै उनले भने,
3: प्रधानमन्त्रीजीलाई संसद नचाहिएला तर प्रतिपक्षलाई संसद चाहिएको छ। उपरान्त म उहाँलाई खोज्न चाहन्न, किन भन्दाखेरि मेरो मुलुकको समस्या प्रश्नहरू उहाँको उपस्थिति भन्दा पनि ठूलो छ, संवेदनशील छ।
1: आङदेम्बेले प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन आँट नगरेकोमा सभामुख डोल प्रसाद अर्यालमाथि पनि प्रश्न उठाए। त्यस्तै नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले परराष्ट्र मन्त्री खनालको स्पष्टीकरणप्रति विमति प्रकट गरे।
4: विदेश मन्त्रीले प्रधानमन्त्रीको पक्षबाट उहाँको वक्तव्यलाई यहाँ रक्षा गर्ने त्यो सही थियो त्यो भनाई भन्ने कुराहरू चाहिँ यहाँ भनेर जानुभयो, त्यो स्पष्टीकरणसित हामी सहमत छैनौं। त्यो स्पष्टीकरण प्रधानमन्त्रीले नै दिनुपर्छ। उहाँ यो संसदको उपहास गरेर उपेक्षा गरेर म किन यो संसदमा फेरि आउन चाहनुहुन्न, यसको चाहिँ के अर्थ हो?
1: त्यसै गरी नेपाली कम्युनिष्ट पार्टीका प्रमेश हमालले पनि परराष्ट्र मन्त्रीको स्पष्टीकरणलाई आफ्नो दलले नस्वीकार्ने बताए। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले उनकै शब्दमा प्रधानमन्त्रीका तर्फबाट भएको त्रुटिलाई मन्त्रीले सच्याउनु पर्ने परिस्थिति आएको टिप्पणी गरे। उनले प्रधानमन्त्रीको अभिव्यक्तिलाई सभामुखले नै अभिलेखबाट हटाइदिन उचित हुने धारणा समेत राखे। मुख्य प्रतिपक्षी नेपाली कांग्रेस सहितका विपक्षीहरू सदनको कार्यवाही अघि बढ़ाउन सहमत हुँदा श्रम संस्कृति पार्टीका सांसदहरूले भने परराष्ट्र मन्त्री खनालले आफ्नो भनाई राख्ने क्रममा विरोध जनाएका थिए। अब अर्को प्रसंग, सरकारले एकपटकका लागि 55 वर्ष उमेर पुगेका वा 30 वर्ष सेवा अवधि पुगेका निजामती कर्मचारीलाई अवकाश दिने गरी कानून ल्याउन लागेको प्रति कतिपय विज्ञहरूले आपत्ति जनाएका छन्। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती सेवा विधेयकको मस्यौदा तयार गरी अहिले उक्त मस्यौदा कानून न्याय तथा संसदीय मामिला मन्त्रालय पठाएको जनाएको छ। ऐन लागू हुने मितिसम्म 55 वर्ष उमेर पूरा गरेका वा 30 वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई एक पटकका लागि अनिवार्य अवकाश दिने व्यवस्था मस्यौदामा समावेश गरिएको बताइएको छ। यसै सन्दर्भमा हामीले लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीलाई सम्पर्क गरी शुरूमा यस्तो व्यवस्था लागू गर्नु कति उचित हुन्छ भनेर सोधेका छौं।
5: गभर्नमेन्टले एउटा राइट साइजमा ल्याउन ठूलो कदम लिन खोजेको देखिन्छ, तर त्यो प्रशासनको प्रिन्सिपलको दृष्टिकोणले राम्रो मानिँदैन। किनभने तपाईँलाई यदि एउटा ठूलो संख्यामा कर्मचारीहरूलाई अवकाश दिनु हो भने उनीहरूलाई आकर्षक प्याकेजहरू ल्याएर उनीहरूलाई स्वैच्छिक रूपमा नै अवकाश दिन सकिन्थ्यो। तर के हुन्छ भने ऐन ल्याउने ऐन पनि फेरि कस्तो भने त्यो दिन एक लट थाल्ने त्यसरी फेरि 60 वर्ष गराउने, एक पटकलाई अन्याय हुन्छ। त्यो चाहिँ कानुन दृष्टिकोणले पनि मिलेन, न्याय सङ्कट पनि भएन। त्यसरी के गर्नुपर्छ भने ठिक छ, सरकारलाई चाहिँ आफूसँग लय मिलाउन सक्ने कर्मचारी भएन नि होला, पुरानो कर्मचारी वा कर्मचारीको संख्या बढी भएर त्यसलाई काट्नु पर्यो होला। त्यसका उपायहरू भने दुई तिनवटा हुन सक्दैन, दरबन्दी फ्रिज गर्ने एउटा रहेको दरबन्दी, दोस्रो भइरहेका कर्मचारीलाई एउटा गोल्डन हेल्थको राम्रो प्याकेज लिएर स्वैच्छिक रूपमै अवकाश दिन लाउने, त्यो गरेको भए राम्रो हुन्थ्यो। तर जुन अहिले हल्ला आएको छ त्यो त्यति प्रिय कदम होइन। यो कदम पहिले 49 सालमा गिर्जापछि भइसक्यो हो, त्यो बेला पनि 3,000 भन्दा बढी कर्मचारी अवकाशमा आउन 58 वर्ष 60 वर्ष 58 वर्ष झारेन र 30 वर्ष, त्यो बेला पर्दा सिस्टम थियो, पर्दा सिस्टमबाट पनि 2-3 जना कर्मचारी अवकाश दिएर
6: अहिले त एकै पटक लगभग 10,000 8-10,000 कर्मचारीले अवकाश लिँदा
5: अनुभवी कर्मचारीहरू अवकाशमा जान्छन्। त्यो राष्ट्रको लागि धेरै ठुलो क्षति हुन्छ, धेरै तालिम लिएका र धेरै अनुभवी कर्मचारीहरू राष्ट्रले ठुलो लगानी गरेका अनुभवी कर्मचारी बाहिर जानु भनेको सरकारलाई नै भोलि अप्ठ्यारो पर्ने हो।
6: यस्तो खालको व्यवस्था ल्याइन लाग्नुको एउटा कारण चाहिँ कम्प्युटर लगायतका दक्षता नभएका कर्मचारीहरू पनि छन्, तिनीहरूलाई पनि लक्षित गरिएको
5: भन्नुभयो। त्यसै कस्तो हुन्छ भने अहिलेको नयाँ प्रविधिमा अभ्यस्त छैनन् कि भन्ने चाहिँ एउटा हामी त्यसलाई लुडाइट भन्छौँ, लुडाइट छन् कि सिनियर लेभलमा अथवा त्यो पुरानो कर्मचारीमा भन्ने हो। तर अहिले मेरो आफ्नो जहाँसम्म मैले थाहा पाए अनुसार मैले बुझे अनुसार अहिलेका सिनियर लेभलका सचिवहरू अथवा सहसचिवहरू पनि यसमा अभ्यस्त छन्, कमी छैन उनीहरूको। अर्को कुरो के हुन्छ भने अहिलेको म्यानेजमेन्टको प्रिन्सिपल अहिले नयाँ प्रिन्सिपल डेभलप भएको छ, जुन पहिलेको जस्तो होइन। अहिले के भनिन्छ त भने त्यो ह्युमन रिसोर्स जुन एउटा हामीले तालिम दिएर ट्रेन गरेको हुन्छ त्यो भनेको एसेट हुन्छ, त्यसो भएको हुनाले उनीहरूलाई बाँधेर राख्ने छोडेर दिने बरु करारमा भेट्दै राख्ने, त्यस्तो प्रिन्सिपल आइरहेको छ अन्यत्र। हामी चाहिँ के गर्छौँ भने हामी चाहिँ उनीहरूलाई घर जाउँ भन्छौँ भने पनि अहिले फेरि प्रिन्सिपलले पनि मिलाएको छैन. दुर्गा प्रसाद कोइरालाको टाइममा 30 वर्षको उसले हटाउँदाखेरिको परिस्थिति भनौँ, मैले त्यो बेला म कार्यरतै थिएँ, त्यो बेला कस्तोसम्म अवस्था भयो भने मुख्य सचिवदेखि लिएर महत्वपूर्ण मन्त्रालयका सचिवहरू 5 वर्ष पुगेको सह सचिव नभएर करारमा राख्नु परेको थियो.
6: त्यसले कार्य सम्पादनमा असर गर्यो कि गरेन त अथवा अब
5: अनुभव जस्तो अनुभवको कमी, अनुभव भने यति ठुलो चिज हो जुन चाहिँ ठुल्ठुला निर्णयमा त्यो रिफ्लेक्ट हुन्छ. अनुभव अनुभवी सचिवहरू, अनुभवी कर्मचारीहरू, अनुभवी विभागीय प्रमुखहरूले चाहिँ सही गाइडेन्स दिन्छन् सरकारलाई. सरकार चाहिँ यत्रो ठुलो म्यान्डेट लिएर आएको छ, उसलाई धेरै काम गर्नु छ, त्यो अवस्थामा कर्मचारीहरू चाहिँ अनुभवी पनि चाहिन्छ.
6: एकापट्टिबाट हेर्दाखेरि चाहिँ अहिले अब मन्त्रालयको साइज घटाउनेदेखि लिएर मन्त्रालय मर्ज गर्ने जुन काम भइरहेको छ त्यो हेर्दाखेरि कर्मचारीहरू ठुलो संख्यामा काम नपाउने अवस्थाले गर्दा पनि हो कि सरकारले
5: कर्मचारी बढी भए हटाउनै पर्छ त. त्यसको लागि उपाय भनेको त भइदियो, कर्मचारी हटाउनु पर्छ, त्यसको लागि फोर्सली रिटायरमेन्ट गर्ने होइन, स्वैच्छिक रूपमा अवकाश दिनलाई एउटा राम्रो प्याकेज दिइदियो भने पनि पहिले प्रयोग पनि त भएको हो त्यस्तो कोर्डिनेटरको.
1: उनी थिए लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनाली, साथी विनिता दाहालसँग कुरा गर्दै. अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग. दुवै पक्षले एक अर्का लक्षित आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका वरिष्ठ अधिकारीहरूले थप कार्यवाहीको नयाँ चेतावनी दिएका छन्. इरानका विदेश मन्त्रीले कुनै पनि आक्रमण वा जोखिमलाई जवाफ नदिई नछाड्ने बताएपछि ट्रम्पले तेहरानले मूल्य चुकाउनु पर्ने बताएका छन्. बीबीसीका विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट.
7: ट्रुथ सोसियलमा लेख्दै राष्ट्रपति ट्रम्पले इरानी सेना पूर्ण भद्रगोलको अवस्थामा रहेको र उनकै शब्दमा अधिकांश जल सेना र वायु सेना जस्तै अब लगभग अस्तित्वमा नै नरहेको उल्लेख गरेका थिए. राष्ट्रपति ट्रम्पले तेहरानले सम्झौता गर्न अति धेरै समय खर्चिएको भन्दै उसले अब त्यसको मूल्य चुकाउनु पर्ने बताए. यसअघि इरानका विदेश मन्त्री अब्बास अराक्चीले आफ्नो मुलुकले कुनै पनि हमला वा जोखिमको जवाब नदिएर नबस्ने बताउँदै अमेरिकाले लडाईको मैदानमा पराजय बेहोरेको बताएका थिए. खाडीमा आफ्नो सेनाको हेलिकप्टर खसालिएपछि अमेरिकाले इरानी अखडाहरूलाई बुधबार निशाना बनाएको थियो. जवाफमा इरानले खाडी क्षेत्रका अमेरिकी अखडाहरूमा आक्रमण गरेको थियो. होर्मुज जलमार्ग नजिकै अवस्थित इरानको प्रतिरक्षा प्रणाली, स्थल कन्ट्रोल केन्द्र र रेडारलाई निशाना बनाइएको अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले बताएको छ. इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोरले आफूले 21 अमेरिकी अखडाहरूमा आक्रमण गरेको बताएको थियो. यसअघि मंगलबार राष्ट्रपति ट्रम्पले अमेरिका र इरान एकदमै राम्रो सम्झौताको लगभग नजिक पुगेको बताएका थिए. बुधबार इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले अमेरिकाले परस्पर बाजिने सन्देश पठाएर कूटनीतिक प्रक्रियामा क्षति पुर्याइरहेको र बारम्बार आफ्ना माग र अडानहरू बदलिरहेको बताए. उनले कूटनीतिक प्रक्रियामा न्यूनतम स्थिरता आवश्यक रहने भन्दै इरानले परिस्थितिको पुनः मूल्याङ्कन गर्नुपर्ने अवस्था रहेको बताएका थिए.

यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

89.8 MHz.

0: करिब 6 लाख रूपियाँ लगानी भइसकेको छ। पुनका अनुसार वार्षिक करिब 22 क्विन्टल मह उत्पादन हुन्छ। प्रति केजी 700 रूपियाँका दरले बिक्री हुने महबाट राम्रो आमदानी भइरहेको छ। मौरीका लागि आवश्यक चरण व्यवस्थापन भने चुनौतीपूर्ण रहेको छ। मौरीलाई पर्याप्त फूल र वनस्पति उपलब्ध गराउन उहाँले खारहरू पाल्पाको सराया क्षेत्र रूपन्देहीको मर्चवार तथा आसपासका जंगल क्षेत्रमा लैजाने गर्नुभएको छ। पुनका अनुसार मौरी पालनबाट हुने आमदानी परम्परागत खेतीभन्दा बढ़ी छ। 5 बिघा जमीनमा धान खेती गर्दा हुने आमदानी भन्दा 45 घार मौरीबाट बढ़ी आमदानी हुन्छ उहाँको भनाई छ। कृषि ज्ञान केन्द्र रूपन्देहीका प्रमुख भास्कर पौडेलले मौरी पालनलाई कम लगानीमा राम्रो प्रतिफल दिने व्यवसायका रूपमा उल्लेख गर्नुभयो।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल्यो, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रिके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। बालन हट सामु गले विपक्षी शीर्षकमा मध्याह राष्ट्र दैनिकमा खबर छ। संसदमा एक सातादेखि जारी डेडलक बुधबार हटेको छ, कारण प्रश्न उठाउने प्रतिपक्षी दलका सांसदहरू आफै पछाडि हटे। संसदको अवरोध खुलाउँदै प्रमुख विपक्षी दलका नेता भीष्मराज आङदेम्बेले भने प्रधानमन्त्रीको गैर जिम्मेवारीको कुनै ओखति नदेखिएकाले तत्कालका लागि संसद अवरूद्धको नीति बदलेर संसद सुचारू गर्ने कुरा सम्माननीय सभामुखलाई जानकारी गराउँदछु। अर्थात विपक्षीले जे माग राखेर संसदमा अवरोध गर्दै आएका थिए त्यो पाएनन्, यस्तो हुनुको कारण के हो त? जवाफमा आङदेम्बे आफै भन्छन् हामीले सदनलाई अवरोध गर्न सधैँ सक्दैनौ। प्रधानमन्त्री बालिनले संसदमा उपस्थित भएर सीमा विवाद बारेको अभिव्यक्तिमा माफी माग्नुपर्ने विपक्षीको अडान सुन्दै सुनेनन्, जसमा रासुपा र सभामुखको साथ रह्यो। परिणाममा विपक्षी दलहरू आफै पछि हट्न बाध्य भए।
4: प्रधानमन्त्रीको अभिव्यक्ति क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित शीर्षकमा खबर छापेको छ हिमालय टाइम्सले। परराष्ट्र मन्त्री सुशील खनालले प्रधानमन्त्री बालेन्द्र शाहले जेठ 17 गते प्रतिनिधि सभामा दिएको अभिव्यक्ति क्रस बोर्डर अकुपेशन र 10 गजा क्षेत्र अतिक्रमण बारे सम्बन्धित भएको स्पष्ट पार्नुभएको छ। जेठ 17 गते प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शाहले दिएको अभिव्यक्तिलाई स्पष्ट पार्दै परराष्ट्र मन्त्री खनालले भन्नुभयो, सम्माननीय प्रधानमन्त्रीज्यूले दिएको अभिव्यक्ति केही स्थानमा क्रस बोर्डर अकुपेशन र 10 गजा क्षेत्र अतिक्रमण बारे सम्बन्धित छ। सीमा सम्बन्धी समस्यालाई नैतिक माध्यम र ऐतिहासिक तथ्य तथा नक्साका आधारमा समाधान गर्न सरकार प्रतिबद्ध रहेको र यसका लागि भारतसँग निरन्तर संवाद भइरहेको उहाँले जानकारी दिनुभयो। प्रधानमन्त्रीले 1816 को सुगौली सन्धिको सन्दर्भमा बेलायतको भूमिका बारे दिएको अभिव्यक्तिका बारेमा प्रष्टीकरण दिँदै मन्त्री खनालले नेपालले कुनै तेस्रो पक्षको मध्यस्थता खोजेको नभई ऐतिहासिक तथ्य र सन्दर्भ सामग्रीहरूका लागि मात्र तत्कालीन हस्ताक्षरकर्ताको नाम उल्लेख गरिएको प्रश्न पार्नुभयो। सीमा विवाद नेपाल र भारतको द्विपक्षीय विषय भएको र यसलाई आपसी समझदारीमै टुंग्याउनु पर्नेमा सरकार अडिग रहेको उहाँको दावी छ। यसैगरी 10 गजा क्षेत्रको अतिक्रमण र सीमा स्तम्भहरूको व्यवस्थापनका लागि प्राविधिक टोलीहरू सक्रिय रहेको र ज्वाइन्ट फिल्ड सर्वे टीमले विभिन्न स्थानमा काम गरिरहेको उहाँले औल्याउनुभयो।
0: स सरकारले 600 दिनभित्र सुकुम्बासी भूमिहीनलाई जग्गा दिने प्रतिबद्धता गरेको छ। हालै मन्त्री परिषदबाट पारित भूमि सम्बन्धी नियमावली अनुसार सरकारले यस्तो घोषणा गरेको हो। नियमावली बुधबार भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेबसाइटमा समेत राखिएको छ। नियमावलीमा केन्द्रमा एउटा भूमि समस्या समाधान समिति र जिल्लामा जिल्ला समिति गठन गर्ने व्यवस्था गरिएको छ। मन्त्रालयका प्रवक्ता गणेश भट्टले उक्त व्यवस्था अनुसार नै गत शुक्रबार ती समिति गठन भइसकेको जानकारी दिनुभयो। संशोधन गरिएको नियमावलीमै जिल्ला समितिको कार्यविधि गठन भएको मितिले 500 दिनको हुने भनी तोकिएको छ। सो अवधिभित्र काम सम्पन्न हुन नसके सरकारले समितिको अवधि बढ़ीमा 100 दिन थप गर्न सकिने व्यवस्था गरिएको छ।
4: करका दर हेरफेर प्रकरण आत्मरक्षा र बीवाईडीको बचाउमा अर्थमन्त्री शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वागले चुनिया विद्युतीय सवारी ईभी निर्माता कम्पनी बीवाईडीको बचाउमा उत्रिनु भएको छ। आगामी आर्थिक वर्ष 2083-84 आर्थिक विधेयकमा करका दरहरू हेरफेरबारे संसद र संचार माध्यममा विवाद चर्किरहेका बेला मन्त्री वागले भने बीवाईडीलाई नियत बस तारो बनाइरहेको दावी गर्दै बचाउमा उत्रिनु भएको हो। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बुधबारको बैठकमा अर्थमन्त्री वागले बीवाईडी एक प्रतिष्ठित चिनिया कम्पनी भएको उल्लेख गर्दै बदनाम गराउन एउटा संगठित समूह लागेको आशंका व्यक्त गर्नुभयो। तथ्य नै नबुझी मीडिया र सामाजिक सञ्जालमा सिर्जना गरिएको हाउगुजीको पछि नलाग्न उहाँले सांसदहरूलाई आग्रह समेत गर्नुभयो। बीवाईडी एक प्रतिष्ठित चिनिया कम्पनी हो तर अहिले यहाँ बीवाईडी मात्रै किन भनिएको छ? के यसको पछाडि अर्कै चलखेल भइरहेको छ? बजेट अगाडि गाड़ी आयात हुनु र व्यापारीले अनुमानका आधारमा एलसी खोल्नु स्वाभाविक प्रक्रिया भएको उहाँको जिकिर छ। विगतका सरकारका कमजोरी देखाएर अर्थमन्त्री भाग्न पाउनुहुन्न कणेल उपशीर्षकमा यससँगै खबर छ। नेकपा एमालेका सांसद पुष्पराज कणेलले विगतका सरकारका कमजोरी देखाएर अर्थमन्त्री डाक्टर स्वर्णिम वागले आफूले गरेका त्रुटिको बचाउ गर्न नमिल्ने बताउनु भएको छ। अर्थ समिति बैठकमा बोल्दै कणेलले सुशासन र सुधारको एजेण्डा लिएर आएको सरकारले विगतका कमजोरी दोहोर्याउन नहुने बताउनु भएको हो। अघिल्ला सरकारले गल्ती गरेका थिए भने त्यसको समीक्षा हुनुपर्छ तर विगतमा त्रुटि भएको थियो भन्दैमा वर्तमान सरकारले पनि त्यही गल्ती दोहोर्याउने छूट पाउँदैन उहाँले भन्नुभयो। छानबिनको माग गरेर संसदलाई सस्तो नबनाउन आग्रह यससँगै खबर छ। करका दर हेरफेर र सूचना चुहावटको आरोप लगाउँदै विपक्षी दलहरूले राजीनामा र संसदीय छानबिन समितिको माग गरिरहेका बेला अर्थमन्त्री वागले आफ्नो कड़ा प्रतिरक्षा गर्नुभएको छ। उहाँले जथाभावी संसदीय छानबिनको माग गरेर संसदलाई संसद सस्तो नबनाउन आग्रह गर्नुभयो। इतिहासकै ठूलो वित्तीय अपराधको छानबिन भइरहँदा ममाथि हिलो छ्यापियो। अर्थमन्त्री डाक्टर स्वर्णिम वागले नेपालको इतिहासमै सबैभन्दा ठूलो वित्तीय अपराधबारे छानबिन अघि बढ़िरहेकाले सरकारमाथि नियोजित रूपमा हिलो छ्याप्ने प्रयास भइरहेको बताउनु भएको छ। हिमालय टाइम्समा छापिएको खबर हो यो। करका दर हेरफेर प्रकरण आफ्नो आत्मरक्षा र बीवाईडीको बचाउमा अर्थमन्त्री शीर्षकमा।
0: बर्फले पोल्ट्री क्षेत्रमा बढ़ी जोखिम शीर्षकमा गोर्खापत्र दैनिकमा खबर छ। नेपालमा पछिल्लो समय तीव्र रूपमा फैलिएको बर्ड फ्लू संक्रमणले पोल्ट्री क्षेत्रमा गम्भीर आर्थिक संकट निम्त्याउन सक्ने भन्दै यस क्षेत्रका विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। सरकारी निकायले बर्ड फ्लू नियन्त्रणमा अधिकतम प्रयास गरिरहेको उल्लेख गरे पनि ठूला फार्ममा बर्ड फ्लूको संक्रमण देखिन थालेपछि यस क्षेत्रमा चिन्ता थपिएको हो। चालू आर्थिक वर्ष 2082-83 संक्रमण 10 जिल्लासम्म फैलिँदा प्रत्यक्ष रूपमा कम्तीमा 50 करोड़ रूपियाँ बराबरको क्षति भएको छ। पशु स्वास्थ्य विज्ञहरूका अनुसार वास्तविक असर भने यसभन्दा धेरै ठूलो हुने अनुमान गरिएको छ। राष्ट्रिय पशु स्वास्थ्य सूचना प्रणाली र ऱ्यापिड रेस्पोन्स टोलीको तथ्याङ्क अनुसार हालसम्म 56 पोल्ट्री फार्ममा बर्ड फ्लू पुष्टि भएको छ। संक्रमण नियन्त्रणका लागि देशभर 5,53,650 पंक्षी 10,08,928 अण्डा र 2,05,975 किलोग्राम दाना नष्ट गरिएको छ। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार संक्रमित फार्महरूमा स्रोत नियन्त्रण कन्टेनमेन्ट तथा जैविक सुरक्षा सम्बन्धी विशेष उपाय लागू गरिएको छ। उहाँले संक्रमणको प्रत्यक्ष आर्थिक क्षति 50 करोड़ रूपियाँ पुगेको र अप्रत्यक्ष क्षति भने अरबौं रूपियाँसम्म पुग्न सक्ने बताउनुभयो। नेपाल पशु चिकित्सा परिषदका उपाध्यक्ष डाक्टर मनोज साईका अनुसार बर्ड फ्लू पुष्टि भएको फार्ममा कम्तीमा 45 दिनसम्म नयाँ कुखुरा राख्न पाइँदैन। यसले कुखुरा तथा अण्डा उत्पादनको सम्पूर्ण चक्र अवरूद्ध बनाउँछ। श्रमिक व्यवसायी संक्रमणका कारण प्रभावित भएका छन्। उत्पादन रोकिँदा बजार आपूर्ति श्रृंखला समेत प्रभावित हुने देखिएको छ। बर्ड फ्लूबाट सबैभन्दा बढ़ी प्रभावित जिल्ला सुनसरी बनेको छ। त्यहाँ 23 वटा फार्ममा संक्रमण पुष्टि हुँदा 2,85,564 पंक्षी र 4,27,580 अण्डा नष्ट गरिएको छ।
4: विश्व फुटबलको महाकुम्भ आज मध्यरातीबाट शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ। विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप 2026 आज बिहिबार मध्यरातीदेखि औपचारिक रूपमा शुरू हुँदैछ। करिब एक शताब्दी लामो विश्वकप इतिहासमा पहिलो पटक तीन राष्ट्र मेक्सिको, क्यानाडा र संयुक्त राज्य अमेरिकाले संयुक्त रूपमा प्रतियोगिता आयोजना गर्दैछन्। विश्वभरका करोड़ौं फुटबल समर्थकको प्रतीक्षा अन्त्य गर्दै प्रतियोगिताको उद्घाटन खेल मेक्सिको सिटीमा हुनेछ भने उपाधि भिडन्त जुलाई 19 अमेरिकाको न्यू जर्सीमा खेलाइनेछ। यसपटकको विश्वकप धेरै दृष्टिले ऐतिहासिक छ। पहिलो पटक 48 राष्ट्र सहभागी छन् भने प्रतियोगिताभर 16 आयोजक शहरमा कीर्तिमानी 104 खेल खेलाइनेछ। प्रतियोगिताको विस्तारित स्वरूपले विश्व फुटबललाई थप समावेशी बनाएको छ। टोलीहरूलाई 12 समूहमा विभाजन गरिएको छ र प्रत्येक समूहका शीर्ष दुई टोलीसँगै उत्कृष्ट प्रदर्शन गर्ने तेस्रो स्थानमा 8 टोली अन्तिम 32 पुग्नेछ। विश्वकपको शुरूआतसँगै तीन आयोजक राष्ट्रमा भव्य उद्घाटन समारोह आयोजना गरिनेछ। मेक्सिको सिटी, टोरन्टो र लस एन्जलसमा हुने कार्यक्रमहरू एउटै साझा विषय फुटबलले विश्वलाई जोड्छ मा आधारित रहनेछ। मेक्सिकोले आफ्नो परम्परागत पापेल पिकाडो कला र सांस्कृतिक प्रस्तुति मार्फत विश्वलाई स्वागत गर्नेछ।
0: नक्कली भूटान शरणार्थी प्रकरण 3 वर्षपछि अघि बढ़ो सुनवाई शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ। नक्कली भूटानी शरणार्थी प्रकरणको मुद्दाको सुनवाई अब निरन्तर हुने भएको छ। नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली गरेको अभियोगको मुद्दा 3 वर्षदेखि काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश तेजबहादुर खड्काको इजलासले बुधबार मुद्दालाई निरन्तर सुनवाईमा लगेको हो। बुधबारको इजलासमा केही प्रतिवादीका तर्फबाट बहस शुरू भएको अदालतले जनाएको छ। यतिमध्ये मुद्दालाई स्वगै राखेर न्यायाधीश खड्काको इजलासले बुधबार निरन्तर सुनवाई थालेको हो। जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी शिव खतिवड़ाले 3 वर्षअघि दायर शरणार्थी प्रकरणको मुद्दा निरन्तर सुनवाईमा प्रवेश गरेको र बुधबारको इजलासले हेर्दा हेर्दैमा राखेको बताउनुभयो। नक्कली भूटानी शरणार्थी बनाई अमेरिका पठाउन नेपाली युवाबाट ठूलो रकम असुल गरेको अभियोगमा पूर्व उप प्रधानमन्त्री टोपबहादुर राई माझी, पूर्व गृहमन्त्री बालकृष्ण खाड, तत्कालीन गृह सचिव टेक नारायण पाण्डे र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई सहित 30 जना विरूद्ध 10 जेठ 2080 किर्ते, ठगी, संगठित अपराध र राज्य विरूद्धको अपराध गरी 4 कसुरमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको थियो।